दरबार, गोरखकाली मन्दिर, बज्र भैरव, गोर्खा संग्रहालय, विष्णु पाञ्चायन, रानी पोखरी लगायत गोर्खा नगरपालिका भित्रका साथै जिल्लाका मनासु लगायत क्षेत्रका श्रव्य दृश्य समेटिएका सामग्री राखिएको गोर्खा नगरपालिकाका प्रमुख कृष्ण राणा मगरले जानकारी दिनुभयो। स्याङजना आर्थिक वर्ष 82-83 पूर्वधार विकास कार्यालयले 6 पक्की सड़क पुल निर्माण गर्ने लक्ष्य राखेकोमा 4 मात्रै निर्माण सम्पन्न गरेको छ। बिरुवा गाउँपालिकामा 2, गल्याङ नगरपालिकामा 1 र फेदीखोला गाउँपालिकामा 1 गरी 4 पक्की पुल निर्माण सकिएका हुन्। पूर्वधार विकास कार्यालय स्याङजाका प्रमुख इन्जिनियर गुरूदत्त अधिकारीका अनुसार बिरुवाको राक्षीघाट पुल 4,92,71,000 रूपियाँ र गौरीघाट पुल 5,51,75,000 रूपियाँ लागत निर्माणमा भएका हुन्। गल्याङ नगरपालिकाका रातो पुल 5,46,14,000 रूपियाँ तथा फेदीखोला गाउँपालिकाको खत्री र स्थित तिलसोरा पुल 3,19,94,000 रूपियाँ लागतमा सम्पन्न भएको हो। म्याग्दीको बहुप्रतीक्षित राउघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रहुगंगा हाइड्रो पावर प्रवर्धक रहेको 40 मेगावाट क्षमताको राउघाट जलविद्युत आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको हो। रहुगंगा हाइड्रो पावरका प्रबन्ध संचालक गणेश केसीले राउघाट जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा रहेको जानकारी दिनुभयो। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्लागण्डकी चिवनधाममा शिव महिमा बोलबम धार्मिक महोत्सव हिजो सकिएको छ। महोत्सवको शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले समापन गर्नुभयो। उहाँले छोटो समयमा चिवनधामले पूर्वाधार विकाससँगै भक्तजनको आकर्षण थप्न सफल भएको बताउँदै नगरबाट हुने सबै सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। अघिल्ला वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा गरिएको हो। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदुषी आचल बसेले दैनिक धार्मिक प्रवचन गर्नुभएको थियो। धार्मिक महोत्सवमा दैनिक हवन, रुद्रीपाठ, परायण सहित संगीतमय कथा प्रवचन, पितृ संकल्प, ग्रह शान्ति, तुलादन लगायतका विभिन्न कार्य समावेश गरिएको थियो। साधमा दैनिक महाआरती भएको थियो। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय र वार्ड नम्बर 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासका लागि खर्चिने अध्यक्ष भवनाथ लम्साल अर्जुनले जानकारी दिनुभयो। नागडुङ्गा सिस्नुखोला सुरुङ मार्गमा निजी सवारी साधनको परीक्षण सञ्चालन हिजोदेखि शुरू गरिएको छ। पहिलो चरणमा कार, जीप र भ्यान लगायत 9 सीटसम्मका साना निजी तथा सरकारी सवारी साधनलाई बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म एकतर्फी रूपमा सुरुङ मार्गबाट आवागमन गराइएको जनाइएको छ। सुरुङ मार्ग सञ्चालन अवस्था र सुरक्षाको मूल्याङ्कन गर्दै 1-2 दिनभित्र क्रमशः 2 तर्फी आवागमन खुल्ला गर्ने योजना रहेको जनाइएको छ। प्रतिकूल मौसम कारण 3 महिनादेखि बन्द रहेको पोखरा जमसम हवाई सेवा हिजदेखि सुचारू भएको छ। निरन्तरको वर्षा कारण दृश्यता विजिबिलिटी

0: यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। बलात्कार सम्बन्धी कानूनमा संशोधन गरी पीड़कलाई कड़ा कार्यवाही गर्नुपर्नेमा सांसदहरूको जोड़। बाह्रमा बलात्कार तथा हत्या घटनामा संलग्नका आरोपमा प्रहरीद्वारा दुई नाबालक सहित नौजना पक्राउ। आरोपी किशोरको भिडियो खिच्ने प्रहरी पनि पक्राउ। बागमतीका मुख्यमन्त्री थापाको विश्वासकोमा संकटमा सत्ता गठबन्धनभित्रको विवाद सकेपछि प्रदेशसभा बैठक अण्डेलमा प्रदेशसभा बैठक आज दिउँसोको लागि बोलाइयो। कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत। कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न देउबा र खड्काद्वारा सर्वोच्चमा छुट्टा छुट्टै रिट। शुक्ला हिलेटार शिवालय क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर निर्माणको काम पुनः सुचारू। गाछीपानीमा जारी बोलबम धार्मिक महोत्सव सकियो। तीन महिनादेखि बन्द रहेको पोखरा जमसम हवाई सेवा हिजोदेखि सुचारू। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने अघि चाहन्छु। तपाईँ यसपछि कार्यक्रम सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: पङ्खा
2: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
3: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
1: चेस्का बाजे चाँच पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस ओरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।
5: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। टिभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065220209।
6: टिभीएस साथ छ हाम्रो।
7: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो। अब सरसामान किन्नतिर जुट्ने हो कि?
8: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
7: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
8: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
9: ल त्यसो भाइ, दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
10: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौंडा भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460-67645।
11: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
12: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
13: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
12: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
14: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
13: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
14: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
13: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98-644-35031।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो।

0: राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेज स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
1: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा का नहुं,
2: प्रोप्राइटर लक्ष्मी राज वागले, फोन नम्बर 0265 मोबाइल नम्बर 98460 61268
1: 98560 61268।
4: प्रसन्न, होमवर्क देखाउ त।
5: हस् टिचर।
4: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
5: टिचर। मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
4: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागन्धकी 4 दुलेगौडा, फोन 0965414484, मोबाइल 98560 33384 र 98560 67988।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्ला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
9: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
10: बाराही एल्मुनियम, अब यूपीबीसीको साथमा।
9: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
10: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0265414411, मोबाइल 98560 22938 र 98028 22938।
11: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
12: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
11: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
12: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
11: पुराना गरगहना सँग नयाँ साथ फेर,
12: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
11: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी 2 गौरातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62099।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13-424 र 9855-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 6 बज्यो।
4: कम्प्लिट पाइपिङ सोल्युसन्स
5: आज वार्षिक उत्सव मनाउँदै गरेको सप्तरीको अपन एफएम 104.6 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
6: बलात्कार घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल, दैनिक 4 बालिका बलात्कृत हुने गरेको प्रहरीको तथ्याङ्क।
5: 15,000 मेगावाट बिजुली होल्ड, 281 आयोजना पीपीए को पर्खाईमा 18 संस्करणको नाडा अटोसो आजदेखि शुरू हुँदै।
6: पालिकाले दिने तालिममा एकरूपता र रोजगारीमा समन्वयको खाँचो, एकद्वार प्रणाली मार्फत 3 तहका सरकारबीच तालमेल आवश्यक रहेकोमा विज्ञको जोड।
7: लोकल लेभलले गरेका कामहरू माथिबाट अनुगमन होस्, माथिबाट नीति निर्माण होस्, करिकुलम डेभलपमेन्ट एकद्वार प्रणाली अनुसार नगएसम्म चाहिँ यो स्काटर चाहिँ भइरहन्छ।
5: फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने, नयाँ शैक्षिक सत्र शुरू भएदेखि नै लागू गर्ने तयारी।
6: र टप इन T20 क्रिकेटमा होवर्ड हरिकन्सलाई हराउँदै नेपाल एको पहिलो जित।
8: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
9: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष।
0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
10: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
0: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
10: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
0: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 98678-61887।
11: कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको 4थो वार्षिक साधारण सभा तथा 3रो अधिवेशन तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
12: इन्भर्टर एसी, एक टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
13: भर्ना खुल्यो।
9: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
14: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ,
9: फोन नम्बर 01-5670-924, 5670-925।
15: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
16: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
17: काया कैरनमा अब खबरको सिलसिला गएको हप्ता 12 बालिकामाथि भएको बलात्कार र हत्याको घटना अझै सेलाइसकेको छैन यो घटनापछि व्यक्तिगत गोपनीयताको विषयमा सरकारी संयन्त्रमाथि नै प्रश्न उठेको छ त्यस्तै विद्यमान कानूनी प्रणाली समेतको विषयमा बहस शुरू भएको छ घटनाको छैटौं दिन सरकारले पीड़ित परिवारसँग सम्झौता त गर्यो तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार संचार माध्यम सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल राखेनन् कतिसम्म भने यो घटनामा जोड़िएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानूनी व्यवस्थाकै उल्लंघन गरे सरकार र पीड़ित पक्षबीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लंघन गरिएको छ गृहमन्त्री सुदन गुरूङ कानून मन्त्री सोभिता गौतम भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल महिला तथा बालबालिका मन्त्री सीता बादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका 5-5 मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लंघन गरिएको हो नेपालको अपराध पीड़ित संरक्षण ऐन 75 दफा 6 गम्भीर प्रकृतिको अपराधको अनुसन्धान चलिरहँदा पीड़ितको गोपनीयता पूर्ण रूपमा कायम गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ तर बलात्कारको घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन बनेको पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल भएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ यसैबीच 12 बालिका हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयान खिचेर सामाजिक सञ्जालमा पठाउने गरेको आरोपमा एक प्रहरी हवलदार पक्राउ परेका छन् जिल्ला प्रहरी कार्यालय 12 कार्यरत प्रहरी हवलदार कुमार विक पक्राउ परेका हुन् 12 प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार भिडियो खिचेको आरोपमा प्रहरी हवलदार विकलाई पक्राउ गरी हिरासतमा राखिएको छ उनी विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 र विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरिएको छ पछिल्लो 5 वर्षको अपराध तथ्याङ्क केलाउँदा 7614 बालिका बलात्कारका घटनाबाट पीड़ित भएका छन् यो कुल घटनाको 63.72% हो बलात्कारपछि कतिपयको हत्या भएको छ बालिकामाथि हुने बलात्कार तथा हिंसाका घटना न्यूनीकरणका लागि प्रहरीले विशेष अभियान चलाउँदा पनि सफल हुन सकेको छैन दिनमै 4 बालिका बलात्कृत शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ
18: 3 वर्षभन्दा लामो समयदेखि 281 आयोजनाका 15,700 मेगावाट विद्युत खरिद सम्झौता पीपीए को पर्खाईमा छन् पीपीए हुन नसक्दा यी आयोजनामा प्रवाह हुनुपर्ने अरबौं रूपियाँको निजी लगानी समेत रोकिएको छ सरकारले सन् 2035 30,000 मेगावाट विद्युत उत्पादन गर्ने र त्यसको आधा आन्तरिक खपत गरी बाँकी निर्यात गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारे पनि लक्ष्य पूरा गर्ने आधार मानिएका आयोजनाहरू नै पीपीए को अनिश्चिततामा परेका हुन् नेपाल विद्युत प्राधिकरण संचालक समितिको 994 बैठकले 2081 चैत 12 गतेसम्म ग्रिड कनेक्शन सम्झौता गरेका 54 आयोजनाका 4,966 मेगावाट विद्युतको पीपीए गर्ने निर्णय गरेको थियो निर्णयपछि प्राधिकरणले आवश्यक कागजात बुझाउन सूचना जारी गर्दै आयोजनालाई प्रक्रिया अघि बढ़ाउने संकेत दिएको थियो तर व्यवसायका अनुसार सम्पूर्ण विवरण बुझाउन 4 दिनको मात्र समय दिइएको थियो छोटो समयमै ऊर्जा उत्पादकहरूले आवश्यक कागजात बुझाए पनि त्यसपछि पीपीए प्रक्रिया अघि बढ़न सकेन 4 दिन भित्र कागजात बुझाउन लगाइएका आयोजनाले निर्णयका लागि करिब 400 दिनसम्म कुर्नुपर्ने अवस्था आएपछि निजी क्षेत्र थप निराश बनेको छ। 15,000 मेगावाट बिजुली होल्ड शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
17: यसैबीच चाडपर्व नजिकै गर्दा काठमाडौँको भिरकुटी मण्डपमा नाडा अटो सो 2026 आजदेखि शुरू हुँदैछ। 18 संस्करणको नाडा अटो सोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी गराइनेछ। नाम चलेका दुई र चार पाङ्ग्रे नयाँ ब्राण्ड सार्वजनिक गरिनेछ। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको आयोजनामा आजदेखि शुरू हुन लागेको अटो सो यही 14 गतेसम्म चल्नेछ। नाडा स्थापनाको 50 वर्षको गोल्डेन जुब्ली पनि अटो सोमा सेलिब्रेशन गरिँदैछ।
18: मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टममा सूचीकृत नेपालका 25 म्यान पावर कम्पनी यो प्रणालीबाट बाहिरिने भएका छन्। युवा श्रम तथा रोजगार मन्त्रालयसँगको छलफलपछि ती व्यवसायीले एफडब्ल्यूसीएमएसबाट आफ्नो नाम हटाउने भएका हुन्। मन्त्रालयमा भएको छलफलमा 25 म्यान पावरको नाम प्रणालीबाट तत्काल हटाउने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरिबहादुर डाँगीले जानकारी दिनुभएको छ। यसका लागि सम्बन्धित म्यान पावर कम्पनीले नाम हटाउन लिखित पत्र पठाउने प्रतिबद्धता जनाएका छन्। मलेसियाले नेपाली कामदार लैजाने प्रक्रियाका लागि नेपालमा रहेका 1,000 भन्दा बढ़ी म्यान पावर कम्पनी मध्ये 25 मात्रै एफडब्ल्यूसीएमएसमा सूचीकृत गरी कामदार पठाउने अवसर दिएको थियो। सीमित म्यान पावर कम्पनीलाई मलेसियाली रोजगारदातासँग प्रत्यक्ष जोड्ने अवसर दिइएपछि व्यवसायले त्यसको विरोध गर्दै आएका थिए। उनीहरूले यो प्रणालीलाई सिन्डिकेटको प्रयासका रूपमा व्याख्या गर्दै आएका थिए।
17: कहाया कैरनमा पालिकाले दिने तालिममा एकरूपता र रोजगारीमा समन्वयको खाँचोबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
16: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
15: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
16: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
19: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
20: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
19: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
21: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
16: फोन 056-494-333-493-555। थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
22: एयरटेल अप्लायन्सेस का एसी कूलर फ्रिज
1: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको पानी लाग्छ।
2: एनबीएल अटो लोन,
22: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
22: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
22: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
23: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बलात्कार घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल, दैनिक चार बालिका बलात्कृत हुने गरेको प्रहरीको तथ्याङ्क, 15,000 मेगावाट बिजुली होल्ड, 281 आयोजना पीपीएको पर्खाईमा 18 संस्करणको नाडा अटोसो आजदेखि काठमाडौँमा शुरू हुँदै मलेसियामा कामदार पठाउन सूचीकृत 25 नेपाली कम्पनी सूचीबाट बाहिरिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। एकातिर सिप अनुसारको काम नपाइनु र रोजगारीकै लागि ठूलो संख्यामा युवा विदेशिनु पर्ने अवस्था अहिले पनि चुनौतीकै रूपमा छ। अर्कोतर्फ रोजगारदाताले आवश्यक सिप भएका जनशक्ति नपाएको गुनासो गरिरहेका छन्। तर यी दुई बीचको दूरी अझै पूर्ण रूपमा हट्न भने सकेको छैन। यही चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले 2081 सालदेखि सिप मेला आयोजना गर्दै आएको छ। विभिन्न सिप तथा व्यावसायिक तालिम मार्फत युवालाई रोजगारी र स्वरोजगारसँग जोड्ने लक्ष्य राखिएको यो कार्यक्रममा चासो पनि उत्तिकै हुने गरेको छ। हजारौंले आवेदन दिनुले सिप सिक्ने र रोजगारीसँग जोड़िने अवसरप्रति नागरिकको माग कति ठूलो छ भन्ने देखाउँछ। साथै महेश केवालीले रोजगारदाता र बेरोजगारको खाडल कम गर्ने काम कसरी गर्नुहुन्छ भनेर महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीलाई सोध्नु भएको छ।
3: रोजगारदाताको इच्छा के छ त, उहाँले कस्तो जनशक्ति चाहिन्छ त, इन्डस्ट्री सर्च गर्यौं अनि इन्डस्ट्रीबाट चाहिँ कस्तो खाले तालिम दिँदाखेरि तपाईँहरू कस्तो खाले जनशक्ति चाहियो तपाईँलाई, त्यो इन्डस्ट्री बेसमा अटोमोबाइलको होस् या कन्स्ट्रक्सन होस् या अरू सर्भिस लाइनमा होस्, र त्यसको बेसिसमा बल्ल हामीले मान्छेहरूलाई चाहिँ हामीले यो विषय छ यसमा अप्लाई गर्नुहोस् भनेर त्यसरी चाहिँ सेकेन्ड सिप मेला चाहिँ सञ्चालन गरेको।
4: के फरक छ अघिल्ला दुईटा संस्करणको तुलनामा तेस्रो सिप मेलामा चाहिँ के फरक गर्दै हुनुहुन्छ, के व्यापक गर्दै हुनुहुन्छ?
3: पहिलो सिप मेलामा हाम्रो लागि पनि एउटा पाइलटिङ थियो तर सप्लाई ड्रिभनबाट गएको थियो भने सेकेन्ड सिपमेला चाहिँ डिमान्ड ड्रिभनबाट गयो। सिपमेला थर्डमा चाहिँ स्पेसिफिक तालिम लिन्छ र प्रत्यक्ष रोजगारीमा चाहिँ उहाँहरू इन्भल्भ हुनको लागि चाहिँ हामीले एउटा नयाँ कन्सेप्ट ल्याएको छौँ, त्यो चाहिँ माइक्रो क्रेडेन्सियलको कन्सेप्टमा चाहिँ हामी अगाडि बढेका छौँ। गार्मेन्ट गर्दाखेरि जस्तो हामीले यो बाहुला सिलाउने मात्रै एउटा भयो, कोही चाहिँ बटन मात्रै लाउने हुन्छ, कोही चाहिँ अब लेबलिङ मात्रै गर्ने होला, मात्र बाहुला मात्रै बनायो भने उसले सर्टिफिकेट पायो कि 390 घण्टा जान परेन कि, सम्पूर्ण सिक्न परेन, किनकि त्यो त एउटाले बाहुला सिलाउने मात्रै काम गरिरहेको बिहानदेखि बेलुकासम्म होइन, त्यो एउटा जनशक्तिले, अर्कोले चाहिँ अब बटन मात्रै गर्ने काम गर्छ, बाहिर पनि त्यो छ होइन, त्यो चाहिँ हामी सर्ट पिरियड अफ टाइममा चाहिँ तालिमहरू दिने र रोजगारको लागि चाहिँ एउटा 10 जनसँग निर्माण गर्ने इन स्पेसिफिक स्किल्स। हामीले एक महिना पिरियडमा जुन स्किलमा जान्छौँ, सर्ट पिरियड कुनै एक घण्टाको नै होला, कुनै चाहिँ 5 घण्टाको होला, कुनै चाहिँ 4 हप्ताकै होला, त्यो तालिम सिकेपछि पर्फेक्ट होस् क्या।
4: 300-400 घण्टाको क्लास लिनुपर्ने हुन्छ होइन, अब त्यो महिनाको हुन्छ, कुनै त 3-4 महिनाको हुन्छ, एक महिना तालिम दिन्छ, घण्टाको हिसाबले दिन्छ, त्यसमा कोर्स पनि पूरा हुँदैन भने अब यसले चाहिँ दक्ष जनशक्ति उत्पादन गर्छ कि गर्दैन, र बजारले जे खोजेको हो, जस्तो स्किल जनशक्ति खोजेको हो, त्यो जनशक्ति उत्पादन गर्न चाहिँ सक्छ?
3: स्किलमा 3 कुरा हुन्छ, एउटा चाहिँ स्किलिङ, रिस्किलिङ र अपस्किलिङ कुरा हुन्छ कि। एउटा स्किल तालिम चाहिँ 100% दिन्छ, ऊ जहाँ पनि गएर पनि त्यो तालिम लिएपछि त्यो काम गर्न सक्छ, बटन मात्रै बनाउन उसलाई जानेर ऊ रोजगारी पाउँछ भने किन पुरै सर्टिस हुनु पर्यो?
4: तेस्रो चरणमा चाहिँ हामीले कस्ता खालका कार्यक्रमहरू ल्याउँदैछौ, कस्ता खालका सिपहरू सिकाउँदैछौ,
3: यहाँ कस्तो खाले हो त, इन्डस्ट्रीले के खोज्छ भन्दाखेरि चाहिँ त्यो बेसिसमा चाहिँ हामीले तालिमहरू सञ्चालन गर्ने विषयहरू निर्माण गरेछौँ। अहिले अटोमोबाइल क्षेत्र र आईटी क्षेत्र विशेष गरी एकदमै डिमाण्डमा छ, 9 सेक्टरमा चाहिँ 36 विषय चाहिँ कन्फर्म भएको छ।
4: 2081 81 82 82 रोजगारी दिने भनेर चाहिँ महानगरपालिकाले भनेको थियो, ठ्याक्कै सबैले रोजगारी पाए, जोडिए कि जोडिएनन् भन्ने पनि एउटा जिज्ञासा छ मान्छेहरूको।
3: हाम्रो 50% हारेर मात्रै रोजगारी सिर्जना भएको अवस्था छ। तालिम दिए पश्चात कुनै डाइरेक्ट रोजगारीमा जानुभएको छ भने कोही चाहिँ अन द जब ट्रेनिङ लाई मा जानुहुन्छ र त्यसपछि 6 महिनासम्म अन द जब ट्रेनिङ पछि रोजगारीमा जानुहुन्छ।
4: 100% नतिजा पाउने गरी जतिले तालिम लिनु भएको छ उहाँहरू चाहिँ रोजगारी पाउने गरीको वातावरण बनाउनको लागि चाहिँ के गर्नुपर्छ अहिलेको समयमा?
3: एकद्वार प्रणाली अन्तर्गत गयो भने मात्रै भोलि सबैतिर, किनभने संघबाट संघको निर्देशन अनुसार चाहिँ प्रोभिन्सले गर्ने, प्रोभिन्स अन्तर्गत चाहिँ बल्ल लोकल लेभलमा हुने हो नि त, तालमेल देखिँदैन क्या, मतलब संघले नीति निर्माण गरोस् र तल्लो लेभलमा जानियोस् नि त, अनि त्यसपछि प्रदेशले पनि तालिमहरू सञ्चालन गरेको छ, तर त्यो एकरूपता देखिँदैन क्या। अनि सबभन्दा कहाँ हो त तालिम सञ्चालन, इम्प्लिमेन्टेसनको बाटो कसले गर्ने हो त भन्दाखेरि त्यो चाहिँ लोकल लेभलले गर्ने हो, त्यो अनुसार लोकल लेभलले गरेका कामहरू माथिबाट अनुगमन होस्, माथिबाट नीति निर्माण होस्, करिकुलम डेभलपमेन्ट एकद्वार प्रणाली अनुसार नगएसम्म चाहिँ यो स्काटर चाहिँ भइरहन्छ।
1: काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार अनि श्रम विज्ञ देवेन्द्र केसीसँग सिप मेलाको वर्तमान अवस्था, प्रभावकारिता र आउँदो योजनाबारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, जुम्ला हुम्लाबाट स्याउ बेच्न शुरू भएको छ। विगतमा स्याउ बिक्रीका लागि बजारको समस्या झेल्दै आएका जुम्लाका किसानलाई यस वर्ष भने केही सहज भएको छ। किसानको बगैँचामै पुगेर दुईवटा सहकारीले स्याउ खरिद गर्न थालेपछि किसानलाई बजार खोज्दै हिँड्नुपर्ने बाध्यता घटेको हो। चन्दननाथ बहुद्देश्य सहकारी र पञ्चेश्वर बहुद्देश्य सहकारीले किसानको बगैँचामै पुगेर स्याउ खरिद गरिरहेका खबर गोर्खापत्र दैनिकले छापेको छ।
0: कृषि मन्त्र नार्कसँग
2: पशुमा किर्नाको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ। नियन्त्रणका लागि 1 लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिनिल वा निलबेरी समूहको औषधि लगाइदिनुहोस्। औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
5: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
5: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउँ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
5: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा,
2: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया खैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। बढ़दो तापक्रम, घट्दो हिमपात, तीव्र गतिमा भइरहेको हिमनदीको क्षय, अत्यधिक मनसूनी बाढ़ी र हिमताल विस्फोटको जोखिमका कारण हिन्दकुश हिमाल क्षेत्र संकटपूर्ण चरणमा प्रवेश गरेको छ। इसिमोटले हालै प्रकाशित गरेको वार्षिक प्रतिवेदन 2025 अनुसार जलवायु जन्य संकटका कारण हिमालबाट बग्ने नदीमा निर्भर करिब 2 अर्ब मानिस पानी, खाद्य र ऊर्जा सुरक्षाको गम्भीर जोखिममा छन्। प्रतिवेदनमा 2025 हिमाली क्षेत्रमा देखा परेको जलवायु जोखिमलाई सामान्य घटनाका रूपमा मात्र हेर्न नसकिने भनिएको छ। 12 प्रमुख नदीको जलाधार क्षेत्रमा अभूतपूर्व न्यून हिमपात, तीव्र मनसूनी बाढ़ी र हिमताल विस्फोटबाट जनधन र पुस्तौ लगाएर निर्माण गरिएका पूर्वाधारमा पुगेको क्षतिले हिमाली समुदायको बढ़दो जोखिम उजागर गरेको प्रतिवेदनमा उल्लेख छ। हिन्दकुश हिमाल क्षेत्रमा जलवायु तथा वातावरणीय जोखिम निरन्तर बढ़िरहेको छ। सन् 2025ले यो वास्तविकतालाई अझ स्पष्ट पारेको इसिमोटका महानिर्देशक पेमा ग्याम्स्लोले प्रतिवेदनमा भन्नुभएको छ। नागरिकमा संकटमा हिमाल, घट्दै हिउँ, पग्लिँदै हिमनदी शीर्षकको खबर छ।
4: अब विदेशको खबर। फ्रान्सले अर्को महिनादेखि माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ। फ्रान्सको संसदले जुलाईमा नै 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोग दुवै प्रतिबन्ध लगाउने विधेयक पारित गरेपछि अर्को महिनादेखि यो प्रतिबन्ध लागू हुन लागेको हो। मोबाइल फोन प्रतिबन्ध गर्ने तयारी राष्ट्रपति इमानुएल म्याक्रोनको बाल बालिकालाई स्क्रीन अगाडि कम समय बिताउने वातावरण दिन ल्याइएको दबावको एक हिस्सा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। सरकारले बाल बालिका तथा किशोर किशोरीलाई स्क्रीनको लतले उनीहरूको विकास रोकिरहेको छ भन्ने धारणा राखेको छ। यसै महिनाको शुरूमा त्यहाँको सर्वोच्च अदालतले सामाजिक सञ्जाल सम्बन्धी प्रावधान खारेज गरेपछि म्याक्रोनलाई यस मुद्दामा अघि बढ़न अलमल परेको थियो। सरकारका प्रवक्ता मोद बुजुरोले माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध नयाँ शैक्षिक सत्रदेखि शुरू हुने बेलादेखि नै लागू हुने बताउनु भएको छ।
5: अब खेल सम्बन्धी खबर। नेपाल एले अस्ट्रेलियाको टप एन टी20 सिरिजमा पहिलो जित हात पारेको छ। नेपाल एले डार्विनको क्रिकेट मैदानमा हिजो होबर्ट हरिकन्स एकेडेमीलाई 39 रनले हरायो। हरिकन्सको यो लगातार तेस्रो हार हो। नेपाल एले प्रतियोगितामा पहिलो जित पाएको हो। पहिलो दुई खेलमा नेपाल एलाई नर्दर्न टेरिटोरी स्ट्राइकले 8 विकेट र बंगलादेश हाई पर्फर्मेन्स 11ले 9 विकेटले हराएको थियो। तर नेपाल एले हिजो ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दै जित निकालेको छ। टस हारेपछि ब्याटिङ निम्तो पाएको नेपाल एले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 154 रन बनाएको थियो। जवाफमा होबर्ट हरिकन्स 18.3 ओभरमा 115 रनमा अल आउट भयो।
4: अब केही खबर संक्षेपमा। गैराती, कर्णाली, गण्डकी र बागमती प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकको शेरमाथाङमा सबैभन्दा धेरै 80 मिलिमिटर वर्षा मापन भयो। त्यसै गरी दैलेखको गुवाहाटीमा 71 मिलिमिटर, लमजुङको फालेनीमा 78 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको प्रश्नोत्तरमा 11 सांसदले आफ्नो प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदले प्रश्न दर्ता नगराएका हुन्। रासोपाका सांसदले 7 वटा प्रश्न दर्ता गर्न पाउने भए पनि 3 वटा मात्र दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। छाता ओढ्नु घाममा हीरा फोड्नु काममा
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: बलात्कार घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल, दैनिक 4 बालिका बलात्कृत हुने गरेको प्रहरीको तथ्याङ्क।
4: 15,000 मेगावाट बिजुली होल्ड, 281 आयोजना पीपीएको पर्खाईमा 18 संस्करणको नाडा अटोसो आजदेखि शुरू हुँदै।
5: पालिकाले दिने तालिममा एकरूपता र रोजगारीमा समन्वयको खाँचो, एकद्वार प्रणाली मार्फत 3 तहका सरकार बीच तालमेल आवश्यक रहेकोमा विज्ञको जोड़।
4: फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने, नयाँ शैक्षिक सत्र शुरू भएदेखि नै लागू गर्ने तयारी।
5: र टप इन T20 क्रिकेटमा होबर्ट हरिकन्सलाई हराउँदै नेपाल एको पहिलो जित।
4: र अन्त्यमा आजको कार्टुन चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको पुरानो कार्टुन। सरकारले ठूला व्यापारिक घरानालाई धरपकड गर्दै आएको विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ व्यापारी निवास लेखिएको छ। एकजना व्यापारी खाटबाट जुरुक्कै उठेर कतै हिँड्न खोज्दैछन्। उनलाई देखेपछि श्रीमतीले भन्दैछन्, किन तर्सिनु भा, एम्बुलेन्सको साइरन हो, पुलिसको गाड़ी होइन क्या। आजको काया कैरन स्वागिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौ। नमस्कार।
6: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
6: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
6: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
6: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
6: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
8: दोलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टर को क्लिनिक को सुविधा सहित उच्च गुणस्तरका पशुपन्छीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफे को भवन। प्रोपाइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
9: टिकट लिएर निर्वाचन गएको देखिन्छ र निर्वाचन सम्पन्न भइसकेपछि फेरि अब यो निर्वाचन सम्पन्न हुनुभन्दा अगाडि देउबा समूह चाहिँ अदालतमा गएको देखिन्छ। अदालतबाट जुन निर्वाचन आएको सहमति भइसके, निर्वाचन आएकोलाई नै मान्यता दिइसकेपछि र सहमतिबाट निर्वाचन गइसकेपछि जब यो कार्य अगाडि बढ्छ र त्यसपछि बीचमा फेरि देउबा समूहहरूले चाहिँ पुनरावलोकन गर्न जाने जानुहुन्छ र त्यो जाँदाखेरि चाहिँ अहिलेको प्राणन्यास लगायत बेन्चले चाहिँ यसलाई निस्सा दिएको अवस्था देखिन्छ। र निस्सा दिएको भनेको चाहिँ जुन अवस्था निर्वाचन आयोगले गगन समूहको विशेष महाधिवेशनमा प्रक्रियागत रूपमा भयो कि भएन र त्यसलाई आवश्यक प्रक्रिया पूरा गरिगरेर भनेर अध्ययन गरेर जुन त्यसलाई निरूपण गरेको थिए यो गगन क्षेत्रलाई मान्यता दिएको थियो त्यही कुरालाई सर्वोच्च अदालतले मान्यता दिइसकेपछि फेरि अहिले जो निस्ता दिएको छ निस्ता दिनु भनेको चाहिँ मुद्दा फेरि उल्टिनु भने होइन यो अहिले विगतमा गरेको यो निर्णय चाहिँ जो कानुन सम्मत छ कि छैन भन्ने विषयमा फेरि हामी फेरि हेर्नुपर्छ भनेको हो त यसलाई महाधिवेशन जुन बीचमा तय गरेको छ अस्पतालको लागि महाधिवेशन रोक्नलाई जुन अन्तरिम आदेश नभएको हुनाले महाधिवेशन अगाडि बढ्यो र महाधिवेशन अगाडि बढिसकेपछि फेरि अहिले देवबारसम्म र खड्गासम्मले चाहिँ रोक्न पाऊ भन्ने हिसाबले निवेदन दिएको देखिन्छ हजुर
10: अब निवेदन त दियो अब के हुन्छ अदालतमा फेरि अर्को रिट निवेदन पनि प्रवेश गरेका छ हिजो मात्रै उहाँहरू फेरि जानु भएको छ आज दर्ता हुने भनेका छ कंग्रेसको आन्तरिक विवाद चाहिँ अदालतमा त पुग्यो अब अदालतले कहाँसम्म पुर्याउँछ यो विवाद
9: पहिलो कुरा त यो राजनीतिक दलहरू चाहिँ र कुनै पनि व्यक्ति वा राजनीतिक दललाई सञ्चालन गर्नलाई चाहिँ हामी कहाँ ऐनहरूको व्यवस्था छ यस्तो राजनीतिक दललाई सञ्चालन गर्न राजनीतिक दर्ता ऐन निर्वाचन ऐन नै सक्रिय भइरहेको छ दलहरू स्वयं दलहरूलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा उत्तन्त्र रहन्छ तर त्यो प्रक्रियागत रूपमा छ कि छैन भन्ने विषयमा चाहिँ अदालतमा प्रश्न उठ्न सक्छ त्यसलाई फेरि छलफलमा ल्याउन सकिन्छ तर अहिले यहाँ चलन के आयो भन्दाखेरि मेरो अनुभवको आधारमा चाहिँ दलका राजनीतिक दलका नेताहरू चाहिँ उहाँको निय चाहिँ सफा नहुने राम्रो नहुने आफूले गरेपछि मात्रै ठिक छ अरूले गरेको बेठिक छ भन्ने जुन मानसिकता सम्पूर्ण दलहरूमा देखेको छ त्यो रोग सायद नेपाली काङ्ग्रेस पनि हामी देखिराखेका छौँ त्यसैले पहिलो कुरो त महाधिवेशन चाहिएको हो कि होइन भन्ने कुरो उहाँले प्रश्न पार्नु पर्यो लामो समयसम्म निर्वाचन नगर्ने महाधिवेशन नगर्ने रोग सम्पूर्ण दलमा देखिन्छ त्यो रोग नेपाली काङ्ग्रेसमा देखेको छ यदि महाधिवेशन जरुरी छ भने तपाईँको कानूनको सानो छिरा यो कमी कमजोरलाई दुरुपयोग गरेर मुद्दा ल्याउने सम्पूर्ण मुद्दा न्यायपालिका निरूपण गरिदियोस् भन्ने मनस्थामा जुन नेताहरू हिँडिरहनु भएको छ त्यो पनि अलिकति अलि कसो भन्ने विषयमा प्रश्न उठिरहेको छ दलहरू आफ्नो कानुन अनुसार काम नगर्ने र स्वतन्त्र रूपमा काम नगर्ने नियत सभा नराख्ने अनि न्याय चाहिँ न्यायपालिका गरिदियोस् भन्ने इसारा गरिएको छ अहिले न्यायपालिका झन्डै 47 सालभन्दा यताको राजनीतिक मुद्दाहरूको विषय हेर्ने भयो भने न्याय हरेक न्यायपालिकाले गरेको निर्णयमा पनि विवाद आएको छ त्यसैले हामी के अनुरोध गरौँ भन्दा न्यायपालिकालाईले प्रोसेसमा हेर्ने कि कन्टेन्टमा हेर्ने भन्ने विषय ठूलो प्रश्न छ राजनीतिक दलहरूले कन्टेन्टमा विवाद आयो भने न्यायपालिका हेर्ने हो कि दलको प्रोसेसमै को व्यक्ति उम्मेद्वार हुने कसरी सदस्यता कायम गर्ने महाधिवेशन गर्ने कि नगर्ने भन्ने विषयमा विषय नै न्यायपालिका प्रवेश गर्यो भने न्यायपालिकाले फेरि त्यसलाई स्वतन्त्र रूपले निरूपण गर्न सक्छ कि सक्दैन गर्नुहुन्छ कि गरिरहेको छ कि छैन भन्ने पनि प्रश्न उठ्ने भावनाले नेताहरूको कमी कमजोरीलाई छोप्नको लागि न्यायपालिकाप्रति आउनु पनि एउटा अर्को प्रश्न छप्ने लाग्छ यहाँले भने जस्तै गरी अहिले फेरि यो जुन महाधिवेशन रोक्नलाई जुन निवेदन आएको छ उहाँहरूको अधिकार हो संविधान दिएको अधिकार हो तर संविधान दिएको कानून दिएको यो मौलिक हक हो भन्नेमा अहिले महाधिवेशन रोक्न चाहिँ कसो भन्ने विषयमा पनि प्रश्न गर्न सकिन्छ
10: अब तर कंग्रेस चाहिँ अदालतमा छ संस्थापन इतर पक्ष संस्थापन पक्ष गगन थापाले चाहिँ उहाँहरूले महाधिवेशनको मिति तोकिनै सक्नु भएको छ अब यदि अब अदालतमै मुद्दा फेरि रिट निवेदन प्रवेश भयो महाधिवेशन रोक्न माग गरियो भने यसका तथ्यहरू यसका पाटाहरूलाई चाहिँ कसरी केलाउँछ किनभने विधान विशेष महाधिवेशनबाट त कंग्रेसको एउटा पक्षले आधिकारिकता पाइ नै सकेका छ अब यो कमजोर अर्थात अल्पमतमा परेको पक्षले चाहिँ त्यो निवेदन दिया छ त्यो निवेदन दिइसके पछाडि हाम्रा केही त्यस्ता नजिरहरू छन् सर्वोच्चबाट अदालतबाट यस्ता केही भयो क्या
9: होइन पहिलो कुरा त सर्वोच्च अदालत छ विवाद निरूपण भएपछि पुनरावरण गर्ने कानूनी व्यवस्था नै हो र विगतको अनुभवमा केही त्यस्ता कानूनी त्रुटिहरू गरेर विगतको फैसला भएको छ भने पुनरावरणबाट फेरि त्यसलाई निरूपण गरेको देखिन्छ तर फेरि मैले भने कि अहिले जुन महाधिवेशन गर्नुपर्ने नेपाली काङ्ग्रेसको बाध्यता छ त्यो बाध्यतालाई एक ठाउँमा राखेर खालि कुन समूहले गर्ने देउबा समूहले यो महाधिवेशन गर्ने कि गगन समूहले गर्ने भन्ने विषयमा व्यक्तिगत होडबाजीले गर्दाखेरि होल नेपाली काङ्ग्रेस नै अहिले विवादमा आएको छ त्यसैले अहिले म के भन्छु भन्दा न्यायपालिकाले आफ्नो प्रक्रियाबाट काम गरेकै छ। योभन्दा अगाडि निर्वाचन आयोगले सबै प्रक्रिया पूरा गरेको ठिक छ भनेर न्यायपालिकाले भनिसकेपछि नै अगाडि बढे होला नि त। फेरि अहिले पुनर्वलन गर्नु आफ्नो कानूनी दायित्व छ, कानूनी अधिकार छ भनेर उहाँ आउनु पनि उहाँको स्वाभाविकै हो। तर महाधिवेशन रोक्ने उद्देश्यले, आफ्नो अनुकूलमा ल्याउने उद्देश्यले कुनै पनि व्यक्ति वा समूहले यो काम गर्नु चाहिँ त्यो दलभित्रको सुशासन, त्यो दल नेताहरूको आचरणको बारेमा पनि कसो भन्ने विषयमा चाहिँ अहिले जुन नागरिकहरूले प्रश्न गरिरहेको छ, मलाई विश्वास छ न्यायपालिकाले हिजोको दिनमा यही विषयमा गर्नु निर्णयमा फेरि फरक विषय निर्णय गर्नु उहाँहरूको अधिकारको हो, तर जनआस्था पनि त एउटा विषय होला नि त। त्यही बेन्चले, संवैधानिक अदालत के अरे सर्वोच्च अदालतले गरेको निर्णयमा फेरि पटक पटक निर्णय परिवर्तन हुनु पनि त जनआस्थाको पनि प्रश्न उठ्ने भएको हुनाले मलाई जुन हिसाबमा विगतको समयमा योभन्दा अगाडि न्यायपालिकाबाट विवाद निर्वाचन भएको थियो त्यही प्रक्रियाबाट यदि कुनै प्रक्रियागत रूपमा कानून त्रुटि छ भने त अवश्य त्यसलाई फेरि दोहोऱ्याउने व्यवस्था नै हुनेछ। कानूनी त्रुटि छैन भनेदेखि चाहिँ त्यही विषय फेरि अदालतले निरूपण गर्छ कि भन्ने मलाई लाग्छ। हजुर,
10: अब अहिलेको अवस्थामा चाहिँ कंग्रेसको यो विवाद र त्यसपछि गएको रिटले पनि केही प्रभाव पार्छ? महाधिवेशन रोकिने सम्भावना वा महाधिवेशन तत्काल केही हुने सम्भावना वा चाहिँ यसको सुनवाई प्रक्रिया चाहिँ कस्तो हुन्छ, लम्बिन सक्छ यो?
9: पहिलो कुरा त यो अब पेशी पालो आउन पनि अलि अहिलेको सर्वदलको लोडले गर्दाखेरि समय
10: दर्ता हुने भनिएको छ, त्यस पछाडिको प्रक्रिया के हुन सक्छ?
9: अहिले दर्ता हुनु त एउटा त्यो कानूनी प्रक्रिया नै हो, दर्ता भइसकेपछि पेशी आउन पनि यसको अलि तरिको 30-35 हजार मुद्दा भएको ठाउँमा त्यो मुद्दा मात्रै एउटै मुद्दा छ भन्ने बुझ्नु भएन, त्यहाँ 30 हजार मध्येमा 30 हजार एक मुद्दा हुन्छ भन्ने उसले बुझिनु पर्यो। दोस्रो कुरो, अहिलेको सम्बन्धित सर्वदलले पनि यो विषयलाई सायद प्राथमिकता दिनुहुन्छ होला, दिनुपर्ने होला, तर यसलाई प्राथमिकता दियो भने अरू 30 हजार मुद्दाको पालो के हो नि फेरि उहाँहरूले बुझिनु होला। त्यसैले मलाई के लाग्छ भने मुद्दा गर्नु मात्रै समाधान गर्नु होइन, सम्पूर्ण विवाद चाहिँ न्यायपालिकामा आउनु पनि राम्रो होइन भन्ने मलाई लाग्छ। तर अहिले न्यायपालिकामा आइसकेपछि त्यो विवादलाई निरूपण गर्ने चाहिँ उहाँहरूको कानूनी दायित्व गर्नुहुन्छ र प्रक्रिया सबै हेरेर मात्रै उहाँ निरूपण गर्नुहुन्छ र न्याय दिनुहुन्छ भन्ने म विश्वस्त छु।
10: अब अहिलेको अवस्थामा चाहिँ समग्र रूपमा संविधान संशोधनका मुद्दाहरू पनि उठेका छन्। संविधानलाई चाहिँ अलिकति फरक ढंगले, किनभने 10-10 वर्षमा संविधान परिमार्जन हुनुपर्छ र के विषयहरू चाहिँ त्यसमा परिमार्जित हुन सक्छन् भन्ने ढंगले एउटा आयोग पनि बनिया छ। यो संविधान संशोधनको मुद्दा आजको दिनमा कतिको पेचिलो छ? यो राष्ट्रपतिले मात्र चाहेर सम्भव छ?
9: पहिलो कुरा त हरेक यहाँले भनेकै विषयमा हरेक 10-10 वर्षमा संविधानको समीक्षा हुने हाम्रो परम्परा आइरहेको छ 47 सालभन्दा यता, र अहिलेको सरकारले पनि यो संविधानका संशोधन गर्ने विषयलाई महत्व दिएर समिति गठन गरियो, समितिले आषाढको लास्टमा प्रतिवेदन बुझाइसकेको छ। मलाई अलिक गजब लागेको छ कि अघिल्लो सरकारको द्वितीय सरकारले पनि संविधान संशोधन गर्ने नाममा द्वितीय पुर्याउनु भयो, तर द्वितीय संविधानको नाम एक दिन पनि उच्चारण नगरिकन उहाँको पदावधि सकियो र बीचमा यो घटना घट्यो। अहिलेको सरकारले पनि संविधान संशोधन गर्ने नाममा उहाँले समिति गठन गर्नु, एउटा समिति गठन गर्नुभयो, धेरै दलहरू आउनु पनि भयो, करिब 3 महिना काम पनि गर्नुभयो, रिपोर्ट पनि बुझाउनु भयो, आषाढको लास्टमा रिपोर्ट बुझाएपछि त्यस्तो मिति मलाई आज छाप उहाँहरू चुप लगाएर बस्नु भएको छ। यो उहाँको मनसा के हो थाहा भएन। तर अहिले धेरै विषयहरू प्रश्न यहाँले भने धेरै विषय उठेको छ। पहिलो कुरो त संविधान संशोधन किन हुनु पर्यो भन्दा यो अहिलेको संविधान ज्यादै राम्रो छ भनियो, तर भदौ 1934 घटना घटिसकेपछि यो संविधान निरन्तर कार्यान्वयन छ पनि भनिन्छ, त त्यतिखेरको सरकार गठन गैर संवैधानिक भयो भन्ने आवाज पनि आयो, त्यतिखेरको पार्लियामेन्ट विघटन भएको छ भन्ने हिसाबले यो चाहिँ गैरकालीन भयो भन्ने मुद्दा पनि आयो। हेर्नुहोस् त अहिले संसद विघटन भएर निर्वाचन भएर यता आइसकेको त्यो मुद्दा जहाँको त्यही छ, त्यो बेलामा सरकार गठन भयो र अर्को सरकार आयो त्यो मुद्दा जहाँको त्यही नै छ। हाम्रो न्यायपालिकामाथि पनि अब प्रश्न गर्ने हो कि भने बेला हिजो पनि थियो आज पनि छ। त्यति ठुल्ठूला मुद्दाहरू संशोधन विघटन गर्ने विषयमा, सरकार गठन गर्ने विषयमा चाहिँ मुद्दाहरू छाती राख्ने अनि अरू मुद्दाहरूलाई चाहिँ स्वागत गर्ने हो भने न्यायपालिका जनआस्था पनि कसो हो यो? त्यसैले म के भन्छु भन्दा संविधान संशोधन गर्ने हो भने अहिले दलहरूको नेताहरू सरकारहरू सबै एक ठाउँमा बस्नु पर्यो र संविधान संशोधन गर्ने विषयहरूको पहिचान भइसकेका छ। जस्तै उदाहरण रूपमा संघीय संसदको संख्याको बारेमा अहिले अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रधानमन्त्री भन्ने विषयमा, प्रदेश सभाको औचित्यको बारेमा, प्रदेश सरकारको फंक्सनको बारेमा, स्थानीय सरकारको फंक्सनको बारेमा र अहिले संविधान आयोगको बारेमा, राष्ट्रसभाको उपाध्यक्षको बारेमा धेरै प्रश्न उठिरहेको छ नि त। यो विषयहरूलाई सम्बोधन गर्ने हो भने अहिले यदि हामीले इग्नोर गर्ने हो भने फेरि अर्को भदौको 23-24 जोडिनलाई यो सबै विषयले प्रमोट गर्छ भन्ने मलाई लाग्छ।
10: भनेपछि अहिलेको विषयमा पनि न्यायालयमाथि अलिकति सरकारी छाया वा चाहिँ प्रभाव वा न्यायालयको माथि पनि गम्भीर प्रश्नहरू उठेका हुन् प्रधानजी।
9: अहिले यो जुन अहिले नयाँ प्राण न्यायिक नेतृत्व आइसकेपछि अहिले अब जेएनजीको प्रभावको आधारमा जुन अहिले नयाँ नेतृत्व आउनु भएको छ र धेरैले अपेक्षा गर्नुभएको छ कि अहिलेको न्यायपालिकाले जेएनजीको स्पिडमा न्याय सम्बन्धन हुनेछ, समयमै न्याय पाइनेछ र समस्या अनुसारको समाधान हुन्छ भन्ने अपेक्षा गरिएको छ। तर जुन हिसाबमा अहिले बेन्च गठन गर्ने विषयमा, संवैधानिक बेन्च गठन गर्ने विषयमा मुद्दाहरू, तपाईँको संवैधानिक बेन्चले हेर्ने मुद्दा कुन हो, रेगुलर बेन्चले हेर्ने विषय मुद्दा कुन हो, हिजोको दिनमा पनि प्रधान यस विवादमा आएको हो त। यो संवैधानिक बेन्चको तीनटा जुन धाराहरू छ संविधानमा 137(1)(2)(3) छ, तपाईँको तीनमा चाहिँ प्रधान न्यायाधीशलाई लागेमा त्यो मुद्दा चाहिँ संविधान बेन्चमा जाने भनिएको छ। त्यो बेला धेरै दुरुपयोग भयो भनेर बार र बेन्चको र नागरिकको धेरै ठूलो त्यो आवाजहरू आएको थियो। आज फेरि त्यो गल्ती दोहोऱ्याउन गरिरहनु भएको छ उहाँहरू। अहिले जुन मुद्दाहरू चाहिँ अहिले विवाद लम्ब्याउन सकिन्छ अथवा विवादलाई अनुकूल गर्न सकिन्छ भन्ने मुद्दा चाहिँ संविधानिक बेन्चमा पठाउने, संविधानिक बेन्चको गठन चाहिँ आफू अनुकूल गठन गर्ने, त्यो अनुरूप निर्णय विवाद निरूपण गर्ने जुन अहिले जुन ट्रेन्ड देखिरहेको छ, यो दिगो अथवा राम्रो लक्षण होइन भन्ने मलाई लाग्छ।
10: तर अब एउटा कुरा छ नि, संविधान संशोधनको मुद्दा त अब पिछिल्लो नै बन्दै गइरहेको एउटा विषय होला, तर राजनीतिक नियुक्तिहरू जति पनि हुनुपर्ने हो, पदाधिकारीका नियुक्तिहरूदेखि लिएर धेरै अझै पनि आयोगहरू चाहिँ रिक्त अवस्थामा छन्। अदालतका न्यायाधीशहरू नियुक्तिको प्रक्रिया त्यस्तै छ, यहाँलाई थाहा छ। जिल्ला अदालत हुँदै उच्च अदालतसम्मका न्यायाधीशहरू चाहिँ केन्द्रमा आउनलाई निकै गाह्रो छ। अधिवक्ताहरूबाट चाहिँ न्यायाधीश नियुक्ति गर्ने होइन यो प्रचलन हिजोदेखि एकदम बलियो बन्दै पनि गइरहेको छ। यी यावत कुराहरूलाई हेर्ने हो भने चाहिँ के सुधार होला, कि सुधारका छनक संकेत देख्नु भएको छ?
9: अहिले अपेक्षा धेरै छ, यहाँले भन्नु आस्तै गरिकन अहिलेको विद्यमान सरकारले अध्यादेश मार्फत करिब करिब 1600-1700 पद खाली गर्नु भएको छ र उहाँले किन खाली गर्यो उहाँको जस्टिफिकेसन आउन सकिरहेको छैन र खाली गरेपछि नियुक्ति गर्न उहाँहरू तदारको देखिँदैन। नियुक्ति हिजोको फेरि अर्कै एउटा के छ भने ती 1600-1700 पद हिजोको सरकार नियुक्ति गरेको चाहिँ राजनीतिकरणले, अहिलेको सरकार नियुक्ति गरेर राजनीति गर्नु हुँदैन। अनि अर्को यो सरकार त फेरि 100 वर्ष जाने होइन होला नि त, यो सरकार पनि अवधि होला नि त। त्यसपछि आउने सरकारले फेरि यो नियुक्तिलाई बदल गर्ने हो भने अनि देश कहाँ पुग्छ? अहिले हरेक सरकारले सबै पद खारेज गर्दै जाने हो अनि अब नयाँ नियुक्ति गरेर जाने हो भने त्यो संस्थाप्रतिको उत्तरदायित्व के हुने, त्यो संस्थाको नेतृत्व कस्तो हुने, जहाँ जहाँसम्म यहाँले न्यायपालिका भन्नुभयो, अहिले सुरुमा कति राम्रो सिस्टमबाट आएको थियो भन्दा जिल्ला न्यायाधीश उच्चमा जाने, उच्च न्यायाधीश सर्वोच्चमा आउने र उच्चमा केही राम्रा कानुनव्यवस्था लिएर आउने, सर्वोच्चमा पनि केही राम्रा कानुनव्यवस्था लिएर आउने, जसले गर्दा बार र बेन्चको सहभागिता होस् र बौद्धिक व्यक्तिको मात्र न्यायाधीशमा जाओस्, जसले गर्दा राम्रो निरूपण होस् भन्ने विषय त्यो परम्परा हुँदै आएको थियो। तर विगत 20 वर्षलाई हेर्ने हो भने तपाईँको न्यायाधीश नियुक्ति भनेको कार्यकर्ता भर्ती केन्द्र बनाइदियो। अहिले आएर त्यो बेलामा न्यायाधीशहरू कार्यकर्ता भर्ती केन्द्र बनाउने अनि राम्रो न्यायालय खोज्ने, फेरि उहाँहरू नै भन्छ, फेरि जसले नियुक्ति गर्यो उहाँहरू नै भन्नुहुन्छ कि न्यायपालिकामा राजनीतिकरण भयो, अलि न्यायपालिकाले न्याय दिन सकेन, उहाँहरू आफै गराउँदै हुनुहुन्छ र कराइराख्नु भएको छ। त्यसैले मलाई के आशा भन्दा अहिलेको प्रधान नेतृत्वले ती आवाजहरू नियुक्तिकरण गर्नको लागि जिल्ला अदालतमा पनि कानुन जाने व्यवस्था छ। मैले सुन्छु 1-2 कानुन जानुभएको छ अरे खुला प्रतिस्पर्धाबाट। उच्चमा अहिले जिल्लाबाट आउने न्यायाधीशको संख्या खोज्नुपर्ने भइसक्यो, अहिले सबै कानुन व्यवस्थाले भरिसकेको छ। सर्वोच्च अदालत अहिले 90% कानुन व्यवस्थाले भरिएको छ। त्यसरी कानुन व्यवस्थाबाट जम्मै न्यायाधीश भर्ने हो भने त्यो न्यायपालिकाको अब न्यायिक अब संवैधानिक परिषद र न्यायिक परिषदको काम के हो भन्ने विषयमा पनि प्रश्न उठ्न सक्छ। हजुर
10: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। किशोरमान प्रधानजी नमस्कार। उहाँ हुनुहुन्थ्यो कृष्णमान प्रधान, संविधानविद, आदरणीय श्रोता। नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
11: सुरक्षित भविष्यको लागि जीवन बीमा।
12: पुन मोबाइल
13: होइन, कति पुन मोबाइल भन्दै कराएको?
12: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
13: कहाँ छ पुन मोबाइल?
12: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
13: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
12: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ल गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
13: प्रोपाइटर हेमराज पुन। मोबाइल 98191 74888 र 98448400।
14: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
15: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
14: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
16: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 98460 26617 र 98161 38981।

0: पर्दा, कार्पेट, डोर ब्याड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
2: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
0: दीर्घायु फर्निचर सोरुम दिलीगौडा तनहुँ।
1: प्रोप्राइटर लक्ष्मी राज वागले। फोन नम्बर 0765709604। मोबाइल नम्बर 98460268
0: 98560268।
3: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
4: तर महँगो होला नि?
3: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका।
5: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
6: बाराही अल्मुनियम, अब युपिभीसी को साथमा।
5: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
6: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564414111। मोबाइल 98 5 98 5 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98 98
4: किनभने अनि नेपाली कांग्रेसको विधान अनुसार सेन्ट्रल कमिटिले बोलाउनु पर्ने, उनीहरूले काठमाडौँ जिल्लाको सभापतिको नेतृत्वमा त्यो भेला गरेका छन्, अनि सेन्ट्रल कमिटिको सभापतिले नेपाली कांग्रेसका आदरणीय सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुनुपर्ने विशेष महाधिवेशन काठमाडौँ जिल्लाको सभापतिको नेतृत्वमा गर्दाखेरि वैधानिक हुन्छ कि हुँदैन, यहीबाट प्रश्न बुझौँ न त।
7: अब एउटा कुरा चाहिँ के छ भने बागमतीमा धेरै पानी बगिसक्यो होइन, प्रक्रिया धेरै अगाडि गइसक्यो, निर्वाचन र सर्वोच्च अदालतले मान्यता दिइसक्यो, अब अर्को 15 महाधिवेशन आयोजना भइ नै सकेका छ, त्यसको मिति तय भइ नै सक्यो, यो फेरि के का लागि विवाद गरे?
4: सर्वोच्च अदालतले त्यति बेलाको बेन्च चलेर अनि निर्वाचन आयोगले गल्ती गरेको अनि कुरा सबै प्रमाणहरू हेरेर नेपाली कांग्रेसलाई अहिले निस्सा अनि दिइसकेको छ, किनभने सबै कुरा रिओपन गर्ने नेपाली कांग्रेसको बारेमा विधानदेखि लिएर निर्वाचन आयोगले गरेको बेन्चले गरेको अनि सबै कुरा हेर्ने भनेर पूर्ण इजलासले अहिले चाहिँ निश्चा दिइसकेको छ सबै कुरा अनि हेर्ने भनेर सर्वोच्च अदालतले नै भनिसकेको छ पूर्ण बेन्चले।
7: त्यो त भनिसक्यो, त्यो अब अर्को पक्षलाई चाहिँ अलि सुनवाईको मौका नदिएको भन्ने मात्रै छ, एउटा प्रक्रिया अन्तर्गत आएको थियो, त्यहाँबाट त जुन
4: सुनाईको मौका भनेको त्यो सुनाईको मौकामा सबै कुरा हुन्छ, सुनाईको मौकामा सबै कुरा हुन्छ, नेपाली कांग्रेसको विधान हेरिन्छ, नेपाली कांग्रेसको सेन्ट्रल कमिटिको अधिकार हेरिन्छ, विशेष महाधिवेशन बोलाउने कल्ला अधिकार छ भन्ने हेरिन्छ, त्यसपछि विशेष महाधिवेशनमा 800 जनाले चाहिँ विथड्र गरेका छन् त्यो कुरा हेरिन्छ, 800 जनाले विथड्र गर्दाखेरि त्यो 40% नै पुग्दैन, सबै कुरा हेरिन्छ, अनि एउटा कुरा मात्र होइन शून्य सबै कुरा हेर्ने भनेर पूर्ण इजलासले त्यो कुरा गरेको अहिले निस्सा दिएको कारण त्यो हो।
7: तपाईँ त देउबाजीको एकदमै निकट पनि हुनुहुन्छ, नजिक पनि हुनुहुन्छ उत्तरजी, त्यसो भए अब निस्सा पाइसकेका छौँ, हाम्रै पक्षमा फैसला आउँछ भनेर देउबाजीले आश्वस्त पार्नु भएको छ तपाईँहरूलाई?
4: होइन, म चाहिँ एउटा कुरा के हो भने नेपाली कांग्रेस अनि प्रजातान्त्रिकदेखि लिएर अनि अहिलेसम्म उहाँलाई एउटा निरन्तर अनि सहयोग गरिराखेको मान्छे हुँ, मैले के कति प्राप्त गरेँ भन्ने कुरा त्यो मेजरमेन्ट गर्ने कुरा होइन, एउटा कुरा के हो भने उहाँले राष्ट्रको लागि एउटा यहाँ जुन कदम जम कर्णाली दलित महिला जनजाति आदिवासी थारू मुक्तिसम्मको लागि उहाँले काम गरेको छ। दोस्रो कुरा 72 सालको संविधान चाहिँ जुन संविधानलाई मान्दैन भनेर मधेसमा आन्दोलन भइराखेको थियो त्यो संविधानलाई सबैले मान्ने काम चाहिँ उहाँले गरेको छ। शिक्षा स्वास्थ्य हरेक कुरामा उहाँले चाहिँ आफ्नो कार्यकालमा सबै काम गरेको छ। दोस्रो कुरा अनि सुदूरपश्चिम चाहिँ अनि देशबाट धेरै टाढा थियो, कर्णालीदेखि लिएर उतासम्म जान अनि धनगढ़ी पुग्न नै एक दिन लाग्थ्यो, सबै कुराहरू उहाँले राज्यलाई जोडेको कारणले उहाँ चाहिँ अनि अब नेपाली कांग्रेसको विधान अनुसार 3 महिनापछि नियमित महाधिवेशन गर्दाखेरि विश्राम लिने नेपाली कांग्रेसको वैधानिक व्यवस्था छ। जुनसुकै देश पनि एउटा प्रणाली चलेको हुन्छ, जुनसुकै पार्टी संगठनबाट नै प्रणालीबाट चलेको हुन्छ, बलजबस्ती किसिमले तत्कालीन अनि के अरे अवस्थामा बलजबस्ती किसिमले उहाँलाई हटाउनुपर्छ भनेर जुन सोच चाहिँ अनि अहिलेका ती युवा नेतृत्वहरूमा गयो, त्यो युवा नेतृत्वहरूको पनि त समीक्षा गरौं न त।

0: युवा नेतृत्वहरू कुन दिन केमा सफल भएका छन्, एउटा विश्वविद्यालयको सोभियो निर्वाचनबाट निर्वाचित भएदेखि लिएर आजको डेटसम्म उनीहरूको पनि अनि केमा सफल भयो भन्ने कुरा हेरौँ न त। जस्तो अहिलेका अनि तीन चारजना त अनि संसदमै थिए, संसदमा यो कमी कमजोरी भइराखेका छ नेपालमा, यसलाई सुधार गर्नुपर्छ भनेर तिनीहरूले जनताको पक्षमा, देशको पक्षमा, युवाको पक्षमा एउटा बिल लगेका, एउटा आफ्नो प्रस्ताव केही लगेको कुराहरू त हेरौँ न त, कुन लगेका छन् तिनले जाने। दोस्रो कुरा, मन्त्री हुँदाका अवस्थामा हेरौँ अनि अगाडि पछाडिको कुरा, पार्टी सञ्चालन गर्ने कुरामा हेरौँ, पार्टी सञ्चालन गर्दाखेरि जस्तो पार्टीको महामन्त्रीले नै पार्टीको क्रियाशील सदस्यता वितरण गर्ने अधिकार थियो र चार लाख अनि क्रियाशील सदस्यता क्रम संख्या बिनाको अनि पठाएर जिल्लामा महाधिवेशन भाँड्ने काम गर्नुभयो। नियमित महाधिवेशन गर्ने जिम्मा पार्टी महामन्त्रीको र पार्टी महामन्त्री नै नियमित महाधिवेशन अनि बिगार्नतिर लागेपछि अनि कसरी नियमित महाधिवेशन हुन्छ? उहाँ त तीन महिनापछि छोड्दै थिए। र एउटा नेपाली उखान छ नि, डोकोको छ नि त चलचित्र, अनि तपाईँले चाहिँ बाबुलाई फाल्ने हो भने त्यो डोको लिएर आउनु, तपाईँलाई पनि फाल्ने भनेर। भोलि उनीहरूको हविगत के हुन्छ त? अहिले चाहिँ जसले जेल नेल कुरेका हुन्, पार्टी बनाएका हुन्, देशको लागि अनि दुःख गरेका हुन्, जुङ्गाको रेखी नकोरेदेखि आन्दोलनमा हिँडेका मान्छेहरूलाई कुनै दिन चाहिँ ठूलो उसमा ढुङ्गा हानेको भरमा अनि क्याम्पसमा अनि जिन्दाबाद मुर्दाबाद भनेको भरमा चाहिँ हामीले यो गरेका छौं भनेर हुन्छ? त्यो सबै कुरा हेर्नुपर्ने हुन्छ नेपालीहरूले। उनीहरूले भिरकोटी मण्डपमा भेला गर्ने स्रोत कहाँबाट ल्याए? निर्वाचनमा 10 लाख एउटा उम्मेद्वारलाई दिने स्रोत कहाँबाट ल्याए? उनीहरूको पेन नम्बर कति हो? राज्यलाई कति कर तिरेका छन्? उनीहरूको सचिवालय कहाँबाट सञ्चालन भइराखेको छ? र उनीहरू चाहिँ मोबिलिटी कहाँबाट चलेको छ भनेर अहिलेको युवाहरूले त सबैले हेर्छ नि त। जस्तो एउटा
1: अहिले त अब देउबाको सचिवालय कहाँबाट चलिरहेको छ भनेर पनि हेरिरहेछन् नि त युवाहरूले।
0: एकदम हेर्नुपर्छ, देउबाको सचिवालय कहाँबाट चलेको छ भन्ने कुरा पनि हेर्नुपर्छ।
1: यत्रो आँकाबाट आयो, कसले कसले उकासी राखेको छ, कांग्रेसलाई विघटन गर्नका निम्ति कसले भूमिका खेलिरहेको छ भन्ने पनि युवाहरूले
0: हेरिरहेका छन्। होइन, एउटा पारदर्शिता चाहिँ अहिलेको युवाले सबै कुरामा खोजिराखेको, अहिलेको सरकारको पनि पारदर्शिता खोजिराखेको छ। हिजोका युवाहरूले अनि जुन चाहिँ हामी पार्टी चलाउँछौ भनेर भनिराखेको छ, केमा सफल? एउटा कपनको अनि के अरे डुबान्त अनि के अरे बाट निकास दिन नसक्ने राजु पाण्डे गएर त्यहाँ चाहिँ निकास दियो भनेपछि हामी अनि त्यहाँबाट निर्वाचन क्षेत्र नै भाग्न खोजेका युवाहरूले अब पार्टी चलाउँछौ देश चलाउँछौ भनेर ठूलो पूर्ति गरेर हुन्छ? जस्तो अनि प्रदीप पौडेलजी अनि स्वास्थ्य मन्त्री हुँदाखेरि स्वास्थ्य एमडी डाक्टरहरूको रेजिडेन्ट डाक्टरहरूको लागि सरकार
2: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
3: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
2: हो त नि, अब चाहिँ राम्रो भयो।
4: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
2: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
5: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
4: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
6: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
4: प्रोपराइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
5: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-60554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। 12 को जितपुर सिमरा उपमहानगरपालिका 1 मा 3 वर्षीय बालिकाको बलात्कार तथा हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 2 नाबालकसहित 9 जनालाई पक्राउ गरेको छ। जितपुर सिमरा 1 भक्तिनगर स्थित एक खाली घरमा गत भदौ 2 गते बालिका मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि जिल्ला प्रहरी कार्यालय 12 ले अपहरण तथा शरीर बन्धक जबरजस्तीकरणी कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आरोपीहरूलाई विभिन्न मितिमा पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई 12 जिल्ला अदालतबाट पहिलो पटक 4 दिन र दोस्रो पटक थप 5 दिनको म्याद लिएर हिरासतमा राखी अनुसन्धान भइएको जिल्ला प्रहरी कार्यालय 12 का सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डीएसपी मीन बहादुर कालेले जानकारी दिनुभयो। जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइते व्यक्तिहरूका माग सम्बोधन गर्न सरकारले समर्पित संयन्त्र डेडिकेटेड टीम मार्फत काम अगाडि बढ़ाउने भएको छ। गृह मन्त्रालयमा हिजो गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा भएको छलफलमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, प्रतिनिधि सभाका सदस्यहरू, मुख्य सचिव, गृह सचिव, जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका प्रतिनिधिको सहभागिता रहेको थियो। छलफलमा भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइते व्यक्तिहरूका माग कार्यान्वयनका लागि मन्त्री परिषदबाट 2082 मसी 24 गते स्वीकृत 10 पुते सम्झौता र 83 असार 18 गते स्वीकृत 24 पुते प्रस्तावको कार्यान्वयनबारे छलफल भएको थियो। मार्ग कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत सहसचिवको अध्यक्षतामा रायको सहजीकरण समितिलाई जेएनजी सम्बन्धी विषय मात्र कार्यान्वयन गर्ने समर्पित संयन्त्रका रूपमा जिम्मेवारी तोक्ने निर्णय भएको छ। साथै शहीद परिवार तथा घाइते व्यक्तिहरूलाई सिंहदरबार प्रवेशमा आवश्यक सहजीकरण गर्ने निर्णय समेत भएको छ। गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसदहरूले सोधेका प्रश्नहरूको प्रत्यक्ष जवाब दिने हुनु भएको छ। गत साउन 15 गतेदेखि स्थगित भएको प्रदेशसभाको बैठक भदौ 10 गते दिउँसो 1 बजे बस्ने गरी आह्वान गरिएको छ। बैठकमा मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम र नियम अनुसार अन्य संसदीय कार्यसूची रहने सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो। यसअघि गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको 2080 साल भदौ 3 गते भएको थियो। मुख्यमन्त्री पाण्डेभन्दा अघिल्लो कार्यकालमा प्रत्यक्ष प्रश्नोत्तर भएको थिएन। संहिता कानूनमा आएपछि दोस्रो पटक प्रश्नोत्तर हुन लागेको हो। मुख्यमन्त्री पाण्डेले आफ्नो नेतृत्वमा गण्डकीमा भइरहेको काम र जनताका समस्याबारे सांसदले उठाएका प्रश्नको जवाब दिने हुनु भएको छ। प्रदेशसभा सञ्चालन नियमावली अनुसार सांसदहरूले मुख्यमन्त्रीलाई सोध्ने प्रश्न पहिले टिपाउनुपर्छ। संसदमा उभिएर सांसदले जनताको प्रश्न र सरकारको कामबारे प्रत्यक्ष सोध्न पाइने भएकोले यो व्यवस्थाले कार्यपालिका र व्यवस्थापिकालाई जोड्ने काम गर्छ भने कार्यपालिकालाई अझ जिम्मेवार हुन सहयोग पुर्याउँछ। गण्डकी प्रदेशमा नक्सा पास नगरी भवन बनाएमा 2 लाख रूपियाँ र स्वीकृत मापदण्ड विपरीत निर्माण गरी 5 लाख रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था प्रस्ताव गरिएको छ। प्रदेशभित्र भवन निर्माण तथा बस्ती विकासलाई जोखिम मुक्त, सुरक्षित र सुविधा सम्पन्न बनाउन ल्याइएको विधेयकमा यस्तो कठोर प्रावधान राखिएको हो। यो विधेयकमाथि सोमबारदेखि गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिमा दफावार छलफल शुरू भएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट उत्पत्ति भएको विधेयकले भवनहरूलाई 5 वटा वर्गमा वर्गीकरण गरेको छ। क वर्गमा अन्तर्राष्ट्रिय मापदण्ड आधुनिक प्रविधि प्रयोग गरी बनाउने भवनहरू पर्नेछन्। 1000 वर्ग फिट भन्दा बढ़ी क्षेत्र भएका र 3 तला भन्दा अग्ला भवनलाई ख वर्गमा राखिएको छ। 1000 वर्ग फिटसम्मका 3 तला मुनिका भवन ग वर्गमा र स्थानीय सामग्री प्रयोग गरिने साना घर ग वर्गमा पर्नेछन्। परम्परागत वस्तुकला र मौलिक पहिचान झल्कने भवनलाई ङ वर्गमा वर्गीकरण गरिएको छ। स्याङ्जाको गलेङ नगरपालिकामा हिजो साँझ जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने चालकसहित 10 जना घाइते भएका छन्। मृत्यु हुनमा पहिचान खोल्न नसकेको बताइएको छ। गल्याङ नगरपालिका 8 देखि वार्ड नम्बर 9 साङलियातर्फ जाँदै गरेको गएक ज 6534 नम्बरको बोलेरो जीप भित्री सड़क खण्डको उकालो गम्तीमा नियन्त्रण गुमाएर दुर्घटना हुँदा 2 जनाको घटनास्थलमा मृत्यु भएको हो। दुर्घटना अन्य 10 जना घाइते भएको प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। दुर्घटना लगत्तै स्थानीय र प्रहरीको सहयोगमा चालकसहित घाइते 10 जनालाई उपचारका लागि अस्पताल पठाइएको थियो।
तनहुँमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा शुक्ला गणिचा गाछेपानीका 20 वर्षीय युवक पक्राउ परेको खबर छ। भीमात नगरपालिका 2 जिलाङ भेरघाटचोक निवासी सुखबहादुर राणाको बजाज कम्पनीको रातो कालो रंगको 160 सीसी एनएस मोटरसाइकल चोरीको आरोपमा उहाँलाई पक्राउ गरिएको हो। भदौ 5 गते राति पार्किङ गरिएको मोटरसाइकल भदौ 6 गते बिहान नदेखेपछि मोटरसाइकल धनीले सोही दिन साँझ प्रहरीलाई जानकारी गराएका थिए। पोखरा उद्योग वाणिज्य संघको 34 महाधिवेशन मार्फत नयाँ नेतृत्व लिनका लागि 4 जनाले उम्मेद्वार दर्ता गराएका छन्। भदौ 20 र 21 गति हुने निर्वाचनका लागि अर्जुन पोखरेल, शंकर पेपर वर्क्स, उत्तमान बुद्धाचार्य, एलिगेन्स ट्रेड सेन्टर, बलराम आचार्य, नव आचार्य फेन्सी स्टोर्स र शोभा गौतम सुप्रिम सप्लायर्सले उम्मेद्वार दर्ता गर्नु भएको छ। उहाँहरूमध्ये गौतम र आचार्य प्यानलसहित चुनावी मैदानमा उत्रनु भएको छ। अध्यक्षका लागि उम्मेद्वार दर्ता गर्ने बुद्धाचार्य वर्तमान कार्य समितिका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ। आचार्य अहिलेको समितिमा वाणिज्यतर्फको उपाध्यक्ष हुनुहुन्छ भने गौतम महासचिव। पोखरेल यसअघि अध्यक्ष पदका 2 पटक पराजित भइसक्नु भएका व्यक्ति हुनुहुन्छ। वरिष्ठ उपाध्यक्ष पदका लागि गौतम प्यानलबाट टीकाराम सुवेदी र आचार्य प्यानलबाट दिनेश चन्द्र वास्तोलाले मनोनयन दर्ता गराउनु भएको छ। उपाध्यक्ष उद्योगतर्फ सौगात थापा र ललित बार कुंवर हुनुहुन्छ। गौतम प्यानलबाट थापा र आचार्य प्यानलबाट कुंवर अघि बढ्नु भएको छ। उपाध्यक्ष वाणिज्य पदका लागि गौतम समूहबाट भीम गौतम र आचार्य समूहबाट मनोज कुमार श्रेष्ठले मनोनयन दर्ता गर्नु भएको छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्लागण्डक चिरन्दामा शिव महिमा बोलबम धार्मिक महोत्सव हिजो सम्पन्न भएको छ। महोत्सवको शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले समापन गर्नुभयो। उहाँले छोटो समयमा चिरन्दामले पूर्वाधार विकाससँगै भक्तजनको आकर्षण थप्न सफल भएको बताउँदै नगरबाट हुने सबै सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। अघिल्ला वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा गरिएको हो। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदुषी आचार बसेले दैनिक धार्मिक प्रवचन गर्नुभएको थियो। धार्मिक महोत्सवमा दैनिक हवन, रुद्रपाठ, पारायण सहित संगीतमय कथा प्रवचन, पितृ संकल्प, ग्रह शान्ति, तोलादान लगायतका विभिन्न कार्य समावेश गरिएको थियो। साँझमा दैनिक महाआरती गरिएको थियो। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय रानम 9 स्थित गौसम सेन केन्द्रको एकीकृत विकासको लागि खर्चिने अध्यक्ष होमनाथ लम्साल अर्जुनले जानकारी दिनुभयो। शुक्ला हिमिता शिवालय क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर निर्माण काम सुचारू भएको छ। केही समय रोकिएको निर्माण कार्य हिजोदेखि शुरू भएको हो। सोमबार बिहान विशेष पूजा पाठसहित निर्माणलाई तीव्रता दिएको हो। मन्दिरको जग पिल्लर लगायतको आधारभूत काम सकिएपछि बीचमा केही समय रोकिएको थियो। शुक्लागण्डकी 8 पुलचोकमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर काम अब निरन्तर हुने शुक्ला हिलिटार शिवालय क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष परशुराम भण्डारीले बताउनुभयो। दुग्धेश्वर महादेवको मन्दिर शिखर र प्यागोडा शैलीमा निर्माण हुनेछ। 1,37,00,000 रूपियाँ मन्दिर निर्माणको लागत अनुमान छ। हालसम्म झण्डै 50,00,000 रूपियाँ संकलन भएको छ। समुदायबाट नै आर्थिक संकलन गरेर मन्दिर निर्माणलाई पूर्णता दिने अध्यक्ष भण्डारीको भनाइ छ। यसबीच शुक्ला हिलिटार शिवालय क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन डीपीआर र पूर्णताको लागि सरकारहरूलाई बीच अन्तर्क्रिया गरिएको छ। हिजो शिवालय क्षेत्रमा आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले प्रकृतिलाई यस्ता स्थानमा राखेर डीपीआर निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। नगर उपप्रमुख खुम्बादेव विकराजुले कस्मेटिक्स भन्दा पुरातत्व र आध्यात्मिक चिन्तनलाई साथ दिन आग्रह गर्नुभयो। सेती नदीको तटमा रहेको हिलिटार क्षेत्रमा दुग्धेश्वर शिव मन्दिरसहित वृहत धार्मिक पर्यटक गन्तव्य निर्माण गर्नलाई दमादम काम भइरहेको छ। इन्जिनियर विनोद खड्काले शिखर र प्यागोडा शैलीको सम्मिश्रणमा निर्माण हुने मन्दिर यस क्षेत्रकै नयाँपन हुने उल्लेख गर्नुभयो। प्रसिद्ध धार्मिक तथा पर्यटक स्थल मनकामना पुग्ने पर्यटकलाई गोर्खासम्म पुग्ने वातावरण बनाउने उद्देश्यले मनकामना परिसरमा गोर्खाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन डिजिटल सूचना पार्टी बोर्ड स्थापना गरिएको छ। गोर्खा उद्योग वाणिज्य संघले मनकामना मन्दिर क्षेत्रमा डिजिटल बोर्ड स्थापना गरेको हो। मनकामना मन्दिर दर्शनका लागि 10,00,000 भक्तजन आन्तरिक तथा बाहिरी पर्यटक आउँछन्। गोर्खाको प्रचार प्रसार गरेमा पर्यटक गोर्खाका पर्यटक स्थलसम्म पुग्ने र पर्यटन प्रवर्धन हुने भएकोले मन्दिर परिसरमा जानकारीमूलक सूचना पार्टी राखिएको हो। संघका अध्यक्ष भगवान बाबु मास्क तत्कालको लागि गोर्खा नगरपालिकाद्वारा निर्मित सबै दृश्य सामग्री राखिएको छ। अरू थप्दै जानेछौ उहाँले भन्नुभयो। मुस्ताङको मुक्तिनाथमा एकै दिन 8 हेलिकप्टरले उड़ान गरेका छन्। जोमसुङ नागरिक उड्डयन कार्यालयका अनुसार सोमबार विभिन्न हेलिकप्टर कम्पनीले काठमाडौँ मुक्तिनाथ र मुक्तिनाथ काठमाडौँ दुईतर्फी उड़ान गरेका हुन्। जोमसुङ विमानस्थल प्रमुख दीपक पोखरेलका अनुसार हिजो काठमाडौँ मुक्तिनाथ दुईतर्फी हेलिकप्टर उड़ान भएका छन्। ती उड़ानबाट 32 भारतीय दर्शनार्थीले हेलिकप्टर सेवा लिएका छन्। उहाँका अनुसार वर्षायाममा यति धेरै संख्यामा हेलिकप्टर उड़ान भएको यो पहिलो पटक हो। विमानस्थल प्रमुख पोखरेलका अनुसार काठमाडौँबाट सीधै मुक्तिनाथ र मुक्तिनाथबाट काठमाडौँ विभिन्न 5 निजी हेलिकप्टर कम्पनीले उड़ान गरेका छनृ
एयर डाइनेस्टिक अल्टिच्यूट एयर एभरेस्ट हेली अनुपूर्ण एयर सिमरिक एयरले उडान गरेका हुन् यसैगरी दुई महिनादेखि रोकिएको पोखरा जंक्सन हवाई सेवा पनि हिजदेखि पुनः संचारमा आएको छ। पोखरा जंक्सन नियमित हवाई सेवाका लागि समिट एयरलाइन्सले तीनवटा उडान गरेको हो। गोर्खाको उच्च पहाड़ी भूभागमा रहेको धार्ची गाउँपालिकामा पहिलोपटक डेंगू संक्रमण पुष्टि भएको छ। वार्ड नम्बर तीन खोर्लाबेसीका दुईजना र वार्ड नम्बर एक हल्चुका एक बिरामीमा डेंगू संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका संयोजक अमृत घलेले जानकारी दिनुभयो। बिरामीहरूको गाउँपालिकाको खोर्लाबेसी स्थित आधारभूत अस्पतालमा उपचार भइरहेको घलेले बताउनुभयो। हाम्रो धार्चामा यसअघि डेंगू संक्रमण थिएन, यसपटक केही दिनको अन्तरालमा तीनजना बिरामीलाई डेंगू संक्रमण भएको पुष्टि भयो, घलेले भन्नुभयो। लामखुट्टे पनि खासै लाग्दैन थियो, खच्चर र मोटर चल्न थालेपछि लामखुट्टे पनि आयो, डेंगू पनि आयो। समुद्री सतहदेखि 1500 मिटर उचाइमा अवस्थित माछाखोला खोर्लाबेसी दोबान जस्ता ठाउँहरूमा पहिलोपल्ट डेंगू संक्रमण देखिएपछि स्थानीयवासीमा चिन्ता बढ़ेको उहाँले बताउनुभयो। गाउँपालिकाको स्वास्थ्य शाखाको संयोजनमा स्थानीयवासी लामखुट्टेको बास स्थान खोज्ने र लार्वा नष्ट गर्ने अभियानमा लागेका छन्। स्याङ्जामा आर्थिक वर्ष 82-83 पूर्वोत्तर विकास कार्यालयले 6 पक्की पुल निर्माण गर्ने लक्ष्य राखेकोमा 4 सम्पन्न गरेको छ। बिरुवा गाउँपालिकामा 2, गलेङ नगरपालिकामा 1 र फेदीखोला गाउँपालिकामा 1 गरी 4 पक्की पुल निर्माण सकिएका हुन्। पूर्वोत्तर विकास कार्यालय स्याङ्जाका प्रमुख इन्जिनियर गुरूदत्त अधिकारीका अनुसार बिरुवाको राक्षेघाट पुल 4,92,71,000 रूपियाँ र गौरीघाट पुल 5,51,75,000 रूपियाँ लागतमा निर्माण भएका हुन्। गलेङ नगरपालिकाको रातो पुल 5,46,14,000 रूपियाँ तथा फेदीखोला गाउँपालिकाको खत्री रह स्थित तिलसोना पुल 3,19,94,000 रूपियाँ लागतमा निर्माण सम्पन्न भएको अधिकारीले जानकारी दिनुभयो। म्याग्दीको बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्तक रहेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भौतिक निर्माण उपकरण उडानको काम सकिएको हो। रघुगंगा हाइड्रो पावरका प्रबन्ध संचालक गणेश केसीले राहुघाट जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा रहेको जानकारी दिनुभयो। बाँध डिसेन्डर सुरुङ स्विच यार्डको परीक्षण सफल भइसकेको छ। उहाँले भन्नुभयो 20 मेगावाट क्षमताको एकवटा युनिटको परीक्षण सकिएको छ। अर्को 20 मेगावाटको युनिटको पनि आइतबारदेखि परीक्षण थालिएको छ। एक हप्तादेखि 10 दिनसम्म परीक्षण गर्न लाग्ने, त्यसपछि विद्युत उत्पादन शुरू गर्ने लक्ष्यसहित तीव्र गतिका साथ काम भइरहेको प्रबन्धक केसीले जानकारी दिनुभयो। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापी रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती गण्डकी प्रदेशका केही र कोशी कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मध्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। महाशाखाद्वारा जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। यसरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका धेरै तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

अन्तर्राष्ट्रिय समाचार। फ्रान्सले अर्को महिनादेखि माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ। फ्रान्सको संसदले जुलाईमा नै 15 वर्ष मुनिका बाल बालिकालाई सामूहिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोग दुवै प्रतिबन्ध लगाउने विधेयक पारित गरेपछि अर्को महिनादेखि यो प्रतिबन्ध लागू हुन लागेको हो। मोबाइल फोन प्रतिबन्ध गर्ने तयारी राष्ट्रपति इमान्युएल म्याक्रोको बाल बालिकालाई स्क्रीन अगाडि कम समय बिताउने वातावरण दिन ल्याइएको दबावको एक हिस्सा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएपीले जनाएको छ।

0: खेल समाचार नेपाली क्रिकेट टोलीले टप एण्ड टी ट्वेन्टी श्रृंखलामा पहिलो जित निकालेको छ। अस्ट्रेलियामा चलिएको श्रृंखला अन्तर्गत हिजो भएको आफ्नो तेस्रो खेलमा नेपालले होबार्ट हुरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गरेको हो। नेपालले दिएको 155 रनको लक्ष्य पछ्याएको हुरिकेन्स 18 ओभर 3 बलमा 115 रनमा अल आउट भएको जनाइएको छ। हवस् त हामीलाई तिनजेलसम्म सुनेर साथ दिनको तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यो तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने अघि चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
4: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
3: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
4: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
3: पुराना गरगहना सँग नयाँ साथ फेर,
4: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
3: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98562609999।
5: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
6: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
5: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
6: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर जाऊ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
5: त्यसो भए सँगै जाऊ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461694378, 98171996902।
7: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी FM को पारिपट्टी। मोबाइल नंबर 98560309982 र 97065620209।
8: TVS साथ छ हाम्रो।
9: कता हिँडेको आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
9: लौ तलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
9: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463-2811।
11: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
12: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
11: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
13: दाजु, बिहेको दिन त आइसक्यो त, छुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
14: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
13: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
14: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
13: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
15: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस रेडीमेड ड्रेस पाइन, साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन र शुक्ला गंडकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन।
16: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460-0829। दमौली शाखा को लागि सम्पर्क 98-0067-13-425।
17: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
18: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
17: हो त नि, अब चाहिँ राम्रो भयो।
19: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
17: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
20: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
21: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार,
22: प्रोपाइटर सुभाष गिरी। सम्पर्क 0564141994, मोबाइल 98560-2630।
20: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
23: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
9: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
23: फिसटेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
9: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
23: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142733, मोबाइल 98678-61-87।
0: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
1: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
0: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
16: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
23: मोबाइल 9850505770।
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
9: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो जी।
9: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
9: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9850543952 र 9806

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमदार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र। यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
10: आज पनि खाना काच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
5: कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको 4थो वार्षिक साधारण सभा तथा 3रो अधिवेशन तपसिल बमोजिमको मिति, समय, स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यस्तै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी 4, पुलचोक, तनहु।
14: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
15: त्यसो नभने मरि म पनि अब नातिकेटो भरबाटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
16: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर कारपेट डोरमैट चन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
17: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
16: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स शुक्ला गंडकी चार बीपी चोक
17: प्रोप्राइटर प्रकाश न्यौपाने संपर्क 0765702625 मोबाइल 9855338 9841656
16: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
18: ल पत्तै छैन है तिमलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
19: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
16: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0654141042 मोबाइल 9560231128 र 9462614726
20: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
21: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
22: सम्पर्क 0564142121 मोबाइल 9855935921
21: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
23: हजुर दान गरौ
24: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
25: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
24: त्यसैले दान गरौ सकेको गरौ सबैले गरौ अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तनहुँ

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा,
1: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना,
3: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी,
1: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको प्रभातकालीन प्रस्तुति कार्यक्रम सुकृति बिहानीमा यहाँलाई हार्दिक स्वागत छ। आज मिति 2083 साल भाद्र 9 गते मंगलबार। कार्यक्रममा हामी प्रस्तुत गर्छौं आज दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा, तपाईँको राशिफल, जन्मदिनको शुभकामना लगायतका सामग्री। कार्यक्रमलाई अगाडि बढ़ाउँ। आज दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखाबाट सदाजी बिहान 4:50 बजे मंगलधुन, 5 बजे विभिन्न भजनहरू सुन्नुभयो, 5:25 शुक्ला गण्डक समाचार, 6 बजे कायकायन, 36 नेपाली बहस सुन्नुभयो, 7 बजे शुक्ला गण्डक समाचार, त्यसपछि विभिन्न राष्ट्रिय गीत सुन्नुभयो। अहिले तपाईँ सुखद बिहानीमा हुनुहुन्छ। 8 देखि 9 बजेसम्म तपाईँ विभिन्न राष्ट्रिय गीतहरू सुन्न सक्नुहुन्छ। 9 बजे नेपाल खबर, 9 बन्द्रमा गाम्बेसीका भाका, 10 बजे शुक्ला गण्डक समाचार,

सुन्न सक्नुहुनेछ। 9:15 श्रुति सम्वेक कार्यक्रम सुनिसकेपछि 10 बजी शुक्ला घण्टी समाचार सुन्न सक्नुहुनेछ र त्यसपछि आजको लागि हाम्रो सम्पूर्ण कार्यक्रम सकिनेछ। यति आज दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखाको पालो तपाईँको राशिफलको। राशिफलको शुरूआतमा मेष राशि। साथीबाट नयाँ प्रस्ताव आउन सक्छ, आर्थिक लाभको बाटो खोल्नेछ, सामाजिक काममा अवसर मिल्नेछ, पढाइमा प्रगति हुनेछ, सम्बन्धमा भरोसा बढ्नेछ। आजको शुभ रंग समुद्री हो भने हरियो, शुभ रंग समुद्री हरियो भने शुभ अंक 7 रहेको छ। वृषराशि। काममा राम्रो मौका मिल्नेछ, आमदानी बढ्ने संकेत छ, सहकर्मीको साथ पाइनेछ, भेटघाटबाट लाभ हुनेछ, स्वास्थ्य ठिक रहनेछ भने आजको शुभ रंग इटा रातो हो भने शुभ अंक 8 रहेको छ। मिथुन राशि। रोकियो काम खुल्नेछ, व्यापारमा लाभ मिल्न सक्छ, खर्च घटाउन सकिनेछ, पढाइमा रुचि बढ्नेछ, यात्राको अवसर मिल्न सक्छ, आजको शुभ रंग बदामी हो भने शुभ अंक 5 रहेको छ। कर्कट राशि। आज आफ्नो क्षमता देखाउनुहोस्, आर्थिक काममा सावधानी चाहिन्छ, जिम्मेवारी बढ्न सक्छ, साथीको सहयोग मिल्नेछ, आँखालाई आराम दिनुहोस्, आजको शुभ रंग हरियो भने शुभ अंक 2 रहेको छ। सिंह राशि। परिवारमा निर्णय हुनेछ, खर्च सोचेर गर्नुहोस्, काममा भरोसा बढ्नेछ, नयाँ चिन्जान हुन सक्छ, खानपान मिलाउनुहोस्, आजको शुभ रंग सेतो हो भने शुभ अंक 7 रहेको छ। कन्या राशि। आफ्नो कुरा राख्ने मौका मिल्नेछ, व्यापारमा ग्राहक थपिन सक्छन्, कामको कदर हुनेछ, पढाइमा उत्साह बढ्नेछ, मन खुशी रहनेछ, आजको शुभ रंग सुनौलो भने शुभ अंक 4 रहेको छ। तुला राशि। सानो सुधारले फाइदा दिनेछ, बजट बढाउन सकिनेछ, काममा नयाँ कुरा सिक्नुहुनेछ, आफन्तसँग राम्रो कुरा हुनेछ, थकानबाट बस्नुहोस्, आजको शुभ रंग हरियो भने शुभ अंक 9 रहेको छ। वृश्चिक राशि। नयाँ चिन्जान उपयोगी हुन सक्छ हुनेछ, साझेदारीबाट लाभ मिल्न सक्छ, धनको राम्रो खबर आउन सक्छ, सामाजिक सम्बन्ध बढ्नेछ, व्यक्तिगत जीवनमा खुशी मिल्नेछ, आजको शुभ रंग गुलाबी भने शुभ अंक 1 रहेको छ। धनुराशि। धैर्यले काम बन्नेछ, पुरानो अनुभव काम लाग्नेछ, कार्यक्षेत्रमा मान बन्नेछ, घरमा राम्रो छलफल हुनेछ, मन शान्त राख्नुहोस्, आजको शुभ रंग निलो भने शुभ अंक 6 हो। मकर राशि। टाढाबाट खबर आउन सक्छ, व्यापारमा नयाँ बाटो खुल्नेछ, सिप सिक्ने अवसर मिल्नेछ, नयाँ मानिससँग भेट हुनेछ, यात्राको योजना बन्न सक्छ, आजको शुभ रंग केसरी हो भने शुभ अंक 3 रहेको छ। कुम्भ राशि। जिम्मेवारीप्रति ध्यान बढ्नेछ, काममा निर्णय लिन सकिनेछ, आर्थिक लक्ष्यमा प्रगति हुनेछ, परिवारको साथ पाइनेछ, निन्द्रा पूरा गर्नुहोस्, आजको शुभ रंग खरानी निलो हो भने शुभ अंक 6 रहेको छ। राशिफलको अन्त्यमा मीन राशि। आज शान्त भएर काम गर्नुहोस्, रोकिएको पैसा हुन सक्छ, पर्दा पछाडिको प्रयास सफल हुनेछ, नजिकको व्यक्तिबाट साथ मिल्नेछ, आराममा ध्यान दिनुहोस्, आजको शुभ रंग फिका भइजानु भने शुभ अंक 1 रहेको छ। राशिफलमा जे जस्तो कुरा उल्लेख गरे पनि तपाईँ आफ्नो भाग्यभन्दा कर्ममा विश्वास गर्नुहोस्, हामी तपाईँलाई यही आग्रह गर्न चाहन्छौं। अब पालो जन्मदिनको शुभकामनाको। आज भदौ महिनाको 9 गते मंगलबार रहेको छ। आज शुक्ला गण्डकी एफएम 97.6 MHz का शिरधनी सदस्य रघुनाथ पौडेलको शुभ जन्मदिन परेको छ। आज शुभ जन्मदिन पनि तपाईँ लगायत सम्पूर्णलाई हामी हार्दिक शुभकामना व्यक्त गर्दछौं। यहाँले आँटेका ताकेका कार्य पूर्ण रूपमा सफल हुन सकोस्, हाम्रो तर्फबाट शुभकामना छ।

0: सबै पनि आफ्ना साथीभाइ इष्टमित्र दाजुभाइ कोही कसैको शुभ जन्मदिन परेको छ शुभकामना दिन चाहनुहुन्छ भने 0635414378 मोबाइल 9800283611 तपाईँले टिपाउन सक्नुहुनेछ, हामी प्रसारण गर्नेछौँ। हवस् त, यिनै प्रसङ्ग सँगसँगै आजको कार्यक्रमबाट अन्तिम आइपुगेका छौँ। भोलि बिहान पुनः यसै समयमा हाम्रो भेट हुनेछ। त्यति बेलसम्मको लागि हामी सबैलाई बधाई दिनुहोस्, तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।
1: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही भदौ 13 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हाड जोड्नी तथा नसा

0: विशेषज्ञ डाक्टर मेघराज लामी छाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143177 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
1: कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 8 बज्यो।
5: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
6: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
5: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
6: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु।
5: स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
7: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816360032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
8: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
8: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिन प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
9: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
8: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
9: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
10: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
11: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैँले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
12: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
13: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
14: शुद्ध सुन तथा चाँदीका गर गहना,
13: छापावाला सुन चाँदीका गर गहना,
14: राशि अनुसारका पत्थर,
13: कम्प्युटर तौल प्रविधि,
14: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
13: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक।
13: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807725229।
12: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807725142।

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहालियो
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्डै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ गोङगोबु बसबार पछाडि पट्टि
1: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगोबु बसबार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 52763

0: होइन यहाँ यसो आमा चाहिँ कहाँबाट चलेको छ
1: कति हाँस्नु भन्नु यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
5: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौंडामा TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि मोबाइल नम्बर 9856309982 र 9705620209
6: TVS साथ छ हाम्रो

0: शुक्ला गण्डकी एफएम 97.6
1: प्रसन्न होमवर्क देखाउ त
2: टिचर।
1: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
2: टिचर। मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
1: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9856033484 र 9856607988।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827109066 र 9840594530।
5: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
6: ओभरपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
7: सुन्नुहोस् है, सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
5: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0658-70-676, मोबाइल 9856-62-676।
8: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
9: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
10: तर महँगो होला नि?
9: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
11: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
12: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
11: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
12: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 98562 9238 र 98028 22938।
13: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
14: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्लागंध की FM 97.6
1: पुन मोबाइल
2: होइन कति पुन मोबाइल भन्दै कराएको
1: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
2: कहाँ छ पुन मोबाइल
1: यो दुलीगुडामा तरकारी पसलको आदैमा छ
2: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौंडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
2: प्रोप्राइटर हेमराज पुन मोबाइल 98191 74888 र 98448400 दाई एक बिहानै झोला बोकेर कता जान लागेको
1: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
2: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
2: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलीगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलीगौडा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
3: चिकन ससेज बफ ससेज
2: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 70 052 मोबाइल 98568 2587
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
6: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
7: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलीगौंडा हेल्थ पोस्ट चोक
6: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98560124

0: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
1: पण्डित बा दर्शन पर्से घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार।
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
2: ओमकार।
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार।
1: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रितु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
4: ला, टायरमा कट लाग्यो। हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो फेरि।
5: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
5: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
5: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9855602452।
6: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न

0: अफिस तथा संघ संस्थाका ड्रेस रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्र भित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
1: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9841608029 दमौली शाखाको लागि सम्पर्क 9807613425।
2: ए नानीको बुवा, आज त नयाँ सन्देश सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
3: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
2: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
1: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
2: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9814111178, 9560077।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800 28 13 424 र 9850 60 14

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: Wherever you are
4: Eti bela bihana ko thik 9 bajyo
5: And the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: पानी गर्न सर्वोच्चको परमादेश उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू नाडा अटो सो आजदेखि शुरू हुँदै अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी पाउन सकिने गिनीको ल्याण्डफिल्डमा पहिरोले पुरिएर 30 जनाको ज्यान गयो फोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य चल्दै र प्रिमियर लीगमा चेल्सीको विजय शुरूआत नेपाल खबरमा अब पूरा खबर पहिरोले अवरूद्ध कोदारी राजमार्ग 1.5 महिनापछि बल्ल अस्थायी रूपमा खुलेको छ गएको असार 31 गतेदेखि यो खण्ड बन्द थियो सड़क डिभिजन कार्यालय चरीकोट दोलखाले 10 दिन लगाएर नयाँ ट्र्याक निर्माण गरेको हो दाकलाङमा सड़क भाँचिएपछि सड़क डिभिजनले इको क्षेत्रमा नयाँ अस्थायी ट्र्याक निर्माण गरेको छ भोटेकोशी गाउँपालिका 2 कोदारीको इको क्षेत्रमा गएको असार 31 गते पहिरोसँगै सड़क भाँचिएको थियो सड़क डिभिजन कार्यालयले नयाँ ट्र्याक खोलेपछि हिजो सोमबारदेखि यो सड़कमा गाड़ी गुड्न थालेका हुन् सड़क खुलाउन टिप र ठूला मेसिन परिचालन गरिएको थियो सिन्धुपाल्चोकको 12 बिसेबाट लिपिङ बस पार्कसम्म गाड़ी आवत जावत गर्ने अवस्था बनेको छ सड़क डिभिजन कार्यालय चरीकोटका प्रमुख नारायण दत्त भण्डारीका अनुसार सड़कलाई पूर्ण रूपमा खुलाउने गरी काम भइरहेको छ लिपिङमा काम सकिए लगत्तै चीनसँगको सीमा क्षेत्रमा यातायात पूर्ण रूपमा चल्ने उहाँको भनाइ छ लिपिङमा पहिरोले सड़क मुनिको जमीन बगाएको र भोटेकोशी नदीको निरन्तर कटानका कारण पुनर्निर्माण कार्य जटिल बनेको छ नयाँ ट्र्याक मार्फत सड़क सञ्चालनमा आएसँगै कोदारी बजारमा रोकिएका कन्टेनर भन्सारतर्फ जान थालेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताउनुभयो अन्तर्राष्ट्रिय राजमार्ग झण्डै 1.5 महिना बन्द हुँदा आफूहरूले ठूलो नोक्सानी बेहोर्नु परेको उहाँको गुनासो छ लिपिङ पारी झण्डै 85 कन्टेनर अझै अल्पत्र छन् पानी पर्न कम भएपछि बाँकी अवरोध पनि हट्ने र मुख्य चाड़पर्व दशैं तिहारका लागि सामान आयात गर्न सहज हुने व्यवसायको विश्वास छ इकोमा सड़क खुले पनि लिपिङको समस्या समाधान नभएसम्म नाका सहज रूपमा सञ्चालन हुन नसक्ने भोटेकोशी गाउँपालिका 2 का वडा अध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ त्यस्तै मधेस र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ अहिले देशभर बादल लागेको छ बागमती र गण्डकी प्रदेशको केही अनि कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेस प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ आज राति पनि कोशी बागमती र गण्डकी तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ठूलो पानी पर्ने सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारको नाममा परमादेश जारी गरेको छ 2081 साल पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो न्यायाधीश दुई नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसले किसान मर्कामा परेको ठहरसहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान डीडीसी र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ त्यस्तै अबदेखि दूधको मूल्य नियमित चक्रमा भुक्तानी हुने प्रणालीको विकास गर्न तथा नीतिगत कानूनी एवं व्यवस्थापकीय प्रबन्ध र सहजीकरण गर्नुपर्ने भएमा पनि गर्न सरकारलाई सर्वोच्चले आदेश दिएको छ अधिवक्ताहरू पुण्य प्रसाद खतिवड़ा र दीपक विक्रम मिश्रले दूधको बाँकी रकम भुक्तानीको माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको छ कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ विभागले सुनसरी मोरङ रौतहट महोत्तरी धनुषा सर्लाही सिराहा नवलप्रासी बर्दिया कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन गर्नेछ प्राप्त तथ्याङ्कको आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो उहाँका अनुसार विगत वर्षको तुलनामा ढुवानी उत्पादन तथा अन्य खर्चको समेत अध्ययन गरिनेछ। अध्ययन प्रतिवेदन तयार भएपछि थप छलफलका लागि कृषि वन तथा पर्यावरण मन्त्रालयमा पठाइनेछ। उखुको न्यूनतम खरिद मूल्य र सरकारले किसानलाई दिने अनुदान रकम मन्त्री परिषदले निर्धारण गर्ने महानिर्देशक संजयले बताउनुभयो। सरकारले किसानलाई धान, उखु, गहुँ लगायतका कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न र बजार मूल्य घट्दा किसानलाई हुने नोक्सानी कम गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ। गएको वर्ष उखुको खरिद मूल्य प्रति क्विन्टल 620 र सरकारले दिने अनुदान प्रति क्विन्टल 70 रूपियाँ निर्धारण भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
9: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
9: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
9: फोन 056।
10: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
11: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
10: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
11: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
10: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक सुकिया गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0564142333, मोबाइल 98678167887। कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचुकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको 4थ वार्षिक साधारण सभा तथा 3रो अधिवेशन तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
12: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
13: पैसाको आवश्यकता

थापा सहित सरकारमा रहेका तीनजना मन्त्री गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापतिलाई कार्यवाही गर्दै पदबाट मुक्त गर्न संसद सचिवालयमा पत्र समेत दर्ता भएको छ। यो अवस्थामा मुख्यमन्त्री थापालाई सरकार टिकाउन आवश्यक बहुमतका लागि ती सांसदहरूले मत दिने विषयमा राजनैतिक तथा नैतिक संकट छ। एमाले, राप्रपा र नेकपाका गरी 63 सांसदको समर्थन दावी गरेका मुख्यमन्त्री थापालाई विश्वासको मत जुटाउन हम्मे परेको छ। अब विदेशको खबर। अफ्रिकी देश गिनीको राजधानी कुर्नाकीमा रहेको सबैभन्दा ठूलो ल्याण्डफिलमा पहिरो जाँदा 30 जनाको ज्यान गएको छ। त्यहाँका सरकारी अधिकारीका अनुसार ठूलो वर्षासँगै ल्याण्डफिलमा थुप्रिएको फोहोरको थुप्रो भत्किँदा नजिकैका झोपड़ीहरू पुरिएका थिए। यसले 30 जनाको ज्यान गएको छ भने 6 जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ। धेरै घरमा क्षति पुगेको छ। ठूलो वर्षापछि फोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको छ। ल्याण्डफिल आसपास बसोबास गर्ने स्थानीय बासिन्दालाई यसअघि नै सुरक्षित ठाउँमा सर्न खबर गरिएको थियो, तर पहिरो जाँदा धेरै मानिस त्यहीँ रहेकोले मानवीय क्षति भएको अधिकारीहरूले बताएका छन्। ल्याण्डफिलमा शहरबाट निस्कने फोहोर थुप्रेर ठूलो डिस्को बनेको थियो। गिनी फलाम, सुन र हीरा जस्ता खनिज स्रोतमा धनी भए पनि विश्व बैंकका अनुसार त्यहाँको 43.7% जनसंख्या गरीबीको रेखा मुनि रहेको छ। अब खेल खबर। पाँच थरको फालेलुङ गाउँपालिका 8 आकाशेमा भदौरे मेलाको अवसरमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जिल्ला प्रहरीकारले पाँच थरले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा बर्दर सेयर सैलुन क्लबलाई 4-1 गोलले हराउँदै प्रहरीले उपाधि जितेको हो। उपाधि विजेता पाँच थर प्रहरीले नगद 1,05,000 रूपियाँ तथा उपविजेता बर्दर सेयर सैलुनले 55,000 सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। हरेक वर्ष भदौ 1 देखि हुने भदौरे मेलाको अवसरमा फुटबल प्रतियोगिता पनि गर्ने गरिन्छ। यस वर्ष पुरूषतर्फ 32 र महिलातर्फ 4 टोली सहभागी थिए। न्यू स्टार बहुउद्देश्य कृषक समूहले मेला आयोजना गरेको हो। खेलकै अर्को खबरमा, इंग्लिश प्रिमियर लीग फुटबलमा चेल्सीले विजय शुरूआत गरेको छ। गैराती भएको खेलमा चेल्सीले फुलमलाई 3-2 हराएको हो। चेल्सीका लागि मोर्गान रोजर्स, कोल पाल्मर र जाओ पेड्रोले 1-1 गोल गरे। पेड्रोले खेलको 31 सेकेण्डमा गोल गरेका हुन्। मोर्गन एस्टन भिल्लाबाट हालै चेल्सीमा भित्रिएका खेलाड़ी हुन्। फुलमका लागि जोस किङ र गोन्जालो गार्सियाले 1-1 गोल फर्काए। जितसँगै चेल्सीले 3 अंक जोड़ेको छ। चारभञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तातो पानी नाका जोड्ने सड़कको इको खण्ड झण्डै 1.5 महिनापछि अस्थायी रूपमा खुल्यो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। किसानलाई तत्काल दूधको बाँकी भुक्तानी गर्न सर्वोच्चको परमादेश। उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू। नाडा अटो सो आजदेखि शुरू हुँदै अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी पाउन सकिने। गिनीको ल्याण्डफिलमा पहिरोले पुरिएर 30 जनाको ज्यान गयो। फोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य चल्दै। र प्रिमियर लीगमा चेल्सीको विजयी शुरूआत।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: सुन्दर अटो होक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
5: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
6: सम्पर्क 0654142121, मोबाइल 98565935921।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
8: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी?
7: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजबरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
8: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
9: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
1: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
10: ल, पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
11: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0654141142, मोबाइल 98560231128 र 98462014726।
12: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
13: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
15: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
16: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
17: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
16: हो त नि, अब चाहिँ राम्रो भयो।
18: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
16: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
19: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
21: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
22: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206030।
23: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
24: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
25: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
24: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न, किचनको सामान किन्न कहाँ जाने।
25: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
26: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
27: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
28: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
29: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
30: हजुर, दान गरौं।
31: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
32: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
30: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
31: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
33: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी FM को पारिपट्टी। मोबाइल नंबर 98560309 र 97065220209।
34: TVS को साथ छ हाम्रो।
35: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
36: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
35: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
0: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
36: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
1: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
0: ओम एम आभूषण सुन चाँदी दोकान,
35: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656 75537, मोबाइल नम्बर 98460 69246, 98058 00 08।
29: शुक्ला गण्डकी एफएम 97.6।
35: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
1: मन्दिर सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाम्बेसीका भाका।
35: कार्यक्रम गाम्बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन। शुक्ला गण्ड एफएम 97.6 हर्जमा कार्यक्रम गाम्बिसीको बाका लिएर उपस्थित भइसकेकी छु। मरिमा हाम्रो यस कार्यक्रम आउने गर्दछ। हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँहरूको माझमा रहने गर्दछ। हामीले यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको मेनाभूषण सुन चाँदी पसलले युद्धले गौडामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाश डिजाइनका गरगनाहरू, राशिअनुसार पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नापतोल प्रणाली द्वारा नापिएका छापा लसुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँ ओमेनाभूषण सुन चाँदी पसलमा गएर ढुक्कका साथ कारोबार गर्न सक्नुहुनेछ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.suknagandakiefm.com लगइन गर्नुका साथै हाम्रो मलपात्र हाम्रो नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर पनि एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। आज पनि हामी मंगलबारको बस्नेमा छौं। मंगलबारको बस्नेमा तपाईँको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने दिन हो, तर भने मैले तपाईँहरूको गायन प्रतिभा अनि तपाईँहरूको फोनलाई कार्यक्रममा स्थान दिन सक्दिन। मेरो काम कार्य व्यस्तताले गर्दाखेरि तपाईँहरूको फोनलाई र तपाईँहरूलाई चाहिँ यस कार्यक्रममा सहभागिता गराउन सक्दिन। त्यही भएर सुमधुर लोकपाकारलाई कार्यक्रममा स्थान दिनेछु। पक्कै पनि समयावधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास रहेको छ। के गर्दै हुनुहुन्छ, एकदमै सन्चै आरामै हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा कार्यक्रममा पहिलो लोक सांगीतिकको सिरिज स्वरूप कमल हिलैमा भन्ने रहेको छ। यसमा आवाज रहेको छ प्रकाश आचार्य र शान्तिश्री परियारको र अन्य साथीहरूको पनि आवाज रहेको छ भने लय शब्द प्रकाश अर्यालको रहेको छ। कार्यक्रममा पहिलो लोक सांगीतिकको सिरिज स्वरूप यसको मधुर भाका स्वीकार्नुहोस्।

हजुर, यसो मधुबाट मन तपाईँको माझमा शान्ति पटे कमलिनैमा भनिरहेको थियो प्रकाश आचार्य र शान्ति श्री परियारको आवाजमा रहेको थियो भने सामान्य साथीको पनि आवाज रहेको थियो। लय शब्द प्रकाश आचार्यको रहेको थियो। तपाईँको माझमा मैले स्थान दिइसके फेरि पनि अर्को सुमधुर भाकालाई स्थान दिन्छु। अर्को सुमधुर भाका रहेको छ चरी बस्यो अरेली गाजेमा भनिरहेको छ। मौसम गुरूङ र सम्झना शिवकोटीको आवाजमा रहेको छ भने लय शब्द ओम चिना र मौसम गुरूङको रहेको छ। यति बेलाको क्रममा यो सुमधुर भाका स्वीकार।

हजुर, तपाईँको माझमा मौसम गुरुङ र सम्झना श्रीराकोटीको आवाजमा रहेको देवेन्द्र ओम सिनाल र मौसम गुरुङको रहेको थियो। सरी बस्यो अरेली गाजुवा भन्ने सुमधुर भाकालाई मैले स्थान दिइसके। आज तपाईँहरूको माझमा हिँड्ने सुमधुर लुक भाकालाई कार्यक्रममा स्थान दिनेछु, पक्कै पनि सुनेर साथ दिनुहुनेछ। आज विशेष तपाईँको फोनलाई मैले कार्यक्रममा लिन सकिनँ, मेरो काम कार्य व्यस्तताले गर्दाखेरि। त्यही भएर अर्को हप्ता मंगलबार पक्कै पनि तपाईँहरूको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने नै छु है। यति बेलाको क्रममा भने पुनः सुमधुर अर्को भाकालाई स्थान दिन्छु। पानको पसल भनिरहेको छ, खेम सेन्चुरी र मिल्ना राईको आवाजमा रहेको छ भने लय शब्द नेत्र अर्याल र खेम सेन्चुरीको रहेको छ। यति बेलाको क्रममा यो सुमधुर लोक भाका स्वीकार्नुहोस्।

हजुर, तपाईँको माझमा यो सुमधुर लोक भाकालाई मैले कार्यक्रममा स्थान दिइसके खेम सेन्चुरी र मेरिना राईको आवासमा रहेको थियो भने लय शब्द नेत्र अर्याल र खेम सेन्चुरीको रहेको थियो। यदि तपाईँहरू भर्खर मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम गाम्बीसीको भागका। आज मंगलबारको बसाइमा छौं। मंगलबारको बसाइमा तपाईँको गायन प्रतिभालाई स्थान दिने दिन हो, तर मेरो कामकारी व्यस्तताले गर्दाखेरि तपाईँको माझमा सुमधुर लोक भाकालाई कार्यक्रममा स्थान दिइराखेकी छु। पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको हो ओमेन आभूषण सुनचाँदी पसलले दुलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगनाहरू, राशि अनुसार पत्थर राखिएका गरगनाहरू, कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापा अलसुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँ ओमेन आभूषण सुनचाँदी पसलमा गएर ढुक्कका साथ कारोबार गर्न सक्नुहुन्छ। आफ्नै कारिगरहरूद्वारा त्यहाँ गरगनाहरू निर्माण गरिएका हुन्छन्। एकदमै फरासिलो हुनुहुन्छ ओमेन आभूषण सुनचाँदी पसलको संचालक ज्यू। तपाईँहरू आएर एकदम मजाले गरगनाको बारेमा जानकारी लिएर चाहिँ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। यति बेलाको क्रममा तपाईँको माझमा अर्को सुमधुर भागलाई स्थान दिन्छु। यसमा आवाज रहेको छ रामचन्द्र चन्द र बिन्दु परियारको आवाजमा रहेको छ भने लयशब्द नेत्र अर्याल र नन्दु परियारको रहेको

हजुर, तपाईँको माझमा यशुबहादुर भएकोलाई स्थान दिइसके मायालुकै नाउँमा भनिरहेको थियो। रामचन्द्र चन्द र बिन्दु परियारको आवाजमा रहेको थियो भने लक्ष्मी नेत्र अर्य नन्दु परियारको रहेको थियो। तपाईँको माझमा मैले स्थान दिइसके। आज भने नै यशुबहादुर लोक भएका कार्यक्रममा स्थान दिए भने कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यति देरसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुनचाँदी पसललाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेश तथा विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्र हाम्रो नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै बोली हजुरको भन्ने सुमधुर वाक्यलाई स्थान दिन्छु। यसमा आवाज रहेको छ सागर विरही र सृजना मगरको आवाजमा रहेको छ भने लय शब्द सागर विरहीको रहेको छ। यो सुमधुर वाक्यलाई छोड्दै आजको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको भाग्य बल्छु भन्ने सुखद बिताओस्। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी FM 97.6 MHz। जय गीत जय।

0: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
1: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
0: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
2: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
3: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
2: ओम एम आभूषण सुनचाँदी दोकान,
0: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9840769246, 9800528008।
4: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
5: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
4: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देखको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
6: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
7: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
6: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864975056। फेसन फ्रेन्जी।

0: पाएको सन्तुष्टि नै हाम्रो चाहना।
1: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
2: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
1: त्यसो नहुने मरी, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
2: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
3: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
3: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0655702525, मोबाइल 9855338 9416356।
5: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
5: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
5: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
6: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
5: मोबाइल 9856043952 र 9806656।

0: आपको इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 10 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-605554।

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय, तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले आफ्ना मन्त्री फिर्ता बोलाउने भएको छ। केही बेर अघि बसेको संसदीय बोर्डको बैठकले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको प्रमुख सचेतक देवका पहाड़ीले जानकारी दिनुभयो। संसदीय बोर्डले निर्णय गरेको छ, उहाँहरू सामूहिक रूपमै राजीनामा बुझाउनुहुन्छ, पहाड़ीले भन्नुभयो। यसपछि कसरी अघि बढ़ने भन्ने छलफलमै छौं। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच राष्ट्रिय स्तरको सहकारी भएपछि गण्डकीमा पनि सरकारबाट एमाले बाहिरिन लागेको हो। एमालेबाट गण्डकीमा गोविन्द बहादुर नेपाली, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन, भीम कार्की कृषि र लक्ष्मण बहादुर पाण्डे स्वास्थ्य मन्त्री हुनुहुन्छ। एमाले मन्त्री फिर्ता बोलाउने भएसँगै नयाँ मन्त्री छान्न मुख्यमन्त्री पाण्डेले काठमाडौँबाटै नेतृत्वसँग एक चरणमा छलफल गरेर फर्किएको नेताहरूको भनाइ छ। पाण्डे सरकारमा माओवादी चुनाव चिन्हबाट विजयी बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँ शक्तिका सांसद फणीन्द्र देवकोटा मन्त्री बन्ने पक्का जस्तै छ। उहाँलाई फेरि पनि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयकै जिम्मेवारी दिनेबारे छलफल चले पनि देवकोटाले भौतिक पूर्वाधार मन्त्रालय ताकिरहनु भएको छ। काँग्रेसपट्टि मन्त्री बनाउँदा तनहुँका अशोक श्रेष्ठ, बागलुङका डिलीराम सुवेदी यसअघि राजीनामाकै घोषणा गरेर गोर्की लगाएका द्रोण कुंवरको सम्भावना बढ़ी छ। स्याङ्जाका महेश भट्टराई, बागलुङकी दिलमाया पौडीले पनि दावी गरिरहनु भएको छ। तर काँग्रेसबाट तत्कालै दुईजना मन्त्री नियुक्त हुने नेताहरूले बताएका छन्। राप्रपाका दुईजना सांसदलाई मन्त्री बनाउने प्रस्ताव दुवैतिरबाट गएको थियो, तर राप्रपाको नीति तत्काल सत्तामा नजाने भएकाले मन्त्री नियुक्त नहुने नेताहरूको भनाइ छ। एमाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो। हटाउनुभन्दा पहिले नै सरकारबाट फिर्ता बोलाएर मार्ग प्रशस्त गरिदिनुपर्ने उहाँले बताइरहनु भएको थियो। केन्द्रमै सहमति भइसकेपछि गण्डकीमा पनि लामो समय यही सरकार जान नसक्ने उहाँको भनाइ थियो। एमाले संसद दलका नेता तथा मन्त्रीहरू पनि गण्डकीमा मिलेरै सरकार बनाउन सकिने बताइरहेका थिए। गण्डकी प्रतिसभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसदहरूले सोधेका प्रश्नहरूको प्रत्यक्ष जवाब दिने हुनु भएको छ। गत साउन 15 गतेदेखि स्थगित भएको प्रतिसभाको बैठक भदौ 10 गते दिउँसो 1 बजे बस्ने गरी आह्वान गरिएको छ। बैठकमा मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम र नियम अनुसारका अन्य संसदीय कार्यसूची रहने सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो। आइतबारदेखि दिनहुँ विश्वास कुमार लिने कार्यसूची बनाएर मिति सारिएको बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरसँग सत्तारूढ़ नेपाली कम्युनिष्ट पार्टी नेकपाकै सांसदहरू असन्तुष्ट देखिएका छन्। उनीहरूले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर विश्वासको मत दिन नसकिने दलिल पेश गर्न लागेका छन्। प्रचण्ड विश्वासको मत दिन हेटौँडा जान आग्रह गरिरहनु भएको छ। सोमबार दिनभर समीक्षक प्रचण्डले फोन नउठाई बसेका नेकपाका सांसदहरूको असन्तुष्टिपछि विश्वासको मत दिने सूची सोमबार राति 8 बजेबाट आज दिउँसो 4 बजेलाई सारिएको हो। तर नेकपाका सांसदहरू अहिलेसम्म काठमाडौँमै छन् र पार्टी संयोजक प्रचण्ड भर्दै हुनुहुन्छ। नेकपाका सांसदहरू गंगा नारायण श्रेष्ठ, कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाई, रूकु चौलागाई, लक्ष्मण लम्साल, उर्मिला लामा र ओम कुमार श्रेष्ठ सबैभन्दा बढ़ी असन्तुष्टि हुनुहुन्छ। उहाँले हिजो विश्वासको मत दिन हेटौँडा आउनु भएन र पार्टी संयोजक प्रचण्डले सम्पर्क गर्न खोज्दा सम्पर्कविहीन भइदिनु भयो। यीमध्ये कृष्ण, राजेन्द्र, लक्ष्मण र ओम कुमारी साविक नेकपा यसका रहेका छन्। अरू माओवादी केन्द्रका रहेका छन्। उनीहरू अहिले पार्टी संयोजक प्रचण्ड भेटेर छलफल गर्दै गरेको जनाइएको छ। असन्तुष्ट सांसदहरूले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्ड बीच भएको सहमति अनुसार बागमती प्रदेश सरकार नबनेको बताएका छन्। उनीहरूको आरोप छ, नेकपा दलको नेता शालिग्राम जमरकटेले एमाले र राप्रपासँग आत्मसमर्पण गरे, सबै मन्त्रालयहरूलाई दिएर पार्टी अस्तित्व बचाउन चाहेनन्, राप्रपाभन्दा नेकपा वरियतामा तल पुग्यो। उनीहरूका अनुसार नेकपाले दुई मन्त्रालय लिँदा अर्थमन्त्री सरल सयत्री पौडेल हुनुभएको छ, अर्को मन्त्री टुङ्गो लगाउन सकेको छैन। यति मात्र होइन, उनीहरूको दलिल छ बजेट आइसकेको हुनाले अहिले अर्थ मन्त्रालय लिनुको कुनै अर्थ छैन। गण्डकी प्रदेशमा नक्सा पास नगरी भवन बनाएमा 2 लाख रूपियाँ र स्वीकृत मापदण्ड विपरीत निर्माण गरी 5 लाख रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था प्रस्ताव गरिएको छ। प्रदेशभित्रका भवन निर्माण तथा बस्ती विकासलाई जोखिममुक्त, सुरक्षित र सुविधा सम्पन्न बनाउन ल्याइएको विधेयकमा यस्तो कठोर प्रावधान राखिएको हो। यो विधेयकमाथि सोमबारदेखि गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिमा तफावार छलफल शुरू भएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट उत्पत्ति भएको विधेयकले भवनहरूलाई पाँचवटा वर्गमा वर्गीकरण गरेको छ। क वर्गमा अन्तर्राष्ट्रिय मापदण्ड र आधुनिक प्रविधि प्रयोग गरी बनाइने भवनहरू पर्नेछन्। 1000 वर्ग फिट भन्दा बढ़ी क्षेत्रफल भएका र 3 तला भन्दा अग्ला भवनलाई ख वर्गमा राखिएको छ। 1000 वर्ग फिटसम्मका 3 तला मुनिका भवन ग वर्गमा र स्थानीय सामग्री प्रयोग गरिने साना घर घ वर्गमा पर्नेछन्। पोखरा महानगरपालिका 9 पृथ्वीचोक स्थित प्रस्तावित पोखरा बसपार क्षेत्रमा बसोबास गरिएका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ। महानगरले बसपार्कमा बसोबास गरिएकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिनका लागि सूचना गरेको थियो। त्यसपछि दावी विरोध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। उहाँको अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका 200, भूमिहीन सुकुम्बासीका 248 र अव्यवस्थित बसोबासीका 116 निवेदन प्राप्त भएका थिए। वडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध तथा संशोधनको लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको हो। अन्तिम विवरण अनुसार 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी गरी कुल 325 परिवार भूमिहीन कायम भएका छन्। स्याङ्जाको गल्याङ नगरपालिकामा हिजो साँझ जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ भने चालकसहित 10 जना घाइते भएका छन्। गल्याङ नगरपालिका 8 देखि वडा नम्बर 9 साङलियातर्फ जाँदै गरेको एक जा 6534 नम्बरको बोलेरो जीप भित्री सड़क खण्डको उकालो घुम्तीमा नियन्त्रण गुमाएर दुर्घटना भएको हो। तनहुँमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा शुक्लागंज 4 गाछेपानीका 20 वर्षीय एक युवक पक्राउ परेको खबर छ। भीमहाट नगरपालिका 2 जिलाङ भेरघाटचोक निवासी सुखबहादुर राणाको बजाज कम्पनीको रातो कालो रंगको 160 सीसी एनएस मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरिएको हो। भदौ 5 गते राति पार्किङ गरिएको मोटरसाइकल भदौ 6 गते बिहान नदेखिएपछि मोटरसाइकल धनीले सोही दिन साँझ प्रहरीलाई जानकारी गराएका थिए। पोखरा उद्योग वाणी संघको 34 महाधिवेशन मार्फत नयाँ नेतृत्व लिनका लागि 4 जनाले उम्मेद्वार दर्ता गराएका छन्। भदौ 20 र 21 गते हुने निर्वाचनका लागि अर्जुन पोखरेल, शंकर पेपर वर्क्स, उत्तमान बुद्धाचार्य इलिगेन्स ट्रेड सेन्टर, बलराम आचार्य नव आचार्य फ्यान्सी स्टोर्स र शोभा गौतम सुप्रिम सप्लायर्सले उम्मेद्वार दर्ता गराउनु भएको छ। उहाँहरूमध्ये गौतम र आचार्य प्यानलसहित चुनावी मैदानमा उत्रनु भएको छ। अध्यक्षका लागि उम्मेद्वार दर्ता गर्ने बुद्धाचार्य वर्तमान कार्य समितिका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ। आचार्य अहिलेको समितिमा वाणिज्य तर्फका उपाध्यक्ष हुनुहुन्छ भने गौतम महासचिव हुनुहुन्छ। पोखरेल यसअघि अध्यक्ष पदमा 2 पटक पराजित भइसक्नु भएको छ। वरिष्ठ उपाध्यक्ष पदको लागि गौतम प्यानलबाट टीकाराम सुविधि र आचार्य प्यानलबाट दिनेश चन्द्र वास्तुलाले मनोनयन दर्ता गराउनु भएको छ। उपाध्यक्ष उद्योगतर्फ सोगा थापा र ललित बहादुर कुँवर हुनुहुन्छ। गौतम प्यानलबाट थापा र आचार्य प्यानलबाट कुँवर अघि बढ़नु भएको छ। उपाध्यक्ष वाणिज्य पदको लागि गौतम समूहबाट भीम गौतम र आचार्य समूहबाट मनोज कुमार श्रेष्ठले मनोनयन दर्ता गराउनु भएको छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्लागण्डकी चेवनधाममा शिव महिमा बोलबम धार्मिक महोत्सव हिजो सम्पन्न भएको छ। महोत्सवको शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले समापन गर्नुभयो। उहाँले छोटो समयमा चेवनधामले पूर्वाधार विकाससँगै भक्तजनको आकर्षण थप्न सफल भएको बताउँदै नगरबाट हुने सबै सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। अघिल्ला वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा गरिएको हो। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदुषी आँचल बसेले दैनिक धार्मिक प्रवचन गर्नुभएको थियो। साँझमा दैनिक महाआरती गरिएको थियो। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षाले र वाडामा 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्चिने अध्यक्ष ओमनाथ लम्साल अर्जुनले जानकारी दिनुभयो। शुक्ला हिलिटार शिवालय क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर निर्माण काम सुचारू भएको छ। केही समय रोकिएको निर्माण कार्य सोमबारदेखि शुरू भएको हो। सोमबार बिहान विशेष पूजा पाठसहित निर्माणलाई तीव्रता दिएको हो। मन्दिरको जग पिल्लर लगायतको आधारभूत काम सकिएपछि बीचमा केही समय रोकिएको थियो। पुलचोकमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिरको काम अब निरन्तर हुने शुक्ला हिलिटार शिवालय क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष परशुराम भण्डारीले बताउनुभयो। दुग्धेश्वर महादेवको मन्दिर शिखर र प्यागोडा शैलीमा निर्माण हुनेछ। यसैबीच डीपीआर पूर्णताको लागि सरकारबीच अन्तर्क्रिया कार्यक्रम हिजो सम्पन्न भएको छ। शिवालय क्षेत्रमा आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले प्रकृतिलाई यथास्थानमा राखेर डीपीआर निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। नगर उपप्रमुख खुम बहादुर विका राजुले कस्मेटिक्स भन्दा पुरातत्व र आध्यात्मिक चिन्तनलाई साथ दिन आग्रह गर्नुभयो। सेती नदीको तटमा रहेको हिलिटार क्षेत्रमा दुग्धेश्वर शिव मन्दिर सहित वृहत धार्मिक पर्यटक गन्तव्य निर्माण गर्नलाई धमाधम काम भइरहेको छ। इन्जिनियर विनोद खड्काले शिखर र प्यागोडा शैलीको सम्मिश्रणमा निर्माण हुने मन्दिर यस क्षेत्रकै नयाँपन हुने उल्लेख गर्नुभयो। अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानको अर्थतन्त्रका पाँच महत्वपूर्ण क्षेत्रमा नयाँ प्रतिबन्ध लगाएको छ। इरानको आमदानी तथा अन्तर्राष्ट्रिय आर्थिक गतिविधिलाई कमजोर पार्ने उद्देश्यले डिजिटल सम्पत्ति, प्रविधि, सुन, उडान र ढुवानी क्षेत्रमा प्रतिबन्ध लगाइएको अमेरिकी अधिकारीहरूले बताएका छन्। नयाँ कदम अन्तर्गत इरानसँग यी क्षेत्रमा आर्थिक कारोबार गरी उसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक लाभ पुर्याउने देश तथा कम्पनीमाथि पनि कारवाही हुन सक्ने चेतावनी अमेरिकाले दिएको छ। अवस्थ हामीलाई टिन्जेलसम्म सुनेर साथ दिनको तपाईँलाई धन्यवाद। साँझ पाँच बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यो टिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने चाहन्छु। तपाईँ यसपछि कार्यक्रम हेलो शुक्ला गण्डकी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
4: त्यसो नभने म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
3: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
6: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 BP चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 98563338, 98461656।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
9: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
10: बाराही एल्युमिनियम अब यूपीवीसी को साथमा।
9: एल्युमिनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
10: सम्पर्क बाराही यूपीवीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछेपानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0765414111, मोबाइल 98562938 र 98028922938।
11: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98271036 र 98460094543।
8: दोलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफे को भवन में आइपुगेका छौं। भेटेनरी डाक्टर को क्लिनिक को सुविधा सहित उच्च गुणस्तर का पशुपंक्षी का औषधि पाइन का साथ ही कुकुर तथा कुखुरा को भैक्सिन उपलब्ध छ। उच्च नस्ल का बोइलर लेयर्स गिरिराज का चल्ला तरकारी तथा अन्न बाली का बिउ बीजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन कृषि तथा पशुपंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफे को भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560834881 र 9860747580। टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागंडकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्लागंडकी एफएम को पारिपट्टी मोबाइल नम्बर 9855309982 र 9705620209
12: TVS साथ छ हाम्रो।
2: शुक्लागंड की एफएम 97.6।
13: A complete call for Hello, Shuklaganda ki. Hello, hello.
14: Come on, everybody. Hello, Shuklaganda ki.
13: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् ओन्ली अन 97.6 अ कम्प्लिट कॉल शो
15: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर म उपस्थित भइसकेको छु रिमा तपाईँहरूको माझमा रहने गर्दछु लगभग लगभग 12 बजेसम्म तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। आज पनि हामी मंगलबारको बसाइमा छौं। मंगलबारको बसाइमा तपाईँको माझमा गाउँ खाने कथा खेल्ने गर्छौ भने गीत रोज्न सक्नुहुनेछ र स्पेशल वानलाई सम्झिन सक्नुहुनेछ आजको बसाइमा भने र सम्झिने दिन पनि रहेको छ। मेरो केही काम कार्य व्यस्तले गर्दाखेरि तपाईँहरूको फोनलाई मैले कार्यक्रममा स्थान दिन सक्दिन, त्यही भएर सुमधुर गीतहरूलाई नै कार्यक्रममा स्थान दिनेछु र लगभग लगभग 12 बजेसम्म सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। बिहानीको समय रहेको छ, खाना त पके पनि खाइसक्नु भयो होला, आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो काममा पनि अगाडि बढ्नु होला भन्न चाहन्छु। आफ्नो स्वास्थ्य राम्रो भयो भने सबै कुरा राम्रो हुन्छ, आफ्नो स्वास्थ्य राम्रो भएन भने केही कुरा पनि राम्रो हुँदैन, त्यही भएर बढी रूपमा प्राथमिकता चाहिँ आफ्नो स्वास्थ्यलाई दिनुहोला पनि भन्न चाहन्छु। यति बेलाको क्रममा कार्यक्रममा पहिलो गीत स्वरूप तपाईँहरूको माझमा राख्छु कका कि गीत रहेको छ, यो सुमधुर गीत सुनाउ यो मुभीको गीत रहेको छ, टाइटल सङ पनि रहेको छ। यति बेलाको क्रममा भने यो गीत सिकार्नु सन्देशपछि फेरि तपाईँहरूको माझमा अर्को मिठो गीत लिएर पुनः उपस्थित हुनेछु।

हजुर, यसो मधुर गीतमा तपाईँको माझ राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास पनि रहेको छ। र फेरि पनि अर्को मिठो गीत सानिदिन्छु, रुकुमै कोट भन्ने रहेको छ खुशमा मुईबाट, यति बेलाको क्रममा भने यो मिठो सुमधुर गीत स्वीकार्नुहोस्।

हजुर, तपाईँको माझमा मैले रुकुमाइकोट भन्ने कुष्मामुईबाट रहेको थियो यो मिठो गीतलाई स्थान दिइसकेको छु। आज मंगलबारको अवसरमा छु, तपाईँहरूको फोन र तपाईँहरूले गीत रोज्न सक्नुहुन्छ भने गाउँ खाने कथा खेल्ने दिन रहेको छ र एकजना स्पेशल वानलाई सम्झने दिन पनि रहेको छ। तर भने मेरो काम कार्य व्यस्तताले गर्दाखेरि तपाईँहरूको फोनलाई कार्यक्रममा स्थान दिन सक्दिन, त्यही भएर मिठा मिठा नै सुमधुर गीतहरूलाई कार्यक्रममा स्थान दिनेछु र सुनेर पनि साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु, श्रीर बतासै चल्यो लैलै भनिरहेको छ बन्दकी मुभीबाट। यो गीत सुनौ, यो गीतपछि फेरि म तपाईँहरूको माझमा आउनेछु, तपाईँहरू भने सुन्दै गर्नुहोला।

हजुर मिठोकीतलाई मैले तपाईँको माझमा स्थान दिइसके सिरिर बतासै चल्यो लैलै भनिरहेको थियो पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु मग मग फुल्यो भनिरहेको छ छोडी गए पाप लाग्ला मुभीबाट यो मिठो गीत स्वीकार्नुहोस्

हजुर, यो मिठो गीत मैले तपाईँको माझमा स्थान दिइसके पक्कै पनि सुनेर आनन्द लिइसक्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ र सुन्दै गर्नुहोला, माया नमानुहोला पनि भन्न चाहन्छु। घरै सिगममा व्यस्त हुनुहुन्छ होला मेला पात होइन, विदेशमा रहनुहुने तपाईँ सबैजना पनि एकदमै आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरू अगाडि बढ्नुहोला पनि भन्न चाहन्छु। फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु, हेर बतासले सुसेल्दै भनिरहेको थियो, हेर बतासले सुसल्दै भनिरहेको छ, यो मायाको सागर भनी मुभीबाट रहेको छ, यति बेलाको क्रममा भने स्वीकार्नुहोस् यो सुमधुर गीत।

फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु, घमाइलो रमाइलो भनिरहेको छ आशीर्वाद मुहीबाट। यो गीत सँगसँगै म छोटो व्यवसायिक विश्राम जान्छु, विश्राम लगतै 11 बजेको टाइम चेक पछि फेरि तपाईँहरूको माझमा उपस्थित हुनेछु, तपाईँहरू पनि सुन्दै गर्नुहोला।

0: ल नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
0: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
2: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
3: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा। मोबाइल 98460-67645।
4: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: प्रसन्न, होमवर्क देखाउ त।
6: हस् टिचर।
5: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
6: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0965414484, मोबाइल 98560-33384 र 98560-67988।
8: ओइ वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि, जाउँ त्यतै।
4: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0965707644।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
12: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नम्बर 98560-30982 र 97065-20209।
13: TVS साथ छ हाम्रो।
14: शुक्ला गण्डकी एफएम 97.6।
15: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
16: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
15: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
17: हामी कहाँ प्लाइ, सिसा, फाइबर, ढोका।

0: फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
1: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिमनी र अन्य ब्रान्डका चिमनीहरू पनि पाइन्छ।
0: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घरमाथि,
1: पोखरा जाने बाटोतिर।
2: विश्वकै नम्बर 1 चिमनी ब्रान्ड फेबर चिमनीको तनहुका लागि आधिकारिक विक्रेता।
1: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68827 र 98644530031।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855414।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 11 बज्यो।

हजुर, विश्रामसँगै 11 बजेको टाइम चेकपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज भने मंगलबारको बसाईमा छौ, मंगलबारको बसाईमा तपाईँहरूसँग गाउँखाने कथा खेल्ने गर्छौ भने तपाईँले गीत रोज्न सक्नुहुनेछ, एकजना स्पेशल वानलाई सम्झिन सक्नुहुनेछ। र आज भने म तपाईँहरूको फोनलाई कार्यक्रममा स्थान दिन्न, केही मेरो कार्य व्यस्तताले गर्दाखेरि तपाईँहरूको फोनलाई चाहिँ लिन सक्दिन, त्यसको लागि म एकदमै क्षमा प्रार्थी छु। होइन, आगामी दिनमा तपाईँको फोनलाई कार्यक्रममा स्थान दिने नै छु र यिनै सुमधुर मिठा मिठा गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिइराखेको छु र सुन्ने पनि साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो खुलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz प्रोग्राम हेलो शुक्ला गण्डकी। र तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। फेरि पनि अर्को मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँको माझमा पुनः उपस्थित हुने नै छु। यति बेलामा भने तपाईँको माझमा राख्दछु मास्टर साहिब सिकाई देउपी रति भनिरहेको छ। यति बेलाको क्रममा भने स्वीकार्नुहोस् यो मिठो गीत, अनि यो गीत सँगसँगै म फेरि तपाईँको माझमा आउनेछु। अर्जुन मुभीबाट रहेको छ, तपाईँहरू पनि सुन्दै गर्नुहोला अनि मनोरञ्जन पनि लिँदै गर्नुहोला।

हजुर, मिठो गीत मैले तपाईँको माझमा राखिसके, मास्टर साहेब सिकाइदेऊ पिरती भनिरहेको थियो अर्जुन गोईबाट, फेरि पनि अर्को मिठो गीतलाई नै स्थान दिन्छु, चरीको घर गुडैमा भए भनिरहेको छ, हामी तीन भाइ मुहीबाट रहेको छ, यो मिठो गीत सुनाऊ, यो गीतसँगै फेरि म अर्को गीत लिएर पुनः उपस्थित हुनेछु।

हजुर मिठो गिरमल तपाईँको माझमा स्थान दिइसके पक्कै पनि सुनेर आनन्द लिइसक्नु भयो होला भन्ने विश्वास रहेको छ। आज तपाईँको माझमा मिठा सुमधुर गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिइराखेको छु, सुनेर पनि आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास भनिरहेको छ। फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु, मुगलिन पारी भनिरहेको छ, माया नमार मुहीबाट यो गीत स्वीकार्नुहोस्। यो गीतपछि फेरि म अर्को सुमधुर गीत लिएर उपस्थित हुनेछु।

हजुर यो मिठो सुमधुर गीत तपाईँको माझ मैले स्थान दिइसके पक्कै पनि सुनेर आनन्द लिइसक्नु भयो होला भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु। वारी बर पारी पिपलु भनिरहेको छ काजी मुहीबाट। यो गीत सँगसँगै म छोटो व्यवसायिक विश्राममा जान्छु। विश्राम लगतै फेरि तपाईँहरूको माझमा पुनः उपस्थित हुनेछु। तपाईँहरू भने सुन्दै गर्नुहोला।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू तेरा यी सयलाई भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो र बुझिस्?

0: शुक्ला गंडकी एफएम 97.6
1: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
1: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
1: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
1: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
1: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
1: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
3: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक।
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
11: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461 16878, 98235 5763।
13: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
14: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
13: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
14: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
13: ल हेर्नुहोस् न त, जाउँ त्यसो भए।
1: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा।
13: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
15: चिकन ससेज, बब ससेज
13: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
10: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635705052, मोबाइल 98568285587।
16: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
17: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
16: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
13: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
16: पुराना गर गहना सँग नयाँ साथ फेर,
13: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
16: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560062909।
3: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वाशिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
18: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
10: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
3: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
14: कता हिँडेको आइफोन हातमा लिएर?
19: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
19: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635714050, मोबाइल 9843823811।
20: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
21: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

हजुर छोटो व्यवसायिक विश्राम पछि फेरि पनि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा. आज हामी रहेका छौं मंगलबारको बसाईमा. मंगलबारको बसाईमा तपाईँहरूको रोजाईमा रहेका मिठा गीत र गाउँ खाने कथा खेल्ने गर्छौ भने स्पेशल वानलाई सम्झना दिन रहेको छ. तर पनि मेरो काम कार्य व्यस्तले गर्दाखेरि तपाईँको फोनलाई कार्यक्रममा स्थान दिन सक्दिन. त्यही भएर यिनै सुमधुर मिठा मिठा गीत संगीतहरूलाई मैले कार्यक्रममा स्थान दिइराखेको छु र सुनेर पनि तपाईँहरूले आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ. यति बेलाको क्रममा फेरि पनि अर्को मिठो सुमधुर गीतलाई स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा उपस्थित हुने नै छु. मलाई फुल नदेऊ भनिरहेको छ समर्पण मुहिमबाट. यो मिठो गीत स्वीकार्नुहोस्.

हजुर, यो मिठो गीत मैले तपाईँको माझमा स्थान दिइसके मलाई फुल नदेऊ भनिरहेको थियो। समर्पण मुभीबाट फेरि पनि अर्को मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु। नजाऊ नजाऊ टाढा टाढा भनिरहेको छ, चाहन्छु म तिमीलाई नै भन्ने मुभीबाट रहेको छ। यति बेलाको क्रममा भने यो सुमधुर गीत स्वीकार्नुहोस् अनि त्यसपछि फेरि म तपाईँको माझमा उपस्थित हुनेछु।

मिठो गीतलाई मैले कार्यक्रममा स्थान दिइसकेको छु, पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। भने मैले तपाईँको माझमा विविध सुमधुर गीत संगीतहरू नै कार्यक्रममा स्थान दिइराखेको छु र सुनेर पनि आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु, बासमा मिठो कस्तुरीको भनिरहेको छ, देवर बाबु मुहीबाट रहेको छ। यति बेलाको क्रममा स्वीकार्नुहोस् यो सुमधुर गीत।

हजुर, यो सुमधुर गीतमा तपाईँको माझमा स्थान दिइसके पके पनि श्रेणा आनन्द लिनुभयो होला भन्ने विश्वास रहेको छ। आज भने नै सुमधुर गीतहरूलाई कार्यक्रम पनि बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। तिनजेलसम्म सुने साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदम धेरै धेरै धन्यवाद। र फोन गरेर साथ दिनको व्यवस्था गरिदिनु भएकोमा पोखरेलमा र पनि मनैदेखि पोखरेल मोबाइललाई पनि मनैदेखि आभार प्रकट गर्दछु। र स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मूलपात्र नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदा पनि तपाईँको माझमा माइती घर भन्ने मिठो सुमधुर गीतलाई कार्यक्रम स्थान दिँदै आजको यस बसाईबाट पनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँहरूको बाँकी बल्छु भन्ने सुखद बितोस् भन्ने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ट्ज। नमस्कार, बाई बाई, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601357 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
5: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709, मोबाइल नम्बर 9847261268,
7: 9850602068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9850603384 र 9850607988।
9: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
12: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
13: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
7: मोबाइल 9850605577।
14: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855614
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
4: आज दिउँसो 1 बजे सिंहदरबारमा बस्ने गरी तय भएको बैठक विशेष कारण स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम सभामुख डुल प्रसाद अर्यालले बैठक भोलि दिउँसो 1 बजे बस्ने गरी निर्धारण गरेको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले निकाल्नु भएको सूचनामा उल्लेख छ। सभामुख अर्यालले हिजो बेलुका शिक्षण अस्पताल पुगेर स्वास्थ्य जाँच गराउनु भएको थियो। एमाले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। एमाले गण्डकी संसदीय दलको बोर्ड बैठकले आफ्ना 4 मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको दलका उपनेता लीलबहादुर थापा मगरले जानकारी दिनुभयो। एमाले र नेकपा बीच अन्य प्रदेशमा सत्ता सहकार्य शुरू भइसकेको सन्दर्भमा गण्डकी प्रदेशमा पनि सरकार निर्माणका लागि दुई दल मिलेर पहल अगाडि बढ़ाउने थापाले बताउनुभयो। कांग्रेस नेतृत्वको वर्तमान सरकारमा एमालेबाट गोविन्द बहादुर नेपाली, भौतिक पूर्वाधार विकास, भीम कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी, यशोदा रिमाल उद्योग तथा पर्यटन र लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्री हुनुहुन्छ। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटो शो 2026 आजदेखि शुरू भएको छ। काठमाण्डुको भिरकुटी मण्डपमा उपराष्ट्रपति रामसाहेब प्रसाद यादवले अटो शोको उद्घाटन गर्नुभयो। 18 संस्करणको नाडा अटो शोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी गराइने आयोजकले जनाएको छ। 2032 सालमा स्थापना भएको नाडाले 50 वर्ष पूरा गरी स्वर्ण जयन्ती मनाइरहेको अवसरमा यो प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा 200 भन्दा धेरै स्टल तथा 150 भन्दा धेरै ब्राण्डहरू रहने आयोजकले जनाएको छ। मेलामा 23 चार पाङ्रे यात्रुवाहक ब्राण्ड, 17 साना तथा मझौला व्यावसायिक ब्राण्ड र 13 दुई पाङ्रे ब्राण्डहरूको प्रत्यक्ष सहभागिता रहनेछ। यसका साथै पार्ट्स, टायर, ब्याट्री, लुब्रिकेन्ट्स, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरण सम्बन्धी झण्डै 70 कम्पनीका साथै 10 बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरू पनि सहभागी छन्। आजदेखि शुरू भएको नाडा अटो शो यही 14 गतेसम्म चल्नेछ। यसअघि गएको साउन अन्तिम हप्ता काठमाण्डुको भिरकुटी मण्डपमै नाइमा मोबिलिटी एक्सपो भएको थियो। पोखरा महानगरपालिका 9 पृथ्वी चोकको प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नको लागि निवेदन दिन सूचना गरेको थियो। त्यसपछि दावी विरोध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगरका मेयर धनराज आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका 200, भूमिहीन सुकुम्बासीका 248 र अव्यवस्थित बसोबासीका 116 निवेदन प्राप्त भएका थिए। वडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको हो। अन्तिम विवरण अनुसार 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी गरी कुल 325 परिवार भूमिहीन कायम भएका छन्। यस्तै छानबिनपछि 242 परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका छन्। वडा तहको सहजीकरण समितिले दावी विरोध र छानबिनपछिको अन्तिम विवरण वडा समिति समक्ष सिफारिश गरेको छ। वडा समितिको बैठकले सहजीकरण समितिको प्रतिवेदनलाई नियमअनुसार ग्रहण गर्दै आवश्यक सिफारिशसहित पोखरा महानगरपालिकामा पठाउने निर्णय गरेको जनाएको छ। मेयर आचार्यले बस पार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढ़ाइने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुन चाँदीको भाव सामान्य घट्यो, जापानमा घर पालुवा जनावरलाई गर्मीबाट जोगाउन कुलिङ ज्याकेट लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
5: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रतिनिधि सभाको आजको बैठक स्थगित, भोलि दिउँसो बस्ने हिमालयले गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने, भिरकुटी मण्डपमा आजदेखि नाडा अटो सो शुरू लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुन चाँदीको भाव सामान्य घटेको छ। हिजोको तुलनामा आज सुनको भाव तोलामा 500 रूपियाँले घटेको हो। सुन आज तोलाको 322,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यससँगै हिजो सुनको भाव तोलाको 322,700 रूपियाँ रहेको थियो। हिजो सुनको भाव तोलामा 3,200 रूपियाँले बढ़ेको थियो। त्यस्तै आज चाँदीको भाव घटेको छ। आज चाँदी तोलामा 65 रूपियाँले घटेर तोलाको 4,900 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यससँगै हिजो चाँदीको भाव तोलाको 4,965 रूपियाँ रहेको थियो। अब विदेशको खबर। अमेरिकाले इरानमाथि थप कड़ा प्रतिबन्ध लगाएको छ। इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण्डै 60 संस्था, व्यक्ति र पानी जहाजमाथि अमेरिकाले प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धको उद्देश्य इरानी आमदानीका स्रोत रोक्नु तथा अमेरिकी सेना र सहयोगीमाथि आक्रमण गर्न सहयोग गर्ने सञ्जाल कमजोर पार्नु हो। अपरेशन इकोनोमिक आउटकास्ट अन्तर्गत लगाइएको प्रतिवेदनले अमेरिकाको पेट्रोलियम आमदानी र परम्परागत हतियारको प्रसारसँग सम्बन्धित गतिविधिलाई लक्षित गरेको मन्त्रालयले जनाएको छ। अमेरिकी कदमले इरानको तेल ढुवानी गर्ने, डार्क लिफ्ट तथा पेट्रोलियम, पेट्रोलियम उत्पादन र पेट्रोकेमिकलको बिक्री तथा ढुवानीमा संलग्न अन्तर्राष्ट्रिय मध्यस्थलाई समेत समेटेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सँगै घोषणा गर्नुभएको अपरेशन इकोनोमिक आउटकास्टले विश्वभर इरानका वित्तीय सम्बन्ध तोड्ने र इरानी शासनका आर्थिक स्रोत बन्द गर्ने लक्ष्य राखेको छ। पछिल्लो प्रतिबन्धसँगै इरानको तेल निर्यात, सैन्य खरिद र अन्तर्राष्ट्रिय वित्तीय सञ्जालमाथि अमेरिकी दबाव थप बढ़ेको छ। जापानमा गर्मी अत्यधिक बढ़ेपछि घरपालुवा जनावर कुकुर र बिरालो लगायतलाई जोगाउन पंखा जडित विशेष कुलिङ ज्याकेट प्रयोग गर्न थालिएको छ। राजधानी सहर टोकियोमा रहेको जापानी कपड़ा निर्माता कम्पनीले विकास गरेको कुलिङ ज्याकेटमा सानो ब्याट्रीबाट चल्ने पंखा जडान गरिएको छ। यो पंखाले ज्याकेटभित्र हावा प्रवाह गराएर जनावरको शरीरलाई चिसो राख्न सहयोग गर्ने कम्पनीले जनाएको समाचार संस्था रोइटर्सले उल्लेख गरेको छ। पछिल्लो समय जापानमा गर्मी अत्यधिक बढ़ेपछि जनजीवन प्रभावित बन्न थालेको छ। साथै घरपालुवा जनावरलाई पनि तातो हावाको लहरबाट जोगाउन उपायको आवश्यकता र खोजी बढ़ेको हो। कुलिङ ज्याकेट कुकुर र बिरालो दुवैका लागि प्रयोग गर्न मिल्ने गरी बनाइएको छ। अब खेल खबर न्यूजील्याण्डका अलराउण्डर जिमी निसम नेपाल प्रिमियर लीग एनपीएल टोली जनकपुर बोल्ड्समै फर्किएका छन्। 35 वर्षीय निसमलाई आउँदो सिजनका लागि अनुबन्ध गरिएको जनकपुर बोल्ड्सले आज सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। निसमले दुई वर्ष अघि एनपीएलको पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसबेला निसमले एनपीएलमा बेस्ट स्ट्राइकर रेटको अवार्ड पनि प्राप्त गरेका थिए, तर अघिल्लो वर्ष भएको दोस्रो संस्करणमा उनले पोखरा एभेन्जर्सबाट खेलेका थिए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको आजको बैठक स्थगित, भोलि दिउँसो बस्ने। एमाले गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने। नाडा अटो सो आजदेखि शुरू, 200 भन्दा धेरै स्टल तथा 150 भन्दा धेरै ब्राण्डहरू रहने। पोखरा बस पार्कका 325 परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्तादेखि शुरू गरिने। इरानमाथि अमेरिकाको थप कड़ा प्रतिबन्ध, आमदानीको स्रोत रोक्ने र आक्रमणका सञ्जाल कमजोर पार्ने उद्देश्य। र न्यूजील्याण्डका अलराउण्डर निसम एनपीएल टोली जनकपुरमै फर्किए। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आज पनि खाना काप्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु हुँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलिङगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
7: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्दै त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
8: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
8: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702625, मोबाइल 9855338 9416656।
9: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
10: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
9: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
10: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
9: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
10: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816656187।
11: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
12: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
14: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
13: शुद्ध सुन तथा चाँदीका गर गहना,
14: छापावाला सुन चाँदीका गर गहना,
13: राशि अनुसारका पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
13: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
13: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
14: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807725229।
13: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
15: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
16: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
15: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
16: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन,
17: तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
18: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला।
19: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौड़ा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811969902।
20: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागण्डकी चार दुलेगौड़ा प्राइम बैंक सँगै शुक्लागण्डकी एफएम को पारिपट्टी। मोबाइल नम्बर 9855309982 र 9707520209।

0: टीवीएस साथ छ हाम्रो।
1: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
2: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
1: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
2: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
1: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
2: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
1: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
2: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
1: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-80-385।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

I'm sorry. यो सही समय हो या होइन तिमीलाई यो सब बताउनलाई, बट धेरै कुरा मनमा एकदम भारी भयो जसरी बसिरहेको थियो, मैले नभनी बस्न सकिनँ।

0: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739849।
4: चिसापानी चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ दिदी, झन्डै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
5: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
6: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9825527763।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौडा आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
7: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
8: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9850623128 र 9462614726।
9: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जानु भनेको समय नै मिलेको छैन।
7: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
9: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
7: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै MB ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
9: प्रोप्राइटर रोशनी श्रेष्ठ।
7: मोबाइल नम्बर 9827109466 र 9847094543।
10: होइन यहाँ यसो आमा कहाँबाट चलेको
11: कति हाँस्नु भन्यो यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो
10: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
12: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
13: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
14: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324
15: कमला घाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना कमला घाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति 2083 साल भदौ 14 गते आइतबार समय बिहानको ठिक 10:30 बजे स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ
16: शुक्ला गण्डकी FM 97.6

खैर सम्झनाले सताउँछ भन म त्यसैमा खुसी, हल्का माया लाउँछ भन म त्यसैमा खुसी, बिर्सिएरै बसे पनि मेरो मन राख्दिन बरु, बेला बेला याद आउँछ भन म त्यसैमा खुसी। राम्रै चलिरहेको थियो आँखा लागेको खुनको।

राम्रो नै भ्याउँथ्यो तिमीले हतार होइन गरी केही समयले हुन्थ्यो तिम्रो दिन आयो एकैचोटि सुपारीको सट्टा बरु खासी फ्याटे मर्ने खालको जहर दिए हुन्थ्यो के गरु अरूले बेहुली बनाइ लाने दि अनि दुनियाँले खसी बोका टन्न खाने दि कति माया गर्छु भने मलाई नसोधन माया मेरो घरमा लामी हुन्छ तिम्रो जन्ती जाने दिन मुटु मरे मर्छ ज्यान मर्त छैन मेरो तिमी आफू खुसी जे गर केही शर्त छैन मेरो।

तिमीलाई कल्पनाको बाहिर जस्तो मेरो घर मन्दिर भए देवी तिमी हुन्थ्यो। साँझ पख चुलोमा टक्क आगो बाली अनि हामी दुईलाई पुग्ने जति खाना त्यहाँ बसाले। जब हाँसिदिन्थ्यो तिमी ठ्याक्कै खुवाइदिन्थे सानो रोटीको टुक्रामा धेरै माया हाले। के गर्दैछौ अचेल अनि कुन हालमा छौ? सँगै नभए पनि मेरो यादको सङ्गालोमा छौ। ठिकै छु म यसै एक्लै बितिरहेछ जीवन तिमी पनि एक्लै छौ कि हो?

घरी जाने बेला एकपटक पछाडि फर्के हेर्नु तिमीले खुसीको नै आँसु देख्छौ मेरो आँखाभरि। खुकुरीमा गर्दन राख्यो मेरो मनले अब हार्यो कि त जित्छ अहंकारले कि त धनले अब।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065320209।
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
6: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
5: फिसेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
6: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
5: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142233, मोबाइल 98678167।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164-34372।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ल गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98-1-91-74-888 र 98-4-48-48-00।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पिटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
5: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0-65-590-511।
6: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ त्यतै।
8: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
9: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0-65-570-744।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98-560-77-987।
11: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
12: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकाहा लगाएर निको पो हुन्छ कि?
13: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ।
11: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
14: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
15: हजुर, हामी कहाँ शुभ विवाह, सप्ताह एकाहा, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, 84, नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
16: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847349839।
17: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
18: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
19: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
18: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
19: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
18: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
19: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
18: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
15: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ।
20: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
15: मोबाइल नम्बर 9821652067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
21: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
15: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
22: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
23: शुक्ला गण्डकी एफएम 97.6।
24: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक।
25: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
26: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, LED TV, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
27: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
28: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
26: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तुलेगौडा, मुक्तिनाथ विकास ब्याङ्क। सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856602676।
0: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौँ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560334881 र 9460745780।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843723811।
0: शुक्ला गण्डकी एफएम 97.6।
3: बुढीले पो देख्ने हो कि

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
2: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
1: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
1: पुराना गरगहना सँग नयाँ साथ फेर,
3: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
1: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562609999।
4: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
5: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
4: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
5: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
4: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।
6: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी, मोबाइल नंबर 98560309982 र 97065620209।
7: TVS साथ छ हाम्रो।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
1: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्नु होला
2: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइन्छ लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
5: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
6: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
5: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
8: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
9: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
10: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856602630
7: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
11: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
12: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
13: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
14: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
15: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
16: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
7: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
16: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9856012474
17: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
18: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
17: सपिङका लागि भनेर धुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
18: ल तिमी ढुक्क हौ न धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
17: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला
19: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378 9111969902।
20: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333998 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
21: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
22: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
23: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
21: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तन हो।
24: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 9855309982 र 9705620209।
25: साथ हाम्रो।
26: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644530031।
7: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
7: पुराना गरगहनासँग नयाँ साथ फेर,
8: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 099।
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
10: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
9: ए त्यसो भए त म गइहाले,
10: चिया त पिएर जाऊ,
9: अहिले हतार छ, पछि आउँदै गरौँला है।
11: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
11: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765 75 900, मोबाइल नम्बर 98460 61268
12: 98560 62268।
14: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
14: होम डेलिभरीको पनि व्यवस्था छ।
17: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमणि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178 98560 00778।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6।
2: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
3: कुरो त ठिकै हो।

0: internet, get connected, stay connected.
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 3 बज्यो।
3: स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको देउबा समूहद्वारा सर्वोच्चमा पूरक निवेदन दर्ता पर्सी बिहिबारका लागि पेशी तोकियो। राष्ट्रिय सभामा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण। विद्यालय तहदेखि नै नैतिक तथा व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड़। करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा त्रुटि भएको भ्याट विवरण 7 दिनभित्र सच्याउन पाइने। अमेरिकाले सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटायो। ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति सारासँगको सम्पर्क बढ़ाउँदै। र नेपालले अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हरायो। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै संस्थापन इतर चेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। देउवा समूहले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निशा दिएपछि मुद्दा विचाराधीन रहेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म 15 महाधिवेशन गर्न नमिल्ने जिकिर गरेको छ। निवेदनमाथि पर्सी भदौ 11 गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निशा दिएसँगै कांग्रेसको आन्तरिक विवाद फेरि अदालतमा पुगेको छ। यही विषयलाई आधार बनाउँदै देउवा समूहले पुनरावलोकनको मुद्दा टुंगो नलाग्दासम्म 15 महाधिवेशनको प्रक्रिया अघि बढ़ाउन नहुने भनेको छ। भदौ 11 गते हुने पेशीपछि सर्वोच्च अदालतले दिने आदेशले कांग्रेसको 15 महाधिवेशनको प्रक्रिया र आगामी राजनैतिक अवस्थाबारे महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशमा बढ़दो असुरक्षा, पालिकामाथि भइरहेका जघन्य अपराध, कूटनीतिक प्रतिनिधित्व, जनस्वास्थ्य, पूर्वाधार विकास तथा बाढ़ी पहिरोको जोखिम लगायतका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सांसदहरूले विशेष गरी 12 मा 3 वर्षीय बालिकाको बलात्कारपछि भएको हत्याको घटनालाई लिएर सरकारको कड़ा आलोचना गर्दै दोषीलाई तत्काल कानूनी दायरामा ल्याई हदैसम्मको कार्यवाही गर्न माग गरेका छन्। सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै नैतिक तथा व्यवहार यौन शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभयो। बाल यौन हिंसा सम्बन्धी मुद्दालाई फास्ट ट्र्याक अदालतबाट मार्फत छिटो टुंग्याउँदै दोषीलाई हदैसम्मको सजाय दिनुपर्ने उहाँको माग छ। सांसद सोमनाथ पोर्थेलले पीड़ित परिवारमाथि दबाव दिएर भिडियो छायांकन गरिएको विषयप्रति आपत्ति जनाउँदै गृह प्रशासनको आलोचना गर्नुभयो। यस्तै सांसद सम्झना देवकोटाले पछिल्लो 5 वर्षमा बालिका बलात्कारका घटना डरलाग्दो रूपमा बढ़ेको बताउँदै यसले समाज र परिवारलाई नै विखण्डित बनाइरहेको उल्लेख गर्नुभयो। सांसद जगत तिमिल सिन्हाले 31 वटा वैदेशिक नियोग मध्ये 21 वटा राजदूतविहीन अवस्थामा रहेको भन्दै सरकारको आलोचना गर्नुभयो। सांसदहरूले स्वास्थ्य, शिक्षा, विभिन्न किसिमका प्रकोप, बाढ़ी तथा डुबानको जोखिम लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। आन्तरिक राजस्व विभागले थप सहज, सरल र प्रभावकारी सेवा दिने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ। विभागले आजदेखि यसको शुरूआत गरेको हो। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साबीको करदाता पोर्टल पनि यथावत संचालनमा आउनेछ। डिजाइन ड्रिभन डेभलपमेन्ट पद्धति र माइक्रो सर्भिस आर्किटेक्चरमा आधारित भएर यो पोर्टल विकास गरिएको छ। अन्तशुल्कजन्य प्रतिष्ठानहरूले बुझाउने मासिक विवरण यसअघि आन्तरिक राजस्व कार्यालयबाट मात्र रुजू हुने गरेकामा अब करदाता स्वयंले रुजू गर्न सक्ने व्यवस्था मिलाइएको छ। आय विवरण अन्तर्गत साबिकमा अनुसूचित 10 मा करदातालाई विवरण भर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरे अब यो विवरण स्वयं आउने

0: व्यवस्था गरिएको छ। यसैबीच आन्तरिक राजस्व विभागले अब करदाताले आफूले बुझाएको मूल्य अभिवृद्धि कर भ्याटको विवरणमा त्रुटि भएमा 7 दिनभित्र आफैले संशोधन गर्न पाउनेछन्। यसअघि विवरण भर्दा सामान्य अंकगत त्रुटि भएमा पनि सच्याउनका लागि कर कार्यालय नै धाउनुपर्ने बाध्यता थियो। विद्युतीय माध्यमबाट स्रोतमा कर कट्टी गर्ने प्रक्रियालाई पनि विभागले थप व्यवस्थित बनाएको जनाएको छ। अहिलेको कानून अनुसार प्रत्येक महिनाको 25 गतेभित्र ईडीटीएस दाखिला गरिसक्नुपर्ने प्रावधान भए पनि धेरै निकायले आर्थिक वर्षको अन्त्यसम्म रकम होल्ड गर्ने र अन्तिम समयमा मात्र दाखिला गर्ने प्रवृत्ति देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भोलिको प्रतिनिधि सभा बैठकमा उपस्थित हुँदा कालो चश्मा लगाएरै जानुहुने भएको छ। उज्यालो प्रकाशमा आँखाले हेर्न कठिनाई देखिएपछि चिकित्सकले उहाँलाई आँखाको सुरक्षाका लागि कालो चश्मा प्रयोग गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले गएको साउन 22 गते छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउँदा खाली आँखाले उज्यालो प्रकाश हेर्दा समस्या हुने देखिएपछि चिकित्सकले आवश्यकता अनुसार कालो चश्मा प्रयोग गर्न सिफारिश गरेका थिए। यस्तै परीक्षण रिपोर्ट अनुसार प्रधानमन्त्रीले आँखा सुक्खा हुने भएकाले बेला बेला आईड्रपको प्रयोग गर्दै आउनु भएको छ। प्रधानमन्त्री शाहको स्वास्थ्य रिपोर्ट सहितको पत्र प्राप्त भइसकेको संसद सचिवालयका प्रवक्ताले उज्यालोलाई जानकारी दिनुभयो। यसअघि सभामुख डोल प्रसाद अर्यालले संसद बैठकमा कालो चश्मा लगाउन चाहने सांसद तथा पदाधिकारीले त्यसको स्वास्थ्य सम्बन्धी आधार प्रस्तुत गर्नुपर्ने बताउनु भएको थियो। भोलिको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर, एसी, एक टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। व्यवसायहरूले अटोमोबाइल क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन्। आजदेखि काठमाडौँमा शुरू भएको नाडा अटोसोको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले स्वदेशी उत्पादन बढ़ाउँदै आयात प्रतिस्थापन र रोजगारी सृजनामा जोड़ दिन आग्रह गर्नुभएको छ। उद्योगदेखि रोजगारसम्म नारासहित भ्रिकुटी मण्डलमा आजदेखि अटो शो शुरू भएको छ, जसमा 53 गाड़ीका ब्राण्ड र 200 भन्दा बढ़ी स्टल रहेका छन्। मेला आउँदो 5 दिनसम्म चल्नेछ। अब विदेशको खबर। अमेरिकाले 47 वर्षपछि सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटाएको छ। अमेरिकाले सन् 1979 सिरियालाई यो सूचीमा राखेको थियो। अमेरिकी प्रशासनले यस निर्णयको उद्देश्य सिरियामा विदेशी लगानीका लागि बाटो खोल्नु र देशलाई विश्व अर्थतन्त्रमा पुनः एकीकृत गर्नु रहेको बताएको बीबीसीले जनाएको छ। सिरियालाई हटाएपछि अमेरिकाको यस सूचीमा अब इरान, उत्तर कोरिया, क्युबा गरी 3 देश मात्र बाँकी छन्। ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति अहमद अल सारासँगको सम्बन्ध पनि बढ़ाएको छ। उहाँले अल कायदामा आबद्ध संगठनको नेतृत्व समेत गर्नुभएको छ। गएको वर्ष अमेरिकाले अहमद अल साराको नेतृत्वमा रहेको इस्लामवादी संगठनलाई आफ्नो आतंकवादी संगठनहरूको सूचीबाट हटाएको थियो। अब खेल खबर। नेपालले एसीसी प्रिमियर कप अघि भएको एक दिवसीय अभ्यास खेलमा मलेसियालाई डीएसएल नियमका आधारमा 9 विकेटले हराएको छ। मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याइरहेका बेला वर्षाका कारण नेपालले 28 ओभरमा 228 रनको लक्ष्य पाएको थियो। नेपालले यो लक्ष्य 28 ओभरमा 1 विकेट गुमाएर भेटायो। नेपालका आसिफ शेखले 161, अर्जुन कुमारले नट आउट 61 रन बनाए। आसिफ र अर्जुनले 220 रनको साझेदारी गरेका थिए। मलेसियाका असलम खान मलिकले विकेट लिएका छन्। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया 48 ओभर 2 बलमा 232 रन बनाउँदा अल आउट भयो। मलेसियाका मोहम्मद स्याहदाता रमैलीले 61 रन बनाएका छन्। नेपालका कप्तान सन्दीप लामिछानेले 4, करण केसीले 2 तथा ललित राजवंशी र दिपेन्द्र सिंहरीले 1-1 विकेट लिए। नेपालले मलेसिया आउनु अघि भारतमा कर्नाटकसँग 2 अभ्यास खेल खेलेको थियो। नेपाल 2 खेलमा विजयी भएको थियो। एसएससी प्रिमियर कप आउँदो आइतबार भदौ 24 गतेदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको देउवा समूहद्वारा सर्वोच्चमा पूरक निवेदन दर्ता, पर्सी बिहिबारका लागि पेशी तोकियो। राष्ट्रिय सभामा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण, विद्यालय तहदेखि नै नैतिक तथा व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड़। करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा त्रुटि भएको भ्याट विवरण 7 दिनभित्र सच्याउन पाइने, अमेरिकाले सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटायो, ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति सारासँगको सम्पर्क बढ़ाउँदै, र नेपालले अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हरायो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
3: त्यही त नि बुढा, म पनि दिकदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
4: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
2: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
5: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
3: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739839।
6: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
7: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
7: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
7: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
7: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
7: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
7: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
8: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
4: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
9: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
4: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
10: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
11: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
10: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9869597056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
12: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
13: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
12: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
13: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
12: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
13: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9557062452।
0: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो जी।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
14: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 9856043952 र 9806656586।
14: कता हिँडेको हो आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाउ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
16: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
17: TVS साथ छ हाम्रो।
18: शुक्ला गण्डकी FM 97.6।

0: काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
1: हजुर हजुर, सेरिजाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगुबु बसपार पछाडि पट्टि।
0: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
2: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गोङगुबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763।
3: सुन, होमवर्क देखाउ त।
4: हस टिचर।
3: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
4: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
3: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
5: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागन्धकी 4 दुलेगौड़ा, फोन 0965414484, मोबाइल 98560033384 र 98560067988।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
1: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
1: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
2: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
7: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
8: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
2: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागन्धकी 4 दुलेगौडा तनहु, प्रोपाइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 98560023128 र 98462014726।
9: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी थप जानकारीको लागि सम्पर्क 0625414377 र 9856043343 तनहु सेवा हस्पिटल सुगला गण्डकी नगरपालिका 4 बीपी चोक
10: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

जान्छु कालो रा चिचोले बिहानी खोज्ने धुम्मा लोरी उठी डरुने नहार्ने ताकत छ यो

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रतबन्ध गरेर उम्काइदिउँ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टिकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26617 र 98161-38981।
12: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा।
13: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
14: चिकन ससेज, बफ ससेज
15: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
16: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
17: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
16: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
0: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
18: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुन चाँदी दोकान,
16: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-70-537, मोबाइल नम्बर 98-460-69-246, 98-0-58-00-8।
19: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
20: तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।

0: र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
1: दीर्घायु फर्निचर सोरुम दिलीगौड़ा का नहीं
2: प्रोपाइटर लक्ष्मी राज वाग्ले फोन नंबर 0865709704 मोबाइल नंबर 98 60 61 268 98 60 60 268
3: यस्तरी पङ्खा चलिरहेको देखेन भन्यो
4: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
5: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
6: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98 5 60 30 324

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर रितु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508434
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
6: सुन्नुहोस् है सामसुङ तथा मिस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
4: सन्देश ट्रेडर्स शीतला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9855062676
6: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौं
7: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
6: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन सिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिकट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेड जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
7: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
6: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
7: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9162656187
8: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
9: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
8: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
9: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
8: त्यसो भए सँगै जाउ न त दुवै जना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9711969902
10: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
11: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
10: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हामी पनि
11: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
12: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
11: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
12: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
11: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
12: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी 4 तनहुँ।
13: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
12: मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
14: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
12: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
15: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065020209।
16: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
17: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पिटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
18: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
17: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
18: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
17: फोन गर्नुहोस् 0635905511।
19: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: No! No! No!
1: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुन्दा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
10: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
11: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
10: ओम एम आभूषण सुनचाँदी दोकान,
8: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0965705537, मोबाइल नम्बर 98460769246, 98058008।
12: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
13: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
12: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
13: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
12: प्रोप्राइटर रोशनी श्रेष्ठ,
13: मोबाइल नम्बर 98 27 10 39 66 र 98 460 94 543।
14: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
15: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
14: हो त नि, अब चाहिँ राम्रो भयो।
8: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ।
14: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौँसम्म ढुक्क। Thank you.
16: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन
6: हामी कहाँ पर्दा सोफा कार्पेट दराज सन्ना पलांग डाइनिंग टेबल का साथ ही संपूर्ण फर्नीचर को सामान पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
1: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी चार भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी चार भित्री बजार
17: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0965414194 मोबाइल 98560206630।
16: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता
18: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
19: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसबार पछाडिपट्टि
18: हजुर काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
19: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोङगोबु बसबार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 52763।

अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333।

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
3: बाराही एल्मुनियम अब युपिभीसीको साथमा।
2: एल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564414411, मोबाइल 98562938 र 98028922938।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
6: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा।
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656570052, मोबाइल 98560285587।
8: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
5: किन आमा, के भएर?
8: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
5: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
8: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
5: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ,
8: मोबाइल 98563439952 र 98066656586।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो यतै बनाउन खोज्यौ, महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ, ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0656470050, मोबाइल 98463।

0: चिन्ता नलिनुहोस्। भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805426466 र 9847739.

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 5 बज्यो। घटना दुर्घटना,
3: कला संस्कृति,
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ।

गण्डकी सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय गरे पनि तत्कालको लागि रोकिएको छ। मन्त्री गोविन्द नेपालीले राजीनामा दिने कुरा हाल मात्र भएको बताउनुभयो। तर बिहान संसदीय बोर्डको बैठकमा राजीनामाको निर्णय भएको प्रमुख सचेतक देवका पहाड़ीले जानकारी दिनुभयो। आज दिउँसो एमालेका चारजना मन्त्रीहरू मन्त्री परिषद बैठकमा सहभागी भएको बताइएको छ। सबैले मन्त्री परिषद बैठकबाट राजीनामा दिने आकलन गरेका थिए, तर मन्त्रीहरू बैठक सकेर राजीनामा नदी निस्किएका छन्। बैठकबाट बाहिरिने क्रममा मन्त्री नेपालीले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै भन्नुभयो, बाहिर आएको कुरा सत्य होइन, अहिलेसम्म हामी सरकारमै सामेल छौं। एमालेका एक सांसदले संसदीय बोर्डको बैठकमा राजीनामा दिने गरी हस्ताक्षर समेत भइसकेको बताउनुभयो। राजीनामा दिने निर्णय भएकै हो। राजीनामा पत्रमा

0: चारैजनाको हस्ताक्षर पनि गरिएको छ। बैठकमा सहभागी ती सांसदले भने किन दिनुभएको छैन थाहा छैन। अर्का एक सांसदका अनुसार बुधबार एमाले संसद दलको बैठक राखिएको छ। उक्त बैठकमा राजीनामाबारे थप छलफल हुने र विधिसम्मत रूपमा संसद दलले निर्णय गरेपछि मात्रै मन्त्रीले राजीनामा दिने जनाइएको छ। पोखरा महानगरपालिका नम्बर 9 पृथ्वीचोक स्थित प्रस्तावित पोखरा बसपार क्षेत्रमा बसोबास गरिएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिएकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिनका लागि सूचना गरेको थियो। त्यसपछि दावी विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। उहाँका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका 200, भूमिहीन सुकुम्बासीका 248 र अव्यवस्थित बसोबासीका 116 निवेदन प्राप्त भएका थिए। वडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको हो। अन्तिम विवरण अनुसार 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी गरी कुल 325 परिवार भूमिहीन कायम भएका छन्। त्यस्तै छानबिनपछि 242 परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका छन्। वडा तहको सहजीकरण समितिले दावी विरोध र छानबिनपछिको अन्तिम विवरण वडा समिति समक्ष सिफारिस गरेको छ। वडा समितिको बैठकले सहजीकरण समितिको प्रतिवेदनलाई नियमअनुसार ग्रहण गर्दै आवश्यक सिफारिससहित पोखरा महानगरपालिकामा पठाउने निर्णय गरेको जनाएको छ। पोखरा र दुबई बीचको सीधा हवाई उडानलाई दिगो बनाउने विषयमा पर्यटन व्यवसायीले यूएईका राजदूतसँग छलफल गरेका छन्। उनीहरूले पोखराबाट हुने नियमित उडानलाई सफल पार्न आवश्यक सहकार्यका लागि राजदूतको ध्यान आकर्षण गराएका छन्। पोखरा दुबई उडान समग्र नेपाल र गण्डकी प्रदेशको पर्यटन विकासका लागि एउटा ऐतिहासिक उपलब्धि भएको व्यवसायीले बताएका छन्। यो उडानलाई सफल र प्रभावकारी बनाउन सबै पक्षबाट पहल र सहकार्य गर्ने विषयमा छलफल केन्द्रित भयो। छलफलका क्रममा व्यवसायले पर्यटक विषयमा दुबई जाने नेपाली यात्रुको लागि पीसीसी अनिवार्य गर्ने प्रक्रिया तत्काल हटाउन राजदूत समक्ष विशेष अनुरोध गरेको जनाइएको छ। दुवै जाने कामदारका लागि लागू गरिएको पीसीसी प्रक्रिया तत्काल हटाउन सम्भव नभए पनि पर्यटक लागि यो व्यवस्था बाधक बनेको उनीहरूको भनाइ थियो। यस विषयमा राजदूतले सकारात्मक प्रतिक्रिया दिएको सहभागीले बताएका छन्। यो हवाई सम्पर्कलाई दिगो बनाउन गण्डकी प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रले आफ्नो ठाउँबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। छलफलमा पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष तथा नाटा गण्डकी प्रदेशका पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठ सहभागी हुनुहुन्थ्यो। यस्तै नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य वासुदेव त्रिपाठी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, होटल संघ गण्डकी प्रदेशका अध्यक्ष हरि शर्मा गैरीको पनि उपस्थिति थियो। स्याङ्जाको पुतली बजार र भिरकोट नगरपालिकाले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। पुतली बजार नगरपालिकाको भदौ 4 गतेको कार्यपालिका बैठकको निर्णय अनुसार इस्लाम धर्मका संस्थापक एवं प्रवर्तक पैगम्बर मोहम्मद मुस्तफा सल्लाहु अलैहि ओसल्लमको 1501 जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको हो। नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीद्वारा जारी विज्ञप्तिमा नगरपालिका मार्फतका कार्यालयका निकायहरू सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख छ। यस्तै भिरकोट नगरपालिकाको भदौ 8 को कार्यपालिका बैठकले विदा दिने निर्णय गरेको हो। नगर प्रमुख गोविन्द कुमार कर्मचारीले स्थानीय विदामा पालिकाभित्रका सबै कार्यालय बन्द रहने जानकारी दिनुभयो। गलेङ नगरपालिका 8 करादीमा गलेङबाट साङलियातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा घाइते भएका 13 जना उपचारपछि घर फर्किएका छन्। साङलियातर्फ जाँदै गरेको गएजा 6534 नम्बरको जीप हिजो साँझ दुर्घटना हुँदा घाइते भएका 17 जना मध्ये 13 जनाको गल्याङ नगर अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ। 4 जना घाइतेको थप उपचार लुम्बिनी मेडिकल कलेज प्रवासमा भइरहेको छ। थप उपचार गराइरहेका घाइतेमा गल्याङ नगरपालिका 9 साङलिया निवासी 27 वर्षे बसन्ती बिक, सोही ठाउँकी 48 वर्षे देवी बिक, चित डाँडा निवासी 62 वर्षे मेघनाथ खनाल र गल्याङ नगरपालिका 11 की 44 वर्ष राधामाया राणा रहेको जनाइएको छ। उनीहरूको उपचार भइरहेको प्रहरी नायब उपेक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। जीव दुर्घटनामा 2 जनाको घटनास्थलमा मृत्यु भएको थियो भने 17 जना घाइते भएका थिए। विज्ञहरूले गोर्खा नगरपालिका 9 लक्ष्मी बजारमा गत साउन 18 बगेको घरको निरीक्षण गरेर फर्किएका छन्। स्थानीय मानसिंह गुरूङको तीन तले पक्की घर बगेको थियो। गत शनिबार गोर्खा पुगेको टोलीले परीक्षणको लागि त्यहाँको माटो लिएर फर्किएको छ। विज्ञ टोलीले बगेको घर र त्यसले पारेको अन्य क्षतिबारे समेत मूल्यांकन गरेको छ। माटो लिएर आएका छौं, माटोको भार क्षमता कति रहेछ त्यसको परीक्षण हुँदैछ। इन्जिनियरिङ एसोसिएशनको तर्फबाट खटिएका भैरव धिताले टेलिफोनमा भन्नुभयो, रिपोर्ट अबको एक साताभित्र आउँछ, त्यसपछि कारण पत्ता लाग्छ। टीममा जियो टेक्निकल इन्जिनियर उदय नेउपाने, सिभिल इन्जिनियर लोकेन्द्र अधिकारी पनि सहभागी हुनुहुन्थ्यो। टोलीले वरिपरि अन्य घरमा परेको असरबारे पनि अध्ययन गरेको छ। माटो परीक्षण भएपछि प्रतिवेदन बुझाउने धिताले बताउनुभयो, यसको नेतृत्व स्ट्रक्चरल इन्जिनियर प्रभुराम पोखरेलले गर्नुभएको थियो भने त्यसको समायोजन एसोसिएशन तर्फबाट धिताले गर्नुभएको जनाइएको छ। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनु, तपाईंलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने चाहन्छु। तपाई यसपछि कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
0: पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
0: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
3: कहाँ छ पुन मोबाइल?
0: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
3: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
3: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
5: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 560 62 827 र 98 644 35 031।
7: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्ने छ, भोलि पोखरा जाउ न है।
8: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौडा,
3: मोबाइल 98 560 0557। निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
0: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0564142333। मोबाइल 98678168।
9: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
9: होम डेलिभरीको पनि व्यवस्था छ।
12: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9855600778।
13: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
14: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
13: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
14: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
12: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9840078022।
15: शुक्ला गण्डकी एफएम 97.6।
16: मिलन बिछोड, गाउँ अनि शहर, मौलिक संस्कृतिको धरोहर,
17: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचार पछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHzको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको श्रृंखला भनेको चाहिँ तपाईँको लागि पुराना पुराना भाकाहरू राख्ने दिन मंगलबारको श्रृंखलामा चाहिँ हामी विशेष छौं र आजकै श्रृंखलामा रहेर तपाईँको लागि म पुराना पुराना भाकाहरू नै राख्नेछु। सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ र समय त छ साँझको, के गर्दै हुनुहुन्छ पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला, नै कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ है। विशेष गरेर अब कार्यक्रमलाई प्रायोजन गरेको बारेमा चाहिँ जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुनसादी पसलले र यो पसल चाहिँ रहेको छ खैरेनीटार वडा कार्यालयको अगाडि। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनसादी पसललाई र यो पसल चाहिँ रहेको छ खैरेनीटार वडा कार्यालयको अगाडि। त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ, जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि कार्यक्रमको शुरूआत स्वरूपमा भाका राख्दैछु मोबाइलमा फोन गरेर बोलको भाका चाहिँ रहेको छ नवराज घोरा सेनी, त्यस्तै गरी गीता देवी अनि सीता थापाका आवाजमा रहेको लय रहेको छ नवराज घोरा सैनीको, त्यस्तै गरी शब्द रहेको छ विदुर घोरा सैनीको। यति बेला भने यो भाका स्वीकार्नुहोस्

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि मोबाइलमा फोन गरेर बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। र यति बेला भने म फेरि पनि अर्को भाकालाई नै कार्यक्रममा राख्दैछु। रामजी खाँड त्यसै गरी विष्णु माझीको आवाजमा रहेको पछ्यौरी लेऊ बैना बोलको भाका चाहिँ यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि पछ्यौरी ल्याऊ बैना बोलको यो भाका मैले राखिसके रामजी खाँड, त्यस्तै गरी विष्णु माझीका आवाजमा रहेको अनि त्यस्तै गरी लय र शब्द सीमा हवालको रहेको यो भाका यहाँहरूको माझमा मैले राखिसके र यति बेला भने फेरि पनि ढिला नगरिकन म अर्को भाकालाई नै कार्यक्रममा राख्दैछु। एउटा चिठी लेख्न मन लाग्छ बोलको भाका चाहिँ रहेको छ राजन ठकुरी, सृजना विरही थापा, त्यस्तै गरी विष्णु माझीका आवाजमा सजिएको अनि लय रहेको छ सृजना विरही थापाको अनि शब्द रहेको छ नारायण राईमाझीको। यति बेला भने यो भाका राख्छु, भाकासँगै जान्छु म छोटो व्यापारिक विश्राममा। विश्रामपछि तपाईँको माझमा आउने नै छु, सुन्दै गर्नुहोला है त।

0: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना संग नया साथ फेर,
2: राशि अनुसार का पत्थर साथ ही ज्याला में 25% छूट को व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9855612474।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
10: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गोङगोबु बस पार्क, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: सिन्याबा साचिना यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा हेर्यो टेस्टाई, लोबेट हेर्यो टेस्टाई, सोफा पर्दा कार्पेट हेर्यो सबै टेस्टाई।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चुन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सब भन्दा पुरानो विशाल फर्निचर पसल
3: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपानी, संपर्क 0765702625, मोबाइल 9857338 9841656958।
4: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
5: साथ छ हाम्रो।
6: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
7: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
6: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
7: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
6: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0765412100160 र 9847078022।
8: शुक्ला गण्डकी एफएम 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्राम पछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। विशेष गरेर तपाईँको लागि मैले मिठा मिठा भाकाहरूलाई नै कार्यक्रममा चाहिँ राखिराखेको छु। पक्कै पनि सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ। र यदि सुन्दनुहुन्छ भने चाहिँ कार्यक्रमको समयावधि भरसम्म सुनेर साथ पनि दिनुहोला। र विशेष गरेर कार्यक्रमलाई प्रायोजन गरेको बारेमा चाहिँ जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुन साथी पसलले। र यो पसल चाहिँ रहेको छ खैरेनी टाढु वडा कार्यालयको अगाडि। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना साटफेर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुन साथी पसललाई। र यो पसल चाहिँ रहेको छ खैरेनी टाढु वडा कार्यालयको अगाडि। त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि पानफुले पछ्यौरी बोलको भाका चाहिँ रहेको छ गोविन्दपुन मगर, त्यस्तै गरी देवी कर्तिका आवाजमा रहेको लय रहेको छ धन बहादुर शिरीष मगरको, त्यस्तै गरी शब्द रहेको छ गोविन्दपुन मगरको। यति बेला भने यो भाका स्वीकार्नुहोस्

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि पान फुले पछ्यौरी बोलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ र आजको श्रृंखलामा रहेर तपाईँको लागि यिनै भाकाहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा भागेर जानुपर्ने बेला पनि भइसकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ र कार्यक्रम सुनिरहँदा चाहिँ कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि मुटु जलाई जलाई बोलको पुष्कल शर्मा त्यस्तै गरी विष्णु आजुको आवाजमा रहेको लय र शब्द पुष्कल शर्माको रहेको यो भाका राख्दै आजको श्रृंखलाबाट म सुबिना पनि विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: शर्माको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
1: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहुँ।
2: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709604, मोबाइल नम्बर 9847261268,
1: 9850602068।
4: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
5: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
4: माथिको व्रतबन्ध गरेर उम्काइदिउँ कि भनेर जुटेको।
5: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
7: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 9846607645।
8: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
9: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800813424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।
3: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, नियमन र औपचारिकीकरण गर्ने काम भइरहेको सरकारको भनाई। राष्ट्रिय सभाका सांसदद्वारा जघन्य अपराधका विषयलाई लिएर सरकारको

0: सँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
1: फिसटेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
0: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
1: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0564142333। मोबाइल 98678168। कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहु।
2: हो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333, 4935555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभाका सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न तथा नियमित बाहेक कामदार अर्थात आउटसोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा भोक्ता हित समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या, घरेलु कामदारको अवस्था तथा स्वदेशमा बढ़दो आउटसोर्सिङ अर्थात नियमित बाहेक क्षेत्रको व्यवस्थापन बारे सरकारको ध्यान आकर्षण गराएका हुन्। बैठकमा नेकपा एमालेका सांसद क्षितिज थेबेले कुवेतमा नेपाली श्रमिक पठाउँदा न्यूनतम 150 केडी भन्दा कम पारिश्रमिक नहुने गरी सरकारी तहबाटै निर्णय गर्नुपर्ने बताउनुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्र पार्टी सांसद रन्जु नेउपानेले अनौपचारिक क्षेत्रमा हुने आउटसोर्सिङको अनुगमन अन्य क्षेत्रको भन्दा फरक ढंगले गर्नुपर्ने बताउनुभयो। राष्ट्र पार्टी अर्की सांसद सृजना श्रेष्ठले आउटसोर्सिङ मार्फत निजी क्षेत्रमा आउने अध्यक्ष जनशक्तिका कारण समस्या सृजना भइरहेको बताउनुभयो। बैठकमा सहभागी धेरै सांसदहरूले आउटसोर्सिङ अर्थात नियमित बाहेक कम्पनी वा दलालहरू मार्फत राखिने कामदारको व्यवस्थित नियमन तथा अनुगमनमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखेका छन्।
6: यसैबीच युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकार घरेलु श्रमलाई नियमन र औपचारिकरण गर्ने दिशामा अघि बढ़िरहेको बताउनु भएको छ। मन्त्री यादवले घरेलु श्रमलाई नियमन र औपचारिकीकरण गर्न नेपाल दक्षिण एसियामै पहिलो देश बन्ने दिशामा अघि बढ़िरहेको जिकिर गर्नुभयो। सरकारले हरेक घरमा पुगेर श्रमिकको अवस्था अनुगमन गर्न सक्ने संयन्त्र नहुँदा यस क्षेत्रलाई औपचारिक रूपमा प्रक्रियामा थप गृह कार्य आवश्यक रहेको उहाँको भनाइ छ। यस्तै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आउटसोर्सिङ मार्फत श्रमिक काममा लगाएको भन्दै रोजगारदाता आफ्नो कानूनी दायित्वबाट पन्छिन नपिन्ने स्पष्ट पारेको छ।
5: राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशमा बढ़दो असुरक्षा, बालिकामाथि भइरहेका जघन्य अपराध, कूटनीतिक प्रतिनिधित्व, जनस्वास्थ्य, पूर्वाधार विकास तथा बाढ़ी पहिरोको जोखिम लगायतका विषयमा सरकारको गम्भीर ध्यान आकर्षण गराएका छन्। सांसदहरूले विशेष गरी बारामा 3 वर्षकी बालिकाको बलात्कारपछि भएको हत्याका घटनालाई लिएर सरकारको कड़ा आलोचना गर्दै दोषीलाई तत्काल कानूनी दायरामा ल्याई हदैसम्मको कार्यवाही गर्न माग गरे। सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै नैतिक तथा व्यवहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभयो। बाल यौन हिंसा सम्बन्धी मुद्दालाई फास्ट ट्र्याक अदालत मार्फत छिटो टुंग्याउँदै दोषीलाई हदैसम्मको सजाय दिनुपर्ने उहाँको माग थियो। सांसद सोमनाथ पोर्तेलले पीड़ित परिवारमाथि दबाव दिएर भिडियो छायांकन गरेको विषयप्रति आपत्ति जनाउँदै गृह प्रशासनको आलोचना गर्नुभयो। नागरिकको पीड़ालाई तमासा नबनाउन उहाँले सरकारलाई आग्रह गर्नुभयो। यस्तै सांसद सम्झना देवकोटाले पछिल्लो 5 वर्षमा बालिका बलात्कारका घटना डरलाग्दो रूपमा बढ़ेको बताउँदै यस्तै समाज र परिवारलाई नै विखण्डित बनाइरहेको उल्लेख गर्नुभयो।
6: नेपाली कांग्रेसको 15 महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद फेरि सर्वोच्च अदालतमा पुगेको छ। निवर्तमान सभापति शेरबहादुर

0: देउबार र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले आउँदो 15 महाधिवेशनका सम्पूर्ण प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूरक निवेदनमाथि भदौ 11 गते अर्थात पर्सीका लागि पेशी तोकिएको छ। देउबार खड्का पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले यसअघि सदर गरेको विषयलाई पुनरावलोकन गर्न माग गर्दै निवेदन दिएको थियो। सर्वोच्चले यो पुनरावलोकन निवेदनमा निशा दिएपछि अब विवाद फेरि सुनवाईको प्रक्रियामा प्रवेश गरेको छ। यही अवस्थालाई आधार बनाएर देउबा खड्का पक्षले आधिकारिकताको विवाद टुंगो नलागेसम्म नयाँ महाधिवेशनको प्रक्रिया अघि बढ़ाउँदा थप कानूनी जटिलता उत्पन्न हुने दावी गरेको छ। देउबा पक्षका नेताहरूले सर्वोच्चबाट पुनरावलोकनको अनुमति प्राप्त भइसकेपछि यसअघि भएको फैसला अन्तिम नरहेको तर्क गरेका छन्। त्यसैले अदालतबाट आधिकारिकताको विवाद टुंगो नलाग्दासम्म दीर्घकालीन महत्वका निर्णय तथा महाधिवेशन जस्तो महत्वपूर्ण राजनैतिक प्रक्रिया अघि बढ़ाउन नहुने उनीहरूको भनाई छ। यसअघि देउबा खड्का पक्षले सर्वोच्चको फैसला पुनरावलोकन गर्नुपर्ने भन्दै विभिन्न कानूनी आधारसहित निवेदन दिएका थिए। उनीहरूले विशेष महाधिवेशन बोलाउने प्रक्रिया, प्रतिनिधिहरूको हस्ताक्षर, निर्वाचन आयोगको निर्णय तथा पार्टी विधानको व्याख्या सहितका विषयमा प्रश्न उठाएका छन्। देउबा खड्का पक्षले महाधिवेशन रोक्न अदालतको ढोका ढकढक्याइरहँदा कांग्रेसको संस्थापन पक्ष भने निर्धारित समयमै 15 महाधिवेशन सम्पन्न गर्ने तयारीमा अघि बढ़ेको छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका सर्वेक्षक बिन्देश्वर शाह सुडीले पदीय मर्यादा विपरीत काम गरेर गैर कानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। आयोगले सर्वेक्षक सुडीले 2046 देखि 2081 सालसम्मको अवधिमा 3,71,84,551 रूपियाँ गैर कानूनी रूपमा आमदानी गरेको र त्यसको स्रोत देखाउन नसकेको भन्दै आरोप पत्र दायर गरेको हो।
0: नेपालको अटोमोबाइल क्षेत्रलाई केवल गाड़ी आयात र राजस्वको संकलनको क्षेत्रका रूपमा मात्र नलिई उत्पादन, रोजगारी र औद्योगिक विकासको महत्वपूर्ण आधारका रूपमा हेर्न व्यवसायीहरूले सरकारसँग आग्रह गरेका छन्। काठमाडौँको भ्रिगुडी मण्डलमा आजदेखि शुरू भएको 18 नाडा अडोसो 2026 उद्घाटन समारोहमा व्यवसायीहरूले अटोमोबाइल क्षेत्रप्रतिको सरकारी नीति र दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताएका छन्। उनीहरूले स्वदेशमै उत्पादन तथा एसेम्बली बढ़ाउँदै आयात प्रतिस्थापन गर्ने र यसबाट ठूलो संख्यामा रोजगारी सृजना गर्न सकिने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रलाई चलायमान बनाउन अटोमोबाइल क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। स्वदेशी उत्पादन बढ़ाउन सके गाड़ी र पाटपूर्जाको आयात घटाउँदै विदेशी मुद्रा बाहिरिने क्रम कम गर्न सकिने उहाँको भनाई छ। अहिलेसम्म नेपालमा 63,000 भन्दा बढ़ी विद्युतीय गाड़ी नेपाल भित्रिसकेका छन्। झण्डै 2,000 चार्जिङ स्टेशनको सञ्जाल तयार छ तर विद्युतीय गाड़ीको बढ़दो संख्या र मागलाई ध्यानमा राख्दै चार्जिङ पूर्वाधार अझै विस्तार गर्नुपर्ने आवश्यकता व्यवसायहरूले औल्याएका छन्। प्रदर्शनीमा दुई पाङ्रे यात्रुवाहक तथा हल्का व्यवसायिक गाड़ीका गरी 53 ब्राण्ड सहभागी छन्। 200 भन्दा बढ़ी स्टल रहेको प्रदर्शनीमा अटो पार्ट्स, टायर, लुब्रिकेन्ट्स, ब्याट्री, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका उत्पादन तथा सेवा समेटिएका छन्। आजदेखि शुरू भएको प्रदर्शनी आउँदो भदौ 14 गतेसम्म सञ्चालन हुनेछ।
1: काठमाडौँको बानेश्वरमा ड्यूटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्लाको तातापानी गाउँपालिका दुई घर भई काठमाडौँ महानगरपालिका 10 बानेश्वर बस्ती आएका 27 वर्षका राज कठायत रहेका छन्। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार आज बानेश्वर चोकमा ड्यूटीमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो नकाटी आकाशी पुलमा प्रयोग गर्न अनुरोध गर्दा कठायतले उनीमाथि हातपात गरेका थिए। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। वयस्क नागरिक पनि जापानिज इन्सेफ्लाइटिसको खोप वयस्क नागरिकलाई पनि जापानिज इन्सेफ्लाइटिसको खोप दिने तयारी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क आप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
3: फोन नंबर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रम में केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो संपर्क गर्नुहोला।
4: मेजर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस बेचरको बानी लाग्छ।
3: एनबीएल अटो लोन
5: अब नया गाड़ी खरीद गर्न अझ सहज र सरल
3: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
6: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग नियमन र औपचारिकरण गर्ने काम भइरहेको सरकारको भनाई राष्ट्रिय सभाका सांसदद्वारा जघन्य अपराधका विषयलाई लिएर सरकारको ध्यान आकर्षण 15 औं महाधिवेशन रोक्न माग गर्दै कांग्रेस संस्थापन इतर समूहले पेश गरेको रिट सर्वोच्चमा दर्ता बिहिबारका लागि पेशी तोकियो लगायतका खबर प्रस्तुत
0: गर्यौं। सरकारले जापानिज इन्सेफ्लाइटिसको खोप वयस्क नागरिकलाई पनि दिने तयारी थालेको छ। लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफ्लाइटिस अर्थात जेईको संक्रमण तीव्र रूपमा बढ़दै जानुका साथै ज्यान जानेको संख्या पनि बढ़न थालेपछि सरकारले वयस्कहरूलाई खोप दिने तयारी थालेको हो। अहिले नियमित खोप अभियान अन्तर्गत रहेको यो खोपको प्रभावकारिता बालबालिकामा राम्रो छ। अहिले संक्रमित हुनेहरूमा 90% भन्दा बढ़ी 40 वर्ष माथिका वयस्क तथा ज्येष्ठ नागरिक छन्। गएको पुछ यता 25 जिल्लाका 80 जनामा संक्रमण पुष्टि भएको छ भने उनीहरूमध्ये 21 जनाको ज्यान गइसकेको छ। सबैभन्दा धेरै झापा मोरङ लगायतका तराईका जिल्लाहरूमा विशेष गरी कोशी प्रदेश बाढ़ी प्रभावित भएका प्रदेशमा बढ़ी प्रभावित भएका छन्। वयस्कलाई दिन नयाँ खोप ल्याइएको हो कि अहिले प्रयोग भइरहेकै खोप हो भनेर साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डाक्टर अभियान गौतमलाई सोध्नु भएको छ।
7: अहिले नेपालमा प्रयोग गरिरहेको जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप नीतिगत रूपमा हामीले बालबालिकालाई मात्र दिइरहेका छौँ। त्यही खोप वयस्कलाई पनि दिन मिल्ने खालको खोप हो।
3: कुन कुन जिल्लामा कुन उमेर समूहकालाई दिन लागेको हो?
7: गत सालदेखिकै कुरा गरौं, गत साल हामीले यो जापानिज इन्सेफ्लाइटिसको पूर्व तयारीको रूपमा सबैभन्दा धेरै उच्च जापानिज इन्सेफ्लाइटिसको केस देखिएको नवलपुर जिल्लालाई हामीले प्राथमिकतामा राखेर खोप सञ्चालन गरेका थियौं। नवलपुरमा सञ्चालन गर्दाखेरि 35 वर्ष र माथिलाई यो राष्ट्रिय खोप सल्लाहकार समितिले सिफारिस गरेको हुँदा त्यहाँ खोप सञ्चालन गरिएको थियो। त्यहाँ करिब 114,000 हामीले खोप लगाएका थियौं। चितवनको माडी त्यसै गरी नै 35 वर्षभन्दा माथिको सबैले लगायौं र बाँकी भएका खोपहरू भरतपुरका केही ओडाहरूमा लगाएका थियौं। जहाँ बढ़ी केस छ त्यसको अनुसारले प्राथमिकता गरेर प्राथमिकताको अनुसारले हामीले भ्याक्सिन दिँदै जाँदैछौ। यसपालि हामीले 9 वटा जिल्लालाई प्राथमिकतामा राखेका छौं। 9 वटा जिल्ला भनेको चाहिँ जहाँबाट केसहरू बढ़ी आइरहेको छ, झापा सुनसरी मोरङ पूर्वमा र त्यसै गरी चितवनको बाँकी भूभागहरू र त्यसै गरी कपिलवस्तु दाङ रूपन्देही कैलाली लगायतका 9 वटा जिल्लाहरूमा हामीले यसपालि प्लान गरेका छौं।
3: खोप लगाएको कति समयपछि मात्रै काम गर्छ? अहिले त 9 वटा जिल्ला धेरै नै प्रभावित भएको जिल्लाका रूपमा छन् होइन?
7: पक्कै पनि तपाईँले राम्रो प्रश्न सोध्नुभयो। खोपले काम गर्नको लागि समय चाहिँ लिन्छ। लाइभ एटिन्युएटेड भन्ने खोप हो, खोपले कम्प्लिट काम गर्ने भनेको चाहिँ 28 दिन हो र त्योभन्दा अगाडि पनि उसले बिस्तारै बनाउन थाल्छ। काम गर्न चाहिँ 1 महिनामा काम गर्छ। खोप लगाइसके पछाडि त्यो एन्टिबडी प्रोडक्सन भनेको रोगसँग लड्ने क्षमता बढाउन चाहिँ करिब करिब 2 हप्तामा अलिअलि उसले लड्न थाल्छ। त्यो मेच्योरिटी चाहिँ 1 महिनामा हुन्छ। त्यही भएर 2 हप्तादेखि 1 महिनाभित्रमा खोपले काम गर्छ भन्नुपर्छ।
3: कस्तोले चाहिँ खोप लिन मिल्दैन?
7: खोप लिन नमिल्ने अवस्था भनेको जो गर्भवती हुनुहुन्छ उहाँहरूलाई खोप लाउनको लागि सिफारिस गर्दैन। गर्भको बच्चालाई असर गर्न सक्छ। उच्च ज्वरो अथवा बिरामी भइराख्नु भएको छ, अस्पतालमा हुनुहुन्छ, उहाँहरूलाई अहिले खोप लाउनको लागि सिफारिस हामीले गरेका छैनौँ। रोगसँग लड्ने क्षमता कमजोरी छ उहाँहरूलाई, जो क्यान्सरको उपचार गरेर राख्नु भएको छ लामो समयदेखि, इम्युनो कम्प्रोमाइज भनेको रोगसँग लड्ने क्षमता कमी हुने औषधिहरू खाइराख्नु भएको छ, उहाँहरूलाई यो खोप नलगाउनुको लागि सिफारिस भएको छ। खोपमा भएको कुराले एलर्जी गराइरहेको छ कोही व्यक्तिहरूलाई भने, त्यो एलर्जी कसैको जिउमा पर्यो भने ठूलो रूप लिन सक्छ। त्यस्तो खालको अवस्थामा पनि खोप नलगाउनु भनेर हामीले सिफारिस गरेका छौँ। बाँकी अरूले खोप लगाउँदा हुन्छ, ज्वरो आएछ यतिखेर नलगाउने, ज्वरो निको भइसके पछाडि खोप लगाउनु मिल्यो।
8: पर्याप्त खोप छ कि छैन यतिखेर?
7: नियमित खोप कार्यक्रममा प्रयोग गर्ने खोपहरू छ। खोप कार्यक्रममा प्रयोग गर्ने भनेको बालबालिकालाई हामीले 12 महिनाको उमेरमा दिइरहेका छौँ। 12 महिनाको उमेरमा दिनको लागि 1 वर्षको लागि उनीहरूलाई चाहिने पर्याप्त हामीसँग खोप छ। अब यो प्रकोपलाई परास्त गर्नको लागि कुनै न कुनै जिल्लामा प्राथमिकताको आधारमा हामीले छुट्याएर त्यही खोपलाई प्रयोग गर्न खोजेको अहिले हामीले पछाडि रिप्लेस गर्ने गरी त्यसरी चाहिँ मन्त्रालयले प्राथमिकता दिइरहेको छ। छिटो नै हामी फिल्डमा गएर तत्काल खोप दिनको लागि तयारी भइरहेको छ।
8: अन्दाजी यो समयदेखि चाहिँ सुरु गर्छौ भन्ने केही छ प्रक्षेपण?
7: अहिलेको लागि चाहिँ हामीले लामखुट्टेको टोकाईबाट बच्नको लागि के गर्ने भन्ने प्रचार प्रसारको कामहरू गरिरहेका छौँ, त्यो तीव्रता बढाइरहेका छौँ। लामखुट्टेको टोकाईबाट बच्ने हो, डेङ्गी होस् अथवा जापानी इन्सेफ्लाइटिस होस् होइन, हामीले गरिरहेका छौँ। अब अर्को भनेको भ्याक्सिनको लागि चाहिँ हामीले आफ्नो कामहरू अगाडि बढाइरहेका छौँ। 7-10 दिनमा हामीले छिटो सकाउन सक्यौँ भने तत्काल हामीले खोप सञ्चालन गर्नेतिर जान्छौँ।
1: मुख्यमन्त्री स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डाक्टर अभियान गौतम नेपाल दर्पणमा खबरकै सिलसिला। पहिरोले अवरूद्ध कोदारी राजमार्ग 1.5 महिनापछि बल्ल अस्थायी रूपमा खुलेको छ। गएको असार 31 गतेदेखि यो खण्ड बन्द थियो। सड़क डिभिजन कार्यालय चरीकोट दोलखाले 10 दिन लगाएर नयाँ ट्रयाक निर्माण गरेको हो। डाकलाङ सड़क भाँसिएपछि सड़क डिभिजनले इको क्षेत्रमा नयाँ अस्थायी ट्रयाक निर्माण गरेको छ। भोटेपछि गाउँपालिका 2 कोदारीको इको क्षेत्रमा गएको असार 31 गते पहिरोसँगै सड़क भाँसिएको थियो। सड़क डिभिजन कार्यालयले नयाँ ट्रयाक खोलेपछि हिजो सोमबारदेखि यो सड़कमा गाड़ी गुड्न थालेका छन्। सड़क खुलाउन टिप्पर र ठूला मेसिन परिचालन गरिएको थियो। सिन्धुपाल्चोको 12 बिसे लिपिङ बस पार्कसम्म गाड़ी आवाजात गर्ने व्यवस्था बनेको छ। सड़क डिभिजन कार्यालय चरीकोटका प्रमुख नारायण दत्त भण्डारीका अनुसार सड़कलाई पूर्ण रूपमा खुलाउने गरी काम भइरहेको छ। लिपिङमा काम सके लगतै सिन्छको सीमा क्षेत्रमा आवाजावत पूर्ण रूपमा सञ्चालन हुने उहाँको भनाइ छ।
0: आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसूनी वायुको प्रभावका कारण बिहानसम्म देशका धेरै भूभागमा मौसम बदलिरहने र विभिन्न ठाउँमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि तुलनात्मक रूपमा बढ़िरहने महाशाखाले जनाएको छ। कोशी प्रदेशका हिमाली क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले पहिरो तथा घिग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। तराईका केही ठाउँमा पनि वर्षाको सम्भावना रहेको छ।
1: मोहम्मद जयन्तीको अवसरमा सरकारले भोलि मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयले सूचना निकालेर भदौ 10 गते मोहम्मद जयन्ती परेको भन्दै विदा घोषणा गरेको हो। मुस्लिम आयोगको जानकारीका आधारमा मन्त्रालयले विदा दिएको जनाएको छ। यसअघि 2082 फागुन 18 गते राजपत्रमा प्रकाशित सूचनामै मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक विदा दिने व्यवस्था गरिएको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: पाको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन। दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
1: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
0: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
1: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाह भोलिको प्रतिनिधि सभा बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाएर जानुहुने भएको छ। उज्यालो प्रकाशमा आँखाले हेर्न कठिनाई देखिएपछि चिकित्सकले उहाँलाई आँखाको सुरक्षाका लागि कालो चस्मा प्रयोग गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले गएको साउन 22 गते छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउँदा खाली आँखाले उज्यालो प्रकाश हेर्दा समस्या हुने देखिएपछि चिकित्सकले आवश्यकता अनुसार कालो चस्मा प्रयोग गर्न सिफारिश गरेका थिए। यस्तै परीक्षण रिपोर्ट अनुसार प्रधानमन्त्रीले आँखा सुक्खा हुने भएकाले बेला बेलामा आई ड्रपको प्रयोग गर्दै आउनु भएको छ।
2: लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले आज शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्ण बहादुर घरतीले नवनियुक्त मन्त्रीहरूलाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना, दिपेन्द्र पूर्ण सिजललाई स्वास्थ्य तथा बर्दियाकी कृष्ण कुमारी थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएको छ।
3: यस्तै जनता समाजवादी पार्टी जसपा नेपालले लुम्बिनी प्रदेशका तीनजना सांसदलाई कार्यवाहीको तयारी थालेको छ। सांसदहरू सन्तोष कुमार पाण्डे, हिमा बेलवासे र भण्डारी लाल अहिरसँग 24 घण्टाभित्र पुनः स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। पार्टीको निर्देशन विपरीत लुम्बिनी सरकारलाई समर्थन गरेको भन्दै सांसदलाई कार्यवाहीको तयारी भएको हो।
2: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश अध्यक्ष विक्रम थापाले पार्टी केन्द्रले चार प्रदेश सदस्यलाई पदमुक्त गर्न पठाएको पत्र असत्य र विधान विपरीत रहेको भन्दै प्रदेशसभालाई अर्को पत्र पठाउनु भएको छ। थापाले संविधान, पार्टी विधान तथा संसदीय दलको नियमावली विपरीत गरेको कार्यवाहीलाई वैधानिकता नदिन सभामुख समक्ष आग्रह गर्नुभएको छ। केन्द्रीय कार्य सम्पादन समितिको बैठकमै नबसेको अवस्थामा निर्णय भएको दावी गर्दै उहाँले पदमुक्तिको पत्रमाथि प्रश्न उठाउनु भएको हो। राप्रपा केन्द्रले सरकारमा सहभागी भएका राजु विष्ट, राजेन्द्र प्रजापति र गिर बहादुर तामाङ सहित चारजना सांसदलाई पार्टी निर्देशन उल्लंघन गरेको भन्दै पदमुक्त गर्न पत्रचार गरेको थियो।
3: कर्णालीमा सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिष्ट पार्टी नेकपाभित्र नै कुरा नमिल्दा मन्त्री परिषदले पूर्णता पाउन सकेको छैन। 6 जना सांसदले मुख्यमन्त्री मंगल बहादुर साई विरूद्ध पार्टी केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन्। त्यही पत्रका कारण हिजोका लागि प्रदेश प्रमुखको कार्यालयमा राखिएको शपथ कार्यक्रम नै हुन सकेन। यसअघि एमालेसँग भागवण्डाको कुरा नमिलेका कारण मन्त्री परिषद विस्तारमा समस्या भएको भनिए पनि स्वयं मुख्यमन्त्रीकै दलभित्रको समस्याले सरकार विस्तारमा ढिलाइ भएको नेताहरूको बुझाइ छ।
2: आन्तरिक राजस्व विभागले थप सहज, सरल र प्रभावकारी सेवा दिने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परिसरमा ल्याएको छ। विभागले आजदेखि यसको शुरूआत गरेको हो। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साबिकको करदाता पोर्टल पनि यथावत सञ्चालनमा रहनेछ। डिजाइन ड्रिभन डेभलपमेन्ट पद्धति र माइक्रो सर्भिस आर्किटेक्चरमा आधारित भएर यो पोर्टल विकास गरिएको हो। यसैबीच आन्तरिक राजस्व विभागले अब करदाताले आफूले बुझाएको मूल्य वृद्धि कर भ्याटको विवरण त्रुटि भएमा 7 दिनभित्र आफैले संशोधन गर्न पाउने भएका छन्। यसअघि विवरण भर्दा सामान्य अंक गत त्रुटि भएमा पनि सच्याउनका लागि कर कार्यालय नै धाउनुपर्ने बाध्यता थियो।
3: शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 5.30 अंकले घटेर 2594.27 बिन्दुमा झरेको छ। आज विकास बैंक र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3.23 अर्ब कारोबार भएकामा आज 357 कम्पनीको 1.04 करोड़ इत्ता शेयर 4.10 अर्ब रूपियाँमा किनबेच भएको छ।
2: सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्च वर्षको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नौलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन गर्नेछ। प्राप्त तथ्याङ्कका आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गर्ने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जीले जानकारी दिनुभयो। उहाँका अनुसार विगतको तुलनामा ढुवानी उत्पादन तथा अन्य खर्चको समेत अध्ययन गरिनेछ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। पूर्वी चिनिया शहर हाङझाउको व्यस्त चोकमा रोबोकप लाई ट्राफिक ड्यूटीमा खटाइएको छ। 6 फिट 2 इन्च अग्लो 98 किलोग्रामको T2 रोबोट स्थानीय प्रविधि कम्पनी सुपकन पर्फर्मेन्सले विकास गरेको हो। यो रोबोट ट्राफिक व्यवस्थापन सम्बन्धी प्रहरीका केही अत्यन्त दोहोरिरहने प्रकृतिका कामहरू मेसिनलाई सुम्पने उद्देश्यले संचालित एक परीक्षण परियोजनाको हिस्सा रहेको समाचार संस्था रोइटर्सले जनाएको छ। कम्पनीको इन्टेलिजेन्स अनम्यान्ड सिस्टम इनोभेशन सेन्टरका प्रमुख काहुइका अनुसार रोबोकपले हेलमेट नलगाएका चालक, यात्रु बोकेका विद्युतीय बाइक, तोकिएको रेखाभन्दा अगाडि गएर रोकिने गाड़ी र ट्राफिक संकेतको उल्लंघन गर्दै बाटो काट्ने पैदल यात्रीको पहिचान गर्न क्यामेरा, राडार तथा आन्तरिक कम्प्यूटिङ प्रणालीको प्रयोग गर्दछ। यी रोबोटहरूको बाटो, पार्किङ र ट्राफिक नियम सम्बन्धी प्रश्नहरूको जवाब दिनका साथै आपतकालीन सुविधा मार्फत प्रयोगकर्ताहरूलाई स्थानीय प्रहरीसँग जोड्न पनि सक्ने खबरमा उल्लेख छ। सुपकनले गएको मे महिनामा हङजुङमा 15 रोबोट परिचालन गरेको छ। कम्पनीका अनुसार तिनले 1,70,000 भन्दा धेरै चेतावनी जारी गरेका छन् र हेलमेट बिना गाड़ी चलाउने तथा रोकिने रेखा पार गर्ने घटनाहरूलाई मासिक रूपमा 40% भन्दा धेरैले घटाउन मदत गरेका छन्।
2: नेपाल दर्पणमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले श्रीलंका स्पिनर प्रभात जयसूर्यालाई कार्यवाही गरेको छ। घरेलु मैदान कोलम्बोमा चलिरहेको भारतसँगको दोस्रो टेस्टमा भएको घटनाका कारण आईसीसीले 34 वर्षका बलरलाई कार्यवाही गरेको। श्रीलंकाको पहिलो पारीको हिजोको खेलको अन्तिम बलमा आउट भएपछि मैदानबाट फर्कने क्रममा जयसूर्याले आफ्नो ब्याटले बााउण्ड्री वेजमा प्रहार गरेका थिए। यो घटनामा आईसीसीले उनलाई सचेत गराउँदै 1 डिमेरिट अंक दिएको छ। यससँगै जयसूर्या कोलम्बोमा चलिरहेको टेस्टका क्रममा कार्यवाहीमा पर्ने तेस्रो खेलाड़ी बनेका छन्। यसअघि आईसीसीले भारतका ब्याटर एजेसबी जयसवाल र श्रीलंका तीव्र गतिका बलर असिता फर्नाण्डोलाई कार्यवाही गरेको थियो। भारतको पहिलो पारीको 17 ओभरमा फर्नाण्डोले जयसवाललाई आउट गरेपछि दुई खेलाड़ीबीच भनाभन भएको थियो। त्यसपछि दुवै खेलाड़ी अघि बढ़दा एकापसमा टाउको ठोकिएको थियो। भारतले दोस्रो टेस्टको पहिलो पारीमा 503 रन बनाएर 9 विकेट गुमाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको थियो। अहिले श्रीलंकाले पहिलो पारीको ब्याटिङ गरिरहेको छ। दुई खेलको टेस्ट श्रृंखलाको पहिलो खेल भारतले 165 रनले जितेको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग। नियमन र औपचारिकीकरण गर्ने काम भइरहेको सरकारको भनाई। राष्ट्रिय सभाका सांसदद्वारा जघन्य अपराधका विषयलाई लिएर सरकारको ध्यान आकर्षण।
2: 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेस संस्थापन इतर समूहले पेश गरेको रिट सर्वोच्चमा दर्ता। पर्सि बिहिबारका लागि पेशी तोकियो।
3: वयस्क नागरिकलाई जापानिज इन्सेफ्लाइटिसको खोप दिने सरकारको तैयारी। प्रकोपका रूपमा फैलिएका 9 जिल्लामा भदौको अन्त्यमा खोप दिने।
2: चीनमा रोबोकपलाई ट्राफिक ड्यूटीमा खटाइयो। ट्राफिक नियम उल्लंघनलाई 40% भन्दा धेरैले घटाएको कम्पनीको दावी।
3: र श्रीलंकाका स्पिनर प्रभात जयसूर्य आईसीसीको कार्यवाहीमा।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: 7.6 Shukla Gandaki FM 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811969902।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौंडा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौंडा।
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
5: चिकन ससेज, बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
6: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9855288587।
7: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
9: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
9: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
9: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
9: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
7: मोबाइल नम्बर 9821652067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
1: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
9: है, ब्रिजेस ज्वेलर्स।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना काँच्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: चिसा पानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो।

0: भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गोङगुबु बसपार पछाडि पट्टि।
1: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
2: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
0: होटल टाइटेनिक गङ्गबु बस पार्क, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
3: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हर उत्तरण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
4: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि। मोबाइल नम्बर 9856309982 र 9705620209।
5: TVS साथ छ हाम्रो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चाहिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चाहिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा।
4: सम्पर्क मोबाइल 98570065119 र 98694-5756। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
6: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
7: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
8: सम्पर्क 0654142121, मोबाइल 98565391।
7: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
9: Yamaha।

0: 99 पाँच 60 14 175 तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक
0: यति बेला साँझको ठिक 7 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रीय
4: अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत टाइम किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 60554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू:

सर्वोच्च प्रशासनद्वारा देउवा र खड्काको पूरक निवेदन दर्ता 11 गतेपछि बागमतीमा एमाले नेकपा र राप्रपा बीच सत्ता सहकारीको सहमति लुम्बिनीका 3 सांसदसँग जसपा नेपालद्वारा 24 घण्टे पुनः स्पष्टीकरण गण्डकी सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय गरे पनि तत्कालको लागि रोकियो ब्यास नगरपालिकामा भूमि बैंक स्थापना गरिँदै जिल्ला प्रहरीकारले कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्रीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर इरानमाथि अमेरिकाको थप कड़ा प्रतिबन्ध र श्रीलंका स्पिनर प्रभात जय सूर्य आईसीसीको कार्यवाहीमा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टा छुट्टी पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन्। देउवाको वारिस भएर कांग्रेस नेता दीपक खड्का र खड्काको वारिस भएर अधिवक्ता श्रवण कुमारले सोमबार महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पूरक निवेदन पेश गर्नुभएको थियो। निवेदन दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। देउवा र खड्काको निवेदनमा विशेष महाधिवेशनबाट आएको भनिएको नेतृत्वले एकलौटी रूपमा शुरू गरेको महाधिवेशनको प्रक्रिया रोक्न माग गरिएको छ। रिटको सुनवाई 11 गतेका लागि तोकिएको सर्वोच्चका प्रवक्ता कोइरालाले जानकारी दिनुभयो। कांग्रेसको आधिकारिकता र नेतृत्व अध्यावधिकको विवादमा सर्वोच्च अदालतले शुरूबाटै सुनवाई गर्ने अनुमति दिएको छ। सर्वोच्चले शुरूबाटै सुनवाई गर्ने अनुमति दिएपछि पनि एकलौटी महाधिवेशनको प्रक्रिया शुरू गरेको भन्दै इतर समूहले त्यो प्रक्रिया रोक्न सर्वोच्चमा सोमबार रिट दायर गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले भोलि प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नको जवाब दिँदै हुनुहुन्छ। सभामुख डोलप्रसाद दरियालले सांसदहरूको प्रश्नको जवाब दिन रूलिङ गरेपछि प्रधानमन्त्री शाहले पहिलो पटक संसदमा जवाब दिन लाग्नु भएको हो। संसद सचिवालयका अनुसार भोलि 1 बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सांसदहरूले सोधेको प्रश्नको जवाब दिनुहुनेछ। सचिवालयका अनुसार सत्तापक्ष र प्रतिपक्ष गरी 11 जना सांसदले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्दैछन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेश सिंहले प्रश्न सोध्दै हुनुहुन्छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरूङले प्रश्न सोध्दै हुनुहुन्छ। त्यस्तै एमालेबाट प्रमुख सचेतक ऐन बहादुर मोहर र सांसद गणेश सिंह ठगुना, नेपाली कम्युनिष्ट पार्टीबाट वर्षमान पुन र प्रमेश कुमार हमाल, श्रम संस्कृति पार्टीबाट संसदीय दल नेता हर्कराज राई

0: राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख सचेतक खुशबू ओलीले प्रश्न सोध्नुहुनेछ। प्रतिनिधि सभामा नियमावलीको नियम छपन्नमा प्रधानमन्त्रीसँग प्रदर्शीय प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ, तर यति लामो समय बितिसक्दा समेत प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाब नदिएको भन्दै विपक्षी सांसदहरूले विरोध गर्दै आएका थिए। विपक्षी दलको निरन्तर अडानपछि सभामा कार्यालय प्रधानमन्त्री शाहलाई रूलिङ गर्दै बुधबारको लागि प्रश्नोत्तर कार्यक्रम राख्नु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चश्मा लगाएर उपस्थित हुनुपर्ने सम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संस्था सचिवालयमा पठाउनु भएको छ। स्वास्थ्यमा देखिएको समस्या कारण चश्मा लगाउनु परेको भन्दै प्रधानमन्त्री शाहले संघीय संस्था सचिवालयलाई स्वास्थ्य प्रतिवेदन सहितको पत्र पठाएको संघीय संस्था सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिनुभयो। सभामुख ढोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले कालो चश्मा लगाएर सदनमा आउन नपाउने निर्णय गरेको थियो। लगाएर आउनै पर्ने भए स्वास्थ्य रिपोर्ट सहित पत्र बुझाउनुपर्ने निर्णय समितिले गरेको थियो। त्यही निर्णय अनुरूप प्रधानमन्त्री शाहले स्वास्थ्य प्रतिवेदन सहितको पत्र सचिवालयमा पठाएको प्रवक्ता गिरीले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले पठाएको स्वास्थ्य रिपोर्ट अनुसार उहाँको आँखामा उज्यालो सहन कठिन हुने र आँखा सुक्खा हुने समस्या छ। उहाँले साउन 22 गते छाउनी स्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएको रिपोर्ट सचिवालयलाई पठाउनु भएको हो। विद्यालय शिक्षा विधेयकको मस्यौदा लेखन अघि बढ़ेको छ। मंगलबार आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले विद्यालय शिक्षा विधेयकको मस्यौदा लेखन अघि बढ़ेको बताउनुभयो। साथै प्रदेशबाट प्राप्त सुझावलाई समेट्दै मस्यौदा लेखन अघि बढ़ेको सचिव पौडेलले बताउनुभयो। विद्यालय शिक्षा सम्बन्धी कानूनी व्यवस्थालाई समय सापेक्ष प्रभावकारी र व्यावहारिक बनाउने उद्देश्यले सरकारवालाबाट सुझाव संकलन गरिएको उहाँको भनाई छ। प्राप्त सुझावका आधारमा ऐनको मस्यौदालाई थप परिमार्जन गर्दै निर्माण प्रक्रिया अघि बढ़ाइने उहाँले बताउनुभयो। उहाँले साथै प्रदेशबाट प्राप्त भएका सुझावहरूको निचोडलाई लिएर मन्त्रालयले मस्यौदा तयार पारेको बताउनुभयो। सचिव पौडेलले शिक्षा तथा खेलकुद मन्त्रालयले चालू आर्थिक वर्षमा 6 विधेयक अघि बढ़ाउने योजना बनाएको पनि जानकारी दिनुभयो। बागमती प्रदेशमा नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बीच सरकार गठन तथा सञ्चालनका विषयमा समझदारी भएको छ। संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य मान्यता, राजनैतिक स्थायित्व, सुशासन तथा समृद्ध बागमती प्रदेश निर्माणलाई साझा उद्देश्य बनाउँदै तीन दलबीच छबुदे समझदारी भएको हो। आज भएको समझदारी अनुसार प्रदेश सरकारमा सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँड गरिनेछ। मन्त्रालयको संख्या भने हाल कायम 8 भन्दा नबढ़ाउने सहमति भएको छ। त्यस्तै प्रदेशसभाको रिक्त सभामुख पद नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित गर्ने समझदारी भएको जनाइएको छ। यसैबीच बागमती प्रदेशसभाको बैठक प्रतिपक्षविहीन अवस्थामा सञ्चालन भएको छ। नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको बैठकमा प्रतिपक्षी दलका सांसदहरू उपस्थित छैनन्। सदनमा प्रतिपक्षमा रहेका नेपाली कांग्रेस, हाम्रो नेपाली पार्टी र नेपाल मजदूर किसान पार्टी नेपाल मजदूर किसान पार्टी नियामक किपाका सांसदहरू बैठकमा उपस्थित नभएका हुन्। एमाले, नेकपा र राप्रपाको समर्थनमा बागमती प्रदेश सरकार गठन भएको छ। जनता समाजवादी पार्टी नेपाल जसपा नेपालले लुम्बिनी प्रदेशका 3 प्रदेशसभा सदस्यहरूसँग पुनः स्पष्टीकरण माग गरेको छ। पार्टीको स्पष्ट निर्देशन विपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै जसपा नेपालले रूपन्देहीका सन्तोष कुमार पाण्डे, लुम्बिनी प्रदेशका हेमा बेलवासी र बाँकीका भण्डारी लाल अहिरसँग 24 पुनः स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। केन्द्रीय कार्यालयबाट मंगलबार आज महासचिव डाक्टर सुरेन्द्र कुमार झाद्वारा हस्ताक्षरित पत्र मार्फत सांसदहरूलाई स्पष्टीकरण मागिएको हो। पार्टीले भदौ 1 पत्र मार्फत लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्न र विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको थियो, तर निर्देशन विपरीत सरकारको पक्षमा मतदान गरेपछि यसअघि नै 7 स्पष्टीकरण पेश गर्न जानकारी गराइएको थियो। गण्डकी सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय गरे पनि तत्कालका लागि रोकिएको छ। मन्त्री गोविन्द नेपालीले राजीनामा दिने कुरा हल्ला मात्रै भएको बताउनुभयो, तर आज बिहान संसदीय बोर्डको बैठकमा राजीनामाको निर्णय भएको प्रमुख सचेतक देवका पहाड़ीले जानकारी दिनुभयो। आज दिउँसो एमालेका 4 मन्त्रीहरू मन्त्री परिषद बैठकमा सहभागी भएका थिए। सबैले मन्त्री परिषद बैठकबाटै राजीनामा दिने आकलन गरेका थिए, तर मन्त्रीहरू बैठक सकेर राजीनामा नदी निस्किएको जनाइएको छ। बैठकबाट बाहिरिने क्रममा मन्त्री नेपालीले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै भन्नुभयो, बाहिर आएको कुरा सत्य होइन, अहिलेसम्म हामी सरकारमै सामेल छौं। एमालेका एक सांसदले संसदीय बोर्डको बैठकमा राजीनामा दिने गरी हस्ताक्षर समेत भइसकेको बताउनुभयो। राजीनामा दिने निर्णय भएकै हो। राजीनामा पत्रमा 4 हस्ताक्षर पनि गरिएको छ। बैठकमा सहभागी ती सांसदले भने किन दिनुभएन थाहा छैन। अर्का एक सांसदका अनुसार बुधबार एमाले संसद दलको बैठक राखिएको छ। भोलि बैठकमा राजीनामाबारे थप छलफल हुने र विधिसम्मत रूपमा संशोधित दलले निर्णय गरेपछि मात्रै मन्त्रीहरूले राजीनामा दिनेछन्। प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पनिहरूमा जाता घर भएका हाल काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका दश बस्ने 29 वर्षीय सुषमा भण्डारी, सिन्धुली घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगर इपालिका 9 बस्ने मनोहरा नगरपालिका 9 बस्ने 28 वर्षीय करिना देवकोटा, झापा घरबै काठमाडौँ महानगरपालिका 3 बस्ने 27 वर्षीय साजन खनाल, दोलखा घरबै भक्तपुर सूर्य विनायक नगरपालिका 1 बस्ने 34 वर्षीय पेमा लामन तथा उखलडुङ्गा घरबै काठमाडौँ महानगरपालिका 15 बस्ने 27 वर्षीय तुम कुमारी थापा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। विशेष अदालतले प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्रीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले आज थापालाई घुस रिश्वतमा दोषी ठहर गरेको हो। लागोसत मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीबाट घुस लिएको अभियोगमा गत जेठ 13 गते जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवलदार थापा विरूद्ध अख्तियार दुर्विक अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। जिल्ला प्रहरीले काशीको मुद्दा फाटमा कार्यरत छेत्री लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी केस मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रूपियाँ घुस माग गरेको आरोपमा घुस सहित अख्तियारले पक्राउ गरेको थियो। पोखरा महानगरपालिका 9 पृथ्वीचोक स्थित प्रस्तावित पोखरा बसपार क्षेत्रमा बसोबास गरिएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसवासीको अन्तिम विवरण टुंगो लागेको छ। महानगरले बसपार्कमा बसोबास गरिएकाहरूलाई व्यवस्थापन गर्नका लागि निवेदन दिनका लागि सूचना गरेको थियो। त्यसपछि दावी विरूद्ध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसवासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। उहाँको अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका 200, भूमिहीन सुकुम्बासीका 248 र अव्यवस्थित बसोबासीका 116 निवेदन प्राप्त भएका थिए। वडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको हो। अन्तिम विवरण अनुसार 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी गरी कुल 325 परिवार भूमिहीन कायम भएका छन्। त्यस्तै छानबिनपछि 242 परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका छन्। वडा तहको सहजीकरण समितिले दावी विरोध र छानबिनपछिको अन्तिम विवरण वडा समिति समक्ष सिफारिश गरेको छ। वडा समितिको बैठकले सहजीकरण समितिको प्रतिवेदनलाई नियमअनुसार ग्रहण गर्दै आवश्यक सिफारिश सहित पोखरा महानगरपालिकामा पठाउने निर्णय गरेको जनाएको छ। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दोलेगौंडा, फोन नम्बर 0 65 14 233, मोबाइल 98 6 78 61 86।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
11: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
12: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
11: हो त नि, अब चाहिँ राम्रो भयो।
13: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
11: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
14: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
4: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0 65 414 194, मोबाइल 98 560 20 630।
14: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
3: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
4: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
3: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी, टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
4: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
3: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98 459 1120 र 98 162 56 187।
4: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ
16: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
17: सम्पर्क 0 65 414 221, मोबाइल 98 560 35 921।
16: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
18: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
19: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
20: किन आमा, के भएर?
19: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
20: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
19: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
20: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
19: मोबाइल 9856043952 र 9806656586।
21: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
22: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
21: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
23: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: माकी समाचार। पर्वत र बागलुङलाई जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको भागको पिल्लर छेउमा नदीले जमिन कटान गरेको खबर छ। कटान भएको भाग यति बेला त्रिपाली ढाकेको देखिन्छ। कालीगण्डकी दोहनका कारण नदीले धार परिवर्तन गर्दा पर्वततर्फको भागमा क्षति पुगेको छ। 4 वर्ष अगाडि पनि नदीले पुलको जगमा क्षति पुर्याएपछि पर्खाल निर्माण गरिएको थियो। उक्त पर्खाल नदीमा आएको बालीले बगाएको थियो। राष्ट्रिय गौरवको आयोजना मध्य पहाड़ी लोकमार्गमा पर्ने पुल जोखिममा पर्दा हजारौं यात्री जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। कालीगण्डकी नदीको बहाव बढ्दा पुलको तल्लो पिलरको भाग जगबाटै बगाउने जोखिम छ। पुल संरक्षणको लागि नदीको धार नै परिवर्तन गर्नुपर्ने देखिन्छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृति पाएपछि तनहुँको व्यास नगरपालिकाले भूमि बैंक स्थापना तथा सञ्चालनको प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। संघीय सरकारले भूमि बैंकका लागि स्वीकृति दिएका देशका 5 पालिका मध्ये परेको व्यास नगरपालिकाले नेपाल सरकारबाट जारी भूमि बैंक स्थापना तथा सञ्चालन कार्यविधि 2083 अनुरूप काम अघि बढ़ाउन लागेको हो। व्यास नगर कार्यपालिकाको कार्यपालिकाको बैठकले नगरपालिका मार्फत सञ्चालन हुने भूमि बैंकको प्रक्रिया अघि बढ़ाउन र आवश्यक निर्देशिका तयार गरी पेश गर्न प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालाई जिम्मा दिएको छ। नगरपालिकाका प्रवक्ता तथा वार्ड नम्बर 9 का वडाध्यक्ष सुरेश थापाले संघीय सरकारबाट प्राप्त स्वीकृत अनुरूप भूमि बैंक सञ्चालनका लागि आवश्यक प्रक्रिया र निर्देशिका निर्माणको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतलाई दिएको छ। भूमि बैंक सञ्चालनमा आएपछि नगरभित्रका बाँझो तथा न्यून उपयोग भएका जग्गाहरूलाई उत्पादकत्व वृद्धिका लागि आयोगमा प्रयोगमा ल्याइने व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ नेउपानेले बताउनुभयो। संघीय सरकारबाट स्वीकृति प्राप्त भइसकेकोले अब छिट्टै बाँझो जग्गा भएका घरधनीका लागि सूचना जारी गरेर प्रक्रिया अघि बढ़ाइने नगर प्रमुख नेउपानेले बताउनुभयो। पोखरा र दुबई बीचको सीधा हवाई उडानलाई दिगो बनाउने विषयमा पर्यटन व्यवसायीले यूएईका राजदूतसँग छलफल गरेका छन्। उनीहरूले पोखराबाट हुने नियमित उडानलाई सफल पार्न आवश्यक सहकार्यको लागि राजदूतको ध्यान आकर्षण गराएका छन्। पोखरा दुबई उडान समग्र नेपाल र गण्डकी प्रदेशको पर्यटन विकासका लागि एउटा ऐतिहासिक उपलब्धि भएको व्यवसायीले बताएका छन्। यो उडानलाई सफल र प्रभावकारी बनाउन सबै पक्षबाट पहल र सहकार्य गर्ने विषयमा छलफल केन्द्रित भयो। छलफलका क्रममा व्यवसायले पर्यटक भिसामा दुवै जाने नेपाली यात्रुको लागि पीसीसी अनिवार्य गर्ने प्रक्रिया तत्काल हटाउन राजदूत समक्ष विशेष अनुरोध गरेका छन्। दुवै जाने कामदारका लागि लागू गरिएको पीसीसी प्रक्रिया तत्काल हटाउन सम्भव नभए पनि पर्यटकका लागि यो व्यवस्था बाधक बनेको उनीहरूको भनाइ थियो। यस विषयमा राजदूतले सकारात्मक प्रतिक्रिया दिएको सहभागीले बताएका छन्। यो हवाई सम्पर्कलाई दिगो बनाउन गण्डकी प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रले आफ्नो ठाउँबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। छलफलमा पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष तथा नाटा गण्डकी प्रदेशका पूर्व अध्यक्ष पूम नारायण श्रेष्ठ सहभागी हुनुहुन्थ्यो। यस्तै नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य वासुदेव त्रिपाठी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी र होटल संघ गण्डकी प्रदेशका अध्यक्ष हरि शर्मा गैरेको पनि सहभागिता थियो। पुतली बजार र भिरकोट नगरपालिकाले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। पुतली बजार नगरपालिकाको भदौ 4 गतेको कार्यपालिका बैठक निर्णय अनुसार इस्लाम धर्मका संस्थापक एवं प्रवर्तक पैगम्बर मोहम्मद मुस्तफा सल्लाह हाउ अलैहि वसल्लमको 1501 जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको हो। नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीद्वारा जारी विज्ञप्तीमा नगरपालिका मार्फतका कार्य निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ। यस्तै भिरकोट नगरपालिकाको भदौ 8 गते कार्यपालिका बैठकले बिदा दिने निर्णय गरेको हो। नगर प्रमुख गोविन्द कुमार कर्मचारीले स्थानीय बिदामा पालिकाभित्रका सबै कार्य बन्द रहने बताउनुभयो। गल्याङ नगरपालिका आर करादीमा गल्याङबाट साङ्लियातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा घाइते भएका 13 जना उपचारपछि घर फर्किएका छन्। साङ्लियातर्फ जाँदै गरेको G16534 नम्बरको जीप हिजो साँझ दुर्घटना हुँदा घाइते भएका 17 जना मध्ये 13 जनाको गल्याङ नगर अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीले बताएको छ। 4 जना घाइतेको थप उपचार लुम्बिनी मेडिकल कलेज प्रवासमा भइरहेको छ। थप उपचार गराइरहेका घाइतेमा गल्याङ नगरपालिका 9 साङ्लिया निवासी 27 वर्षीय बसन्ती विका, सुई ठाउँकी 48 वर्षीय देवी विका, चित डाँडा निवासी 62 वर्षीय मेघनाथ खनाल र गल्याङ नगरपालिका 11 की 44 वर्षीय रातामाय राणा हुनुहुन्छ। उहाँहरूको उपचार भइरहेको प्रहरी नायब उपेक्षक रमेश दत्त अवस्थीले बताउनुभयो। जीप दुर्घटनामा 2 जनाको घटनास्थलमा मृत्यु भएको थियो भने 17 जना घाइते भएका थिए। विज्ञहरूले गोर्खा नगरपालिका 9 लक्ष्मी बजारमा गत साउन 18 बगेको घरको निरीक्षण गरेर फर्केका छन्। स्थानीय मानसिंह गुरूङको 3 तले पक्की घर बगेको थियो। गत शनिबार गोर्खा पुगेको टोलीले परीक्षणको लागि त्यहाँको माटो लिएर फर्किएको छ। विज्ञ टोलीले बगेको घर त्यसले पारेको अन्य क्षति बारे समेत मूल्यांकन गरेको छ। माटो लिएर आएका छौं, माटोको भार क्षमता कति रहेछ त्यसको परीक्षण हुँदैछ। इन्जिनियरिङ एसोसिएशनको तर्फबाट खटेका भैरव धिताले टेलिफोनमा भन्नुभयो, रिपोर्ट अब एक साताभित्र आउँछ, त्यसपछि कारण पत्ता लाग्छ। टीममा जियो टेक्निकल इन्जिनियर उदय नेपानी, सिभिल इन्जिनियर लोकेन्द्र अधिकारी पनि सहभागी हुनुहुन्थ्यो। टोलीले वरिपरि अन्य घरमा परेको असरबारे पनि अध्ययन गरेको छ। माटो परीक्षण भएपछि प्रतिवेदन बुझाउने धिताले बताउनुभयो। यसको नेतृत्व स्ट्रक्चरल इन्जिनियर प्रभुराम पोखरेलले गर्नुभएको थियो भने त्यसको समायोजन एसोसिएशनको तर्फबाट धिताले गर्नुभएको थियो। शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 5.30 अंकले घटेर 2594.27 बिन्दुमा झरेको छ। आज विकास बैंक र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 186 वटाको शेयर घटेकोमा 79 वटाको बढ़ेको छ। यस्तै 12 वटा कम्पनी शेयर भने घटबड भएको छैन। आज धौलागिरी लघुवित्त शेयर 10% घटेको छ। बजार सामान्य घटेको दिन सर्वोत्तम पेन्स र क्रेस्ट माइक्रोलाइफ इन्सुरेन्सको शेयर 15% बढ़ेको छ। आज नेप्सी घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3.23 करोड़को कारोबार भएकोमा आज 357 वटा कम्पनीको 1,04,00,000 कित्तासिया 4,10,00,00,000 रूपियाँमा किनबेच भएको छ। अमेरिकाले इरानमाथि थप कड़ा प्रतिबन्ध लगाएको छ। इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धी झण्डी 60 संस्था, व्यक्ति र पानी जहाजमाथि अमेरिकाले प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धको उद्देश्य इरानी आमदानीका स्रोत रोक्नु तथा अमेरिकी सेना र सहयोगीमाथि आक्रमण गर्ने सहयोग गर्ने सञ्जाल कमजोर पार्नु हो। खेल समाचार। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले श्रीलंका स्पिनर प्रभात जय सूर्यालाई कार्यवाही गरेको छ। घरेलु मैदान कोलम्बोमा चलिएको भारतसँगको दोस्रो टेस्टमा भएको घटनाका कारण आईसीसीले 34 वर्षीय बलरलाई कार्यवाही गरेको हो। श्रीलंकाको पहिलो पारीको हिजोको खेलको अन्तिम बलमा आउट भएपछि मैदानबाट फर्कने क्रममा जय सूर्याले आफ्नो ब्याटले बााउण्ड्री वेजमा प्रहार गर्नुभएको थियो। घटनामा आईसीसीले उहाँलाई सचेत गराउँदै 1 डिमेरिट अंक दिएको छ। यससँगै जय सूर्या कोलम्बोमा चलिएको टेस्टका क्रममा कार्यवाहीमा पर्ने तेस्रो खेलाड़ी बन्नुभएको छ। यसअघि आईसीसीले भारतका ब्याटर एसएसबी जयसवाल र श्रीलंका तीव्र गतिका बलर असिता फर्नाडोलाई कार्यवाही गरेको थियो। यी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। सर्वोच्च प्रशासनद्वारा देउवा र खड्काको पूरक निवेदन दर्ता 11 गते पृष्ठ बागमतीमा एमाले र नेकपा र राप्रपा बीच सत्ता सहकारीको सहमति लुम्बिनीका तीन सांसदसँग जसपा नेपालद्वारा 24 घण्टे पुनः स्पष्टीकरण गण्डकी सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय तत्कालको लागि रोकियो ब्यास नगरपालिकामा भूमि बैंक स्थापना गरिँदै जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्रीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर इरानमाथि अमेरिकाको थप कडा प्रतिबन्ध र श्रीलंका स्पिनर प्रभात जय सूर्य आईसीसीको कार्यवाहीमा हवस् त हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु तपाई यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ हामीलाई सुन्दै गर्नुहोला नमस्कार
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन् यदि छन् भने हामीलाई जानकारी दिनुहोला हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSSUKL
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर
6: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ अब यो समस्या निको नहुने रोग होइन निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन् त्यसैले चिन्ता नलिनुहोस्
5: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ
6: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ
5: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0654142733 मोबाइल 98678161887
24: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
25: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पिटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शकको साथ
24: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेसनल नेटवर्क प्राली
25: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
24: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
25: फोन गर्नुहोस् 0665905511
26: वर्षा यदि सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
27: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
25: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
28: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0665707044
29: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 98560779787
30: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
3: तर महँगो होला नि
30: छैन बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्यालडुङ्गा
4: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
7: बाराही एल्युमिनियम अब युपीबीसी को साथमा
4: एल्युमिनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
7: सम्पर्क बाराही युपीबीसी एल्युमिनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0656414411 मोबाइल 98562938 र 98028222938
8: कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी चार पुलचुकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति 2083 साल भदौ 14 गते आइतबार समय बिहानको ठिक 10:30 बजे स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी चार पुलचोक तनहुँ
9: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
3: किन नयाँ किन्नु पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
9: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
9: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टायर राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 98562642452 ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
10: रस्तु बेबील्यान्ड शुक्ला गण्डकी चार दुलेगौडा
3: मोबाइल 98560557

दोलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशुपन्छीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।

0: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।

0: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
1: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
2: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
1: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
2: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
3: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस रेडीमेड ड्रेस पाइन, साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन र शुक्ला गंडकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन।
4: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98 4 1 80 29, दमौली शाखा को लागी संपर्क 98 0 67 13 425।
5: चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता।
6: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
5: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
6: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
7: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
5: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98 4 61 16 88 98 2 35 52 7 63।

0: यति बेला रातिको ठिक 8 बज्यो।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
2: कता हिँडेको आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463823811।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घरमाथि
5: पोखरा जाने बाटोतिर।
7: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
5: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560862827 र 98640350031।
8: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
2: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
8: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौंडामा आउँदै हुनुहुन्छ।
2: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिए उपचारको लागि अनुरोध गर्दछौ।
8: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन नम्बर 0635414233, मोबाइल 98678161887।
9: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
10: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
5: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
10: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
5: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
5: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
5: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
11: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
5: मोबाइल नम्बर 98261552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
11: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
12: पङ्खा त हाम्रो घरमा छ नि।

0: हाम्रो घरमा त तातो आउँमा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
1: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
2: गतिलो ठाउँ चाहिँ कहाँ छ?
1: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
3: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658 590 065, मोबाइल 98166 34372।
8: होइन भाउजू, यस्तो फेसो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
9: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौंडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
8: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
10: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौंडा भित्री बजार, फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
11: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
8: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
11: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
5: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट डोरम्याट तन्ना प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
10: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
12: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 98560 33 878, 98436 56 658।
13: मेरिया महिने, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
8: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
12: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
5: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
12: शुद्ध सुन तथा चाँदीका गर गहना,
5: छापावाला सुन चाँदीका गर गहना,
12: राशि अनुसारका पत्थर,
5: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
5: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
5: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067 25229।
12: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087 69 70 142।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ सात फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602609।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: होइन हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765579 मोबाइल नम्बर 9847 61268
2: 98 560 62068।

0: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही भदौ 13 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष पराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
1: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
2: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
1: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकैमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
3: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
1: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855600778।
5: कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9855633398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्पपोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
6: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 BP चोक।
7: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
8: TVS साथ छ हाम्रो।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मान्छे मार्न विश्व पूर्ण स्वचालित अस्त्रहरूको खतरनाक रूपमा नजिक पुगेको भन्दै संयुक्त राष्ट्रसंघ र रेड क्रसले एउटा संयुक्त चेतावनी जारी गरेका छन्। ड्रोन युद्ध परिष्कृत हुँदै गइरहेका बेला राष्ट्रसंघका महासचिव र आईसीआरसीकी प्रमुखले तत्काल अन्तर्राष्ट्रिय नियमनका लागि आह्वान गरेका हुन्। राष्ट्रसंघको सूचना निकायकी निर्देशक एलेक्सेन्ड्रा भेलुची भन्छन्, स्वचालित अस्त्र प्रणालीबारे निश्चित प्रावधान र प्रतिबन्धहरूको व्यवस्था गर्न हामीले 3 वर्ष अघि विश्वलाई आग्रह गरेका थियौं। तत्काल सम्बोधन गर्नुपर्ने विषय भन्दै त्यो आग्रहलाई हामी आज फेरि दोहोर्याउँदैछौ। राष्ट्रसंघको सूचना निकायकी निर्देशक एलेक्सेन्ड्रा भेलुची, कतिपयले किलर रोबोट्स अर्थात हत्यारा रोबोटहरू भन्ने गरेका रोबोटको प्रयोगका सम्बन्धमा अहिलेसम्म कुनै सन्धि नरहेको अवस्था छ। द न्यूयोर्क टाइम्सले यसै साता प्रकाशित गरेको समाचार अनुसार रूसी ड्रोन हमलामा गत महिना युक्रेनमा 3 जना मारिएकामा एआईद्वारा संचालित उक्त ड्रोन शुरूमा मानवद्वारा संचालन गरिएको भए पनि पछि त्यसले स्वतन्त्र रूपमा ठ्याकै निशानामाथि प्रहार गरेको थियो। इरानसँग व्यापार जारी राख्ने देशहरूले परिणाम भोग्ने चेतावनी दिएको अमेरिकाका एकपक्षीय प्रतिबन्धहरूको आफूले विरोध गर्ने चीनले जनाएको छ। आर्थिक युद्ध र अत्यधिक दबाव सिर्जना गर्ने नीतिले समस्या समाधान गर्नुको सट्टा थप द्वन्द्व बढ़ाउने चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियाङले बताए। बेजिङले आफ्ना हितको रक्षा गर्ने उनले उल्लेख गरे। इजरायलका एक सांसदले सेनाको सुरक्षामै वेस्ट ब्याङ्क स्थित एउटा प्यालेस्टिनी स्मारकलाई हथौडाले भत्काउने प्रयास गरेका छन्। रिलिजियस जायनिजम पार्टीका सदस्य सी सुकोट र अरू थुप्रै व्यक्तिले स्मारक भत्काउने प्रयास गरिरहेका भिडियोमा देखिन्छ। उक्त स्मारक इजरायली द्वन्दका क्रममा मारिएका प्यालेस्टिनीहरूको नाममा बनाइएको छ। इजरायली सेनाले सुकोटलाई सो क्षेत्रको भ्रमणका लागि अनुमति दिइएको भन्दै उनले त्यस्तो काम गरेको जनाएको छ। सो कार्यको प्यालेस्टिनी र इजरायली राजनीतिक वृत्तबाट चर्को आलोचना भइरहेको छ। अमेरिकी सेनाको एउटा विमान मस्को स्थित भुनुकोभो विमानस्थलमा अवतरण गरेको भन्ने विवरणबारे प्रतिक्रिया दिन क्रेमलिनले अस्वीकार गरेको छ। म्यारील्याण्ड स्थित एन्ड्रुज एयरबेसबाट उडेको अमेरिकी सेनाको विमान लाटभियाको राजधानी रिगामा 2 दिन अगाडि अवतरण गरेको फ्लाइट रेडार ट्रेकरले देखाएको छ। कैदीबन्दी सतासाट हुन लागेको अथवा युक्रेन युद्धबारे वार्ताका लागि ट्रम्पका दूतहरूलाई मस्को पुर्याइएको हुन सक्ने अनुमान गरिँदैछ। र भारत सरकारले प्याजको बढ़दो मूल्य नियन्त्रण गर्ने प्रयास स्वरूप भण्डारणमा रहेको प्याज बजारमा ल्याउने जनाएको छ। भारतमा चाडबाड़का कारण सामान्यतया अगस्तमा प्याजको माग बढ़ेसँगै मूल्य पनि उकालो लाग्ने गर्छ। तर यो वर्ष भारतीय उपभोक्ताले गत वर्षको तुलनामा झण्डै दोब्बर मूल्य तिर्नु परेको छ। चेन्नई र कोची सहितका प्रमुख शहरमा प्याज आपूर्ति गर्न विशेष रेल सञ्चालन गर्ने र राजधानी दिल्लीका विभिन्न क्षेत्रमा सहुलियत मूल्यमा प्याज बिक्री गर्न भ्यान मार्फत घुम्ती सेवा सञ्चालन गरिने पनि सरकारले जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा तपाईलाई स्वागत छ। दुई वामपन्थी पार्टीले नेतृत्व गरेका 5 वटा प्रदेशमा सरकार गठनका सिलसिलामा देखिएका गतिविधिले ती दलभित्रै असन्तुष्टि उत्पन्न गरिदिएको देखिएको छ। नेपाली कांग्रेससँगको सत्ता सहकार्य तोडिएपछि 5 वटा प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीचको साझेदारीमा सरकार बनेका छन्। तर आफ्नै दलको सरकार बन्दा पनि उक्त पार्टीका नेताहरू सन्तुष्ट देखिएका छैनन्। 5 वटा प्रदेशमा वामपन्थी नेतृत्वको सरकार छ, तर कतै मन्त्री परिषद गठन र विस्तारमा विवाद देखिएको छ। कतै बहुमत पुर्याउन सत्ता साझेदारीमा ल्याइएका अन्य दलसँगको सम्बन्ध गिजोलिएको छ। नेकपाका केन्द्रीय सदस्य रंजित तामाङ त्यसलाई सत्ताको हानथाप मान्छन्।
4: सत्ताको लुछाचुडीले यो सरकार के को लागि बन्यो, यो गठबन्धन के को लागि बन्यो, दलहरूको बीच सरकारको भागभण्डा के को लागि भयो भन्दा यो चाहिँ उही अन्तिम रात्रि भोज जस्तो हो कि पछि के हो के हो, अहिले नै जे जति सकिन्छ जसरी सकिन्छ लिइहालौं भइहालौं गरिहालौं खाइहालौं भने जस्तो मात्रै देखियो। तर सारतत्वमा यो बैठक भयो, यो गठबन्धन चाहिँ एकले अर्कालाई बदला लिने, एकले अर्कालाई देखाइदिने र सत्ता र शक्तिको अभ्यास गर्ने फेरि पनि पुरानै शैलीमा जाने कुरा चाहिँ दुःखद छ।
2: प्रदेश तहमा सत्ता साझेदारी र मन्त्री चयनमा समेत केन्द्रको निर्णय निर्णायक हुने गरेको देखिएको छ। यसले प्रादेशिक अभ्यासलाई कमजोर बनाइरहेको कतिपय आलोचकहरू बताउँछन्। नेकपा एमालेका केन्द्रीय सदस्य समीक बराल त्यसमा सहमत छन्।
0: आधारभूत तहको जनताले चाहिँ सम्मान गर्ने सबै निर्णयहरू मूल राजनीतिक दलको नेतृत्वले गर्नुपर्थ्यो। त्यो हुन सकेको भए आज संहिताप्रति यो किसिमको भेडाभावहरू उत्पन्न हुने परिस्थिति सिर्जना हुँदैन थियो। राजनीतिक दलका नेतृत्वले गरेका गलत निर्णयका कारणले गर्दाखेरि आज प्रदेश र समावेशताको सन्दर्भमा अहिलेको नयाँ पुस्ता जनतामा जसरी पैदा भएको छ यसलाई थप मलजल गरेको अनुभूति हुने खालको गतिविधि भएको छ।
2: वर्तमान प्रादेशिक अभ्यास र संरचनामाथि प्रश्न उठाउनेहरूले दलहरूले प्रदेश तहमा गरिरहेको अस्थिर सत्ताको खेललाई उदाहरणको रूपमा प्रस्तुत गर्ने गर्छन्। नेकपाका युवा नेता तामाङ आफ्नै पार्टीका नेताहरूको क्रियाकलापले त्यसलाई बल दिएको ठान्छन्।
4: डेढ वर्षको समय अवधि भएको प्रदेश सरकारको सत्ता उलटफेर गर्न जुन चलखेल भयो त्यस पछाडि पनि एक महिनासम्म पनि सरकार गठन नहुने विभिन्न प्रकारका लुछाचुडीको कारणले गर्दाखेरि चाहिँ संघीयता वा राजनीतिक दलहरूको छवि राम्रो भएन। संघीयताप्रति नकारात्मक धारणा राख्नेहरूको धारणा बलशाली हुने र संघीयता आवश्यक छ भन्नेहरूको शैलीबाट चाहिँ संघीयता बलियो बनाउन नलागेको देख्दाखेरि चाहिँ राजनीतिक दलहरू नचाहेर पनि संघीयताको विरूद्धमा माहौल बनाउन लागेको जस्तो भान हुन्छ।
2: दुई वामपन्थी दलसँगको सत्ता साझेदारीको विषयले बागमती प्रदेशमा राप्रपा र लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा आन्तरिक किचलोमा फस्न पुगेका छन्। कतिपयका भनाईमा विगतमा पुराना पार्टीहरूले केन्द्रमा गरेको जनअपेक्षा विपरीतका अराजनीतिक गतिविधि उनीहरूप्रति वितृष्णा पैदा गर्ने एउटा कारण बनेको थियो। केन्द्रमा झण्डै किनारामा पुगेका उनीहरूले प्रदेशमा त्यस्तै काम दोहोर्याइरहेको आलोचकहरू बताउँछन्। हाम्रा साथी प्रदीप बस्यालले राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठलाई के तपाईँ पनि त्यसै ठान्नुहुन्छ भनी सोधेका थिए।
5: दलहरू यत्रो ठुलो दुर्घटना नेपालमा भयो तर पनि उनीहरू चेचिरहेको देखिँदैन। दलहरू संसदीय व्यवस्थामा सत्ता स्वार्थको लागि उत्प्रेरित हुनु त्यति धेरै अस्वाभाविक कुरा त होइन, तर एउटा रेड लाइन त हुनुपर्छ। उनीहरूको कहाँ जाने कहाँ नजाने, के गर्ने के नगर्ने, कोसँग मिल्ने कोसँग नमिल्ने, त्यो त हुनुपर्छ। आफूले जसलाई एकदमै ठूलो प्रतिक्रियाबाजी भएर भन्यो त्योसँग पनि मिलिया छ, आफूले जसलाई शत्रु भएर भन्यो त्योसँग पनि मिलिया, जोसँग जे गर्नु पनि मिल्ने यो जुन प्रवृत्ति देखा पर्छ त्यो प्रवृत्ति पुरानै हो। हिजो त्यही थियो, त्यही कारणले नेपाली जनताहरू आजित भएका हुन् दलहरू देखेर। अब अहिले त्यही प्रवृत्ति फेरि पनि बाहिर देखा परिरहेको छ।
6: जस्तो अब श्यामजी अब त्यही दल सत्ता बनाउन जे पनि गर्ने, आम जनताका स्वार्थका कुरा भन्दा सत्ता खिचातानीमै बढ़ी भयो भन्ने एउटा माग लिएर जुन युवाहरूले त्यत्रो आन्दोलन गरे त्यसको एक वर्ष पनि पूरा भइसकेका छन्। यस बीचमै कति छिटो बिर्सेका त उनीहरूले, किन त्यो पाठ उनीहरूमा त्यो आवाज देखिएन, के कारण हुन सक्छ?
5: दलहरूले मानु अब पनि नेपाल उसरी दिन चल्छ, मानु हिजो जस्तो गर्यो त्यसै गरी चलेदेखि केही फरक पर्दैन भने जस्तो उनीहरूमा छ। कहाँनिर हामी छुक्यौं, कहाँनिर भूल भयो भनेर भन्ने सांस्कृतिक आत्मसमीक्षा, राजनैतिक आत्मसमीक्षा, दुटै आत्मसमीक्षाको अभाव दलहरूमा जो भएको छ त्यसै कारणले यो भएको।
6: अब चुनाव आउने एक वर्ष बाँकी रहँदै गरेको अवस्थामा यस्ता खिचातानी फेरि देखिँदाखेरि संहिता पक्षधर भनेर जुन संहिताको मुद्दै उठाउने उनीहरूको भूमिका त्यसरी देखिँदाखेरि चाहिँ त्यसको लाभ चाहिँ कसलाई पुग्छ त?
5: संहिता विरोधीहरूलाई पुग्छ। ल हेरौ, दलहरू सचेत, यो दलको तालामालामा कुनै फर्क आयो त भन्नको लागि एकदमै गतिलो सामग्रीले दिन्छ। त्यस कारणले यसले संहिता सिद्ध्याउन खोज्ने, संहिता चाहिँदैन यो एकदम ठिक छैन भन्नेहरूलाई नि मदत पुग्ने खालको गतिविधि हो यो।
6: यस्तो अवस्था देखिरहँदाखेरि चाहिँ त्यसलाई अलिकति व्यवस्थापन गर्नमा यो प्रदेश प्रमुख सभामुखहरूको भूमिका अलिकति अभिभावकीय देखिन्छ कि देखिँदैन? तिनीहरू पनि पुरानै सत्ताका प्रतिनिधि, पुरानै सत्ताका ले नियुक्त गरेका व्यक्तिहरू भएकाले त्यो कतै स्वार्थ सिद्धिमा नै उनीहरूको अल्झिरहेको भन्ने कतिपय आरोपलाई चाहिँ कसरी हेर्नुहुन्छ?
5: होइन, अब नेपालमा एउटा समस्या के भयो भने सेन्टरमा राजनैतिक दलहरूको नेतृत्वमा कुनै समस्या भयो भने प्रदेशमा पनि तुरन्तै त्यो समस्याको कपी पेस्ट देखिने, माथि समस्या भए तापनि तल राम्रोसँग चल्ने हामी भारतमै देख्छौ, संहिता भएका थुप्रै देशहरूमा देख्छौ, तर नेपालमा त्यस्तो देखिएन। माथि दलहरू मिल्यो तल दलहरू मिलिहाल्छ, माथि दल मिलेन तल दलमा झगडा भइहाल्छ, यो खालको एउटा प्रवृत्ति भयो। योबाट चाहिँ संहितालाई मुक्त गर्न सकिएन भनेदेखि संघीयतामै ठुलो समस्या आउँछ।
6: तपाईँले भने जस्तै अझै पनि प्रदेशका कुरा मिलाउन केन्द्रमै अध्यक्षहरूसँग धाउनु पर्ने, खास गरी अहिले जुन प्रदेशमा दुई मुख्य कम्युनिष्ट दलहरू नेकपा र नेकपा एमालेको जुन यस्तो यो द्वन्द्वमा देखिरहेको छन् उनीहरूले, त्यसले पहिलेदेखि नै खुम्चिँदै गइरहेको कम्युनिष्ट धरातललाई त्यसले चाहिँ कहाँ पुर्याउला?
5: कम्युनिस्टहरू त यो कारणले होइन, अब अरू थुप्रै कारणले नै खुम्च्दै गएको स्थिति हो। उनीहरूले खासमा नाम कम्युनिस्ट, अब काम चाहिँ कम्युनिस्ट भयो उनीहरूको, त्यही कारणले नै उनीहरू खुम्च्दै गएको स्थिति छ। उनीहरूले आफ्नो कम्युनिजमको त्यो साइनबोर्ड बमोजिम के पनि गरेनन्, त्यही कारणले खुम्च्दै गएको कुरा हो। अब यसले त अब यसमा त्यति धेरै मलजल गर्ला भनेर भन्ने लाग्दछ, तर जोसँग पनि मिल्ने, जोसँग पनि हातेमालो गर्ने, सिद्धान्त विचारको के पनि नगर्ने, जनताको मुद्दा मिल्छ कि मिल्दैन, जनताको मुद्दा बारे त विचारै नगर्ने, यो जुन कुराले चाहिँ कंग्रेसलाई पनि यसले बदनाम गर्छ, कंग्रेसलाई पनि यसले बदनाम गर्छ।
2: उनी थिए राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ, साथी प्रदीप बस्यालसँग कुरा गर्दै।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 9 बज्यो।
3: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
1: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समीय कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
1: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9825527763।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम, एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
5: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
7: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन

0: फोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी चार दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065220209।
1: TVS साथ छ हाम्रो।
2: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
3: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार।
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
4: ओमकार।
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार।
3: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
3: विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।

0: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वाशिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
1: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
2: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
0: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिरेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98562066676।

0: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570-65119 र 98-694-5756।
3: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
5: ल पत्तै छैन है तिमीलाई?
4: दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
6: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
4: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्ड कि चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564-14-142, मोबाइल 98-560-23-128 र 98-462-14-726।
7: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
8: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
7: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
11: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
10: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564-14-194, मोबाइल 98-560-20-630।
9: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98-660-86-925, 98-560-34-881 र 98-460-47-580।
13: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
14: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
16: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
17: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
18: कुटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
17: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
19: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
18: गतिलो ठाउँ चाहिँ कहाँ छ?
19: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
18: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
20: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
21: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
22: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
21: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
22: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
21: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142433, मोबाइल 98678167।

नयाँ जडानको लागि सम्पर्क 98028 13 424 र 98560 14 175।

0: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 10 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय
4: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।

नमस्कार, राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। गण्डकी सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय गरे पनि तत्कालका लागि रोकिएको छ। मन्त्री गोविन्द नेपालीले राजीनामा दिने कुरा हल्ला मात्र भएको बताउनुभयो। तर आज बिहान संसदीय बोर्डको बैठकमा राजीनामाको निर्णय भएको प्रमुख सचेतक देवका पहाड़ीले जानकारी दिनुभएको थियो। आज दिउँसो एमालेका 4 जना मन्त्रीहरू मन्त्री परिषद बैठकमा सहभागी भए। सबैले मन्त्री परिषद बैठकबाट राजीनामा दिने आकलन गरेका थिए। तर मन्त्रीहरू बैठक सकेर राजीनामा नदिई निस्किएका छन्। बैठकबाट बाहिरिने क्रममा मन्त्री नेपालीले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै भन्नुभयो, बाहिर आएको कुरा सत्य होइन, अहिलेसम्म हामी सरकारमै सामेल छौं। एमालेका एक सांसदले संसदीय बोर्डको बैठकमा राजीनामा दिने गरी हस्ताक्षर समेत भइसकेको बताउनुभयो। राजीनामा दिने निर्णय भएकै हो। राजीनामा पत्रमा 4 जनाको हस्ताक्षर पनि गरिएको छ। बैठकमा सहभागी ती सांसदले भने किन दिनु भएन थाहा छैन। अर्का एक सांसदका अनुसार बुधबार एमाले संसद दलको बैठक राखिएको छ। उक्त बैठकमा राजीनामाबारे थप छलफल हुने र विधिसम्मत रूपमा संसद दलले निर्णय गरेपछि मात्रै मन्त्रीहरूले राजीनामा दिने जनाइएको छ। विशेष अदालतले प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्रीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले मंगलबार थापालाई घुस रिश्वतमा दोषी ठहर गरेको हो। लागू औषध मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीबाट घुस लिएको अभियोगमा गत जेठ 13 गते जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवलदार थापा विरूद्ध अख्तियार दुर्वेग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत छेत्री लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी केस मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रूपियाँ घुस माग गरेको आरोपमा घुससहित अख्तियारले पक्राउ गरेको थियो। पोखरा महानगरपालिका 9 पृथ्वी चौक स्थित प्रस्तावित पोखरा बसपार क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसवासीको अन्तिम विवरण टुंगो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिनका लागि सूचना गरेको थियो। त्यसपछि दावी विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसवासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। उहाँका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका 200, भूमिहीन सुकुम्बासीका 248 र अव्यवस्थित बसवासीका 116 निवेदन प्राप्त भएका थिए। उडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको हो। अन्तिम विवरण अनुसार 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी गरी कुल 325 परिवार भूमिहीन कायम भएका छन्। त्यस्तै छानबिनपछि 242 परिवार अव्यवस्थित बसवासीको सूचीमा परेका छन्। वडा तहको सहजीकरण समितिले दावी विरोध र छानबिनपछिको अन्तिम विवरण वडा समिति समक्ष सिफारिश गरेको छ। वडा समितिको बैठकले सहजीकरण समितिको प्रतिवेदनलाई नियमअनुसार ग्रहण गर्दै आवश्यक सिफारिशसहित पोखरा महानगरपालिकामा पठाउने निर्णय गरेको जनाएको छ। पर्वत र बागलुङलाई जोड्ने मालडुङ्गा पुलको पर्वततर्फको भागको पिल्लर छेउमा नदीले जमिन कटान गरेको छ। कटान भएको भाग यति बेला त्रिपालले ढाकिएको देखिन्छ। कालीगण्डकी दोहनका कारण नदीले धार परिवर्तन गर्दा पर्वततर्फको भागमा क्षति पुगेको छ। 4 वर्ष अगाडि पनि नदीले पुलको जरमा क्षति पुर्याएपछि पर्खाल निर्माण गरिएको थियो। उक्त पर्खाल नदीमा आएको बाढ़ीले बगाएको थियो। राष्ट्रिय गौरवको आयोजना मध्य पहाड़ी लोकमार्गमा पर्ने पुल जोखिममा पर्दा हजारौं यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। कालीगण्डकी नदीको बहाव बढ़दो पुलको तल्लो पिल्लरको भाग जगबाटै बगाउने जोखिम छ। पुल संरक्षणका लागि नदीको धार नै परिवर्तन गर्नुपर्ने देखिन्छ। यो पुल भएर बागलुङसहित म्याग्दी, मुस्ताङ, गुल्मी, रोल्पा, रूकुम, जाजरको, डोल्पा, सल्यान लगायत पश्चिम नेपालका जिल्लामा दैनिक हजारौं सवारी साधन आवाजावत गर्छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत भएपछि तनहुँको व्यास नगरपालिकाले भूमि ब्याङ्क स्थापना तथा सञ्चालनको प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। संघीय सरकारले भूमि ब्याङ्कका लागि स्वीकृति दिएका देशका 5 पालिका मध्ये परेको व्यास नगरपालिका

पालिकाले नेपाल सरकारबाट जारी भूमि ब्याङ्क स्थापना तथा सञ्चालन कार्यविधि 2083 अनुरूप काम अघि बढ़ाउन लागेको हो। व्यास नगरपालिकाको कार्यपालिका बैठकले नगरपालिका मार्फत सञ्चालन हुने भूमि ब्याङ्कको प्रक्रिया अघि बढ़ाउन र आवश्यक निर्देशिका तयार गरी पेश गर्न प्रमुख प्रशासकीयदेखि सुखदेव लम्सालाई जिम्मा दिएको छ। नगरपालिकाका प्रवक्ता तथा वार्ड नम्बर 9 का वडा अध्यक्ष सुरेश थापाले संघीय सरकारबाट प्राप्त स्वीकृति अनुरूप भूमि ब्याङ्क सञ्चालनका लागि आवश्यक प्रक्रिया र निर्देशिका निर्माणको जिम्मेवारी प्रमुख प्रशासकीयदेखिलाई दिएको छ। पोखरा र दुबई बीचको सीधा हवाई उडानलाई दिगो बनाउने विषयमा पर्यटन व्यवसायले युएईका राजदूतसँग छलफल गरेका छन्। उनीले पोखराबाट हुने नियमित उडानलाई सफल पार्न आवश्यक सहकार्यका लागि राजदूतको ध्यान आकर्षण गराएका छन्। पोखरा दुबई उडान समग्र नेपाल र गण्डकी प्रदेशको पर्यटन विकासका लागि एउटा ऐतिहासिक उपलब्धि भएको व्यवसायले बताएका छन्। यो उडानलाई सफल र प्रभावकारी बनाउन सबै पक्षबाट पहल र सहकार्य गर्ने विषयमा छलफल केन्द्रित भयो। छलफलका क्रममा व्यवसायले पर्यटक भिसामा दुबई जाने नेपाली यात्रुका लागि पीसीसी अनिवार्य गर्ने प्रक्रिया तत्काल हटाउन राजदूत समक्ष विशेष अनुरोध गरे। दुवै जानी कामदारका लागि लागू गरिएको पीसीसी प्रक्रिया तत्काल हटाउन सम्भव नभए पनि पर्यटक लागि यो व्यवस्था बाधक बनेको उनीहरूको भनाइ थियो। पुतली बजार र भिडकोट नगरपालिकाले भदौ 10 गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। पुतली बजार नगरपालिकाको भदौ 4 गतेको कार्यपालिका बैठकको निर्णय अनुसार इस्लाम धर्मका संस्थापक एवं प्रवर्धक पैगम्बर मोहम्मद मुस्ताफा सल्लाह हाउ अलै हे ओसल्लामको 1501 जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको हो। नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीद्वारा जारी विज्ञप्तिमा नगरपालिका मातहतका कार्यालय निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ। गल्याङ नगरपालिका 8 करादीमा गल्याङबाट साङलियातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा घाइते भएका 13 जना उपचारपछि घर फर्किएका छन्। साङलियातर्फ जाँदै गरेको गएको 6534 नम्बरको जीप सोमबार साँझ दुर्घटना हुँदा घाइते भएका 17 जना मध्ये 13 जनाको गल्याङ नगर अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ। 4 जना घाइतेको थप उपचार लुम्बिनी मेडिकल कलेज प्रभासमा भइरहेको छ। विज्ञहरूले गोर्खा नगरपालिका 9 लक्ष्मी बजारमा गत साउन 18 बगेको घरको निरीक्षण गरेर फर्केका छन्। स्थानीय मानसिंह गुरूङको 3 तले पक्की घर बगेको थियो। गत शनिबार गोर्खा पुगेको टोलीले परीक्षणको लागि त्यहाँको माटो लिएर फर्किएको छ। विज्ञ टोलीले बगेको घर र त्यसले पारेको अन्य क्षतिबारे समेत मूल्यांकन गरेको छ। माटो लिएर आएका छौं, माटोको भार क्षमता कति रहेछ त्यसको परीक्षण हुँदैछ। इन्जिनियरिङ एसोसिएशन तर्फबाट खटिएका भैरव धिताले टेलिफोनमा भन्नुभयो, रिपोर्ट अबको 1 साताभित्र आउँछ, त्यसपछि कारण पत्ता लाग्छ। टीममा जियो टेक्निकल इन्जिनियर उदय नेउपानी, सिभिल इन्जिनियर लोकेन्द्र अधिकारी पनि सहभागी हुनुहुन्थ्यो। हवस् त, हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने अघि चाहन्छु। तपाईँ हामीलाई सुन्दै गर्नुहोला। नमस्कार, शुभरात्री।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौं, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्लागण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अंत्य हुन्छ। तपाईको बाकी समय शुभ रहोस्। शुभरात्रि।

नमस्कार शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण में यहाँलाई हार्दिक स्वागत छ। यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजनुहोस्

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 107.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
4: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840594530।
5: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरि।
6: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9857508634।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बफ ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856285587।
3: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: शुक्ला गण्डकी एफएम 97.6।
10: घटना दुर्घटना
11: कला संस्कृति
10: स्थानीय राष्ट्रिय
12: अन्तर्राष्ट्रिय खेलकुद
11: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
13: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

0: नमस्कार, शुभरात्री, नमस्कार, शुभ प्रभात। आज विक्रम सम्वत 2083 साल भदौ महिनाको 10 गते बुधबार श्रावण शुक्ल त्रयोदशी अंग्रेजी मिति अनुसार अगस्त 26 तारीक सन् 2026 नेपाल सम्वत 1146। आज मोहम्मद जयन्ती, मुस्लिम समुदायका लागि विदा। सूर्योदय बिहान 5:40 र सूर्यास्त साँझ 6:33 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। सर्वोच्च प्रशासनद्वारा देउबा र खड्काको पूरक निवेदन दर्ता। 11 गते पीसी बागमतीमा एमाले, नेकपा र राप्रपा बीच सत्ता सहकारीको सहमति। लुम्बिनीका 3 सांसदसँग जसपा नेपालद्वारा 24 घण्टे पुनः स्पष्टीकरण। आज मोहम्मद जयन्ती मुस्लिम समुदायले मनाउँदै, गण्डकी सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय भए पनि तत्कालको लागि रोकियो। ब्यास नगरपालिकामा भूमि बैंक स्थापना गरिँदै। जिल्ला प्रहरीकाले कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्रीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर। र श्रीलंका स्पिनर प्रभात जयसूर्य आईसीसीको कार्यवाहीमा। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टा छुट्टै पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन्। देउवाको वारिस भएर कांग्रेस नेता दीपक खड्का र खड्काको वारिस भएर अधिवक्ता शरण कुमारले सोमबार महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पूरक निवेदन पेश गर्नुभएको थियो। निवेदन दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। देउवा र खड्काको निवेदनमा विशेष महाधिवेशनबाट आएको भनिएको नेतृत्वले एकलौटी रूपमा शुरू गरेको महाधिवेशनको प्रक्रिया रोक्न माग गरिएको छ। रिटको सुनवाई 11 गतेका लागि तोकिएको सर्वोच्चका प्रवक्ता कोइरालाले जानकारी दिनुभयो। कांग्रेसको आधिकारिकता र नेतृत्व अध्यावधिको विवादमा सर्वोच्च अदालतले शुरूबाटै सुनवाई गर्ने अनुमति दिएको छ। सर्वोच्चले शुरूबाटै सुनवाई गर्ने अनुमति दिएपछि पनि एकलौटी महाधिवेशनको प्रक्रिया शुरू गरेको भन्दै इतर समूहले त्यो प्रक्रिया रोक्न सर्वोच्चमा सोमबार दायर गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभामा सांसदहरूले सोधेका प्रश्नको जवाब दिँदै हुनुहुन्छ। सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको प्रश्नको जवाब दिन रूलिङ गरेपछि प्रधानमन्त्री शाहले पहिलोपटक संसदमा जवाब दिन लाग्नु भएको हो। संसद सचिवालयका अनुसार आज 1 बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सांसदहरूले सोधेको प्रश्नको जवाब दिनुहुनेछ। सचिवालयका अनुसार सत्तापक्ष र प्रतिपक्ष गरी 11 जना सांसदले प्रधानमन्त्री शाहलाई प्रश्न सोध्दैछन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेश सिंहले प्रश्न सोध्दै हुनुहुन्छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट प्रमुख सचेतक बासना थापा र सांसद गीता गुरूङले प्रश्न सोध्दै हुनुहुन्छ। त्यस्तै एमालेबाट प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेश सिंह थगुना, नेपाली कम्युनिष्ट पार्टीबाट वर्षमान पुन र प्रवेश कुमार हमाल, श्रम संस्कृति पार्टीबाट संसदीय दलका नेता हर्कराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख सचेतक खुशबु ओलीले प्रश्न सोध्नुहुनेछ। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ, तर यति लामो समय बितिसक्दा समेत प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाब नदिएको भन्दै विपक्षी सांसदहरूले विरोध गर्दै आएका थिए। विपक्षी दलको निरन्तर अडानपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई रूलिङ गर्दै आजका लागि प्रश्नोत्तर कार्यक्रम राख्नु भएको हो। यसबीच प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुनुपर्ने सम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद सचिवालयमा पठाउनु भएको छ। स्वास्थ्यमा देखिएको समस्या कारण चस्मा लगाउनु परेको भन्दै प्रधानमन्त्री शाहले संघीय संसद सचिवालयलाई स्वास्थ्य प्रतिवेदन सहितको पत्र पठाएको संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिनुभयो। सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठकले कालो चस्मा लगाएर सदनमा आउन नपाउने निर्णय गरेको थियो। लगाएर आउनै पर्ने भए स्वास्थ्य रिपोर्टसहित पत्र बुझाउनु पर्ने निर्णय समितिले गरेको थियो। त्यो निर्णय अनुरूप प्रधानमन्त्री शाहले स्वास्थ्य प्रतिवेदनसहितको पत्र सचिवालयमा पठाएको प्रवक्ता गिरीले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले पठाएको स्वास्थ्य रिपोर्ट अनुसार उहाँको आँखामा उज्यालो सहन कठिन हुने र आँखा सुक्खा हुने समस्या छ। उहाँले साउन 22 गते छाउनी स्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएको रिपोर्ट सचिवालयलाई पठाउनु भएको हो। विद्यालय शिक्षा विधेयकको मस्यौदा लेखन अगाडि बढ़ेको छ। मा हिजो आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले विद्यालय शिक्षा विधेयकको मसिदा लेखन अघि बढ़ेको बताउनुभयो। साथै प्रदेशबाट प्राप्त सुझावलाई समेट्दै मसिदा लेखन अघि बढ़ेको सचिव पौडेलले बताउनुभयो। विद्यालय शिक्षा सम्बन्धी कानूनी व्यवस्थालाई समय सापेक्ष प्रभावकारी र व्यावहारिक बनाउने उद्देश्यले सरकारवालाबाट सुझाव संकलन गरिएको उहाँको भनाइ छ। प्राप्त सुझावका आधारमा ऐनको मस्यौदालाई थप परिमार्जन गर्दै निर्माण प्रक्रिया अघि बढ़ाइने उहाँले बताउनुभयो। उहाँले साथै प्रदेशबाट प्राप्त भएका सुझावको निचोड़लाई लिएर मन्त्रालयले मस्यौदा तयार पारेको बताउनुभयो। सचिव पौडेलले शिक्षा तथा खेलकुद मन्त्रालयले चालू आर्थिक वर्षमा 6 विधेयक अघि बढ़ाउने योजना बनाएको पनि जानकारी दिनुभयो। बागमती प्रदेशमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बीच सरकार गठन तथा सञ्चालनका विषयमा समझदारी भएको छ। संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य मान्यता, राजनीतिक स्थायित्व, सुशासन तथा समृद्ध बागमती प्रदेश निर्माणलाई साझा उद्देश्य बनाउँदै तीन दलबीच 6 समझदारी भएको हो। मंगलबार भएको समझदारी अनुसार प्रदेश सरकारमा सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा मन्त्रालय बाँडफाँड गरिनेछ। मन्त्रालयको संख्या भने हाल कायम 8 नबढ़ाउने सहमति भएको छ। त्यस्तै प्रदेशसभाको रिक्त सभामुख पद नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित गर्ने समझदारी भएको छ। जनता समाजवादी पार्टी नेपाल, जसपा नेपालले लुम्बिनी प्रदेशका 3 प्रदेशसभा सदस्यहरूसँग पुनः स्पष्टीकरण माग गरेको छ। पार्टीको स्पष्ट निर्देशन विपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै जसपा नेपाली रूपन्देहीका सन्तोष कुमार पाण्डे, लुम्बिनी प्रदेशका हेमा बेलवासी र बाँकीका भण्डारी लाल ऐरसँग 24 पुनः स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। केन्द्रीय कार्यालयबाट मंगलबार महासचिव डाक्टर सुरेन्द्र कुमार झाद्वारा हस्ताक्षरित पत्र मार्फत सांसदहरूलाई स्पष्टीकरण मागिएको हो। पार्टीले भदौ 1 पत्र मार्फत लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्न र विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको थियो, तर निर्देशन विपरीत सरकारको पक्षमा मतदान गरेपछि यसअघि नै 7 स्पष्टीकरण पेश गर्न जानकारी गराइएको थियो। गण्डकी सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय गरे पनि तत्कालको लागि रोकिएको छ। मन्त्री गोविन्द नेपालीले राजीनामा दिने कुरा हल्ला मात्रै भएको बताउनुभयो, तर हिजो बिहान संसदीय बोर्डको बैठकमा राजीनामाको निर्णय भएको प्रमुख सचेतक देवका पहाड़ीले जानकारी दिनुभयो। मंगलबार दिउँसो एमालेका 4 मन्त्रीहरू मन्त्री परिषद बैठकमा सहभागी भए। सबैले मन्त्री परिषद बैठकबाट राजीनामा दिने आकलन गरेका थिए, तर मन्त्रीहरू बैठक सकेर राजीनामा नदी निस्किएको जनाइएको छ। बैठकबाट बाहिरिने क्रममा मन्त्री नेपालीले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै भन्नुभयो, बाहिर आएको कुरा सत्य होइन, अहिलेसम्म हामी सरकारमै सामेल छौं। एमालेका एक सांसदले संसदीय बोर्डको बैठकमा राजीनामा दिने गरी हस्ताक्षर समेत भइसकेको बताएका छन्। राजीनामा दिने निर्णय भएकै हो। राजीनामा पत्रमा 4 हस्ताक्षर पनि गरिएको छ। बैठकमा सहभागी 30 सांसदले भने किन दिनु भएन थाहा छैन। अर्का एक सांसदका अनुसार बुधबार एमाले संसद दलको बैठक राखिएको छ। उक्त बैठकमा राजीनामा बारे थप छलफल हुने र विधिसम्मत रूपमा संसदीय दलले निर्णय गरेपछि मात्रै मन्त्रीहरूले राजीनामा दिनेछन्। विशेष अदालतले प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्रीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र न्यायाधीश हेमन्त राल गुजलासले हिजो थापालाई घुस रिसावतमा दोषी ठहर गरेको हो। लागू औषध मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीबाट घुस लिएको अभियोगमा गत जेठ 13 जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवलदार थापा विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। जिल्ला प्रहरी कार्यालय काशीको मुद्दा फाँटमा कार्यरत छेत्री लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी केस मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रूपियाँ घुस माग गरेको आरोपमा घुससहित अख्तियारले पक्राउ गरेको थियो। पोखरा महानगरपालिका 9 पृथ्वी चोक स्थित प्रस्तावित पोखरा बसपार क्षेत्रमा बसोबास गरिएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसवासीको अन्तिम विवरण टुंगो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिएकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिनका लागि सूचना गरेको थियो। त्यसपछि दावी विरोध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसवासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। उहाँका अनुसार प्रारम्भिक रूपमा भूमिहीन दलितका 200, भूमिहीन सुकुम्बासीका 248 र अव्यवस्थित बसवासीका 116 निवेदन प्राप्त भएका थिए। वडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि आवश्यक छानबिन र परीक्षण सम्पन्न भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको हो। अन्तिम विवरण अनुसार 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी गरी कुल 325 परिवार भूमिहीन कायम भएका छन्। त्यस्तै छानबिनपछि 242 परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका छन्। वडा तहको सहजीकरण समितिले दावी विरोध र छानबिनपछिको अन्तिम विवरण वडा समिति समक्ष सिफारिश गरेको छ। वडा समितिको बैठकले सहजीकरण समितिको प्रतिवेदनलाई नियमअनुसार ग्रहण गर्दै आवश्यक सिफारिश सहित पोखरा महानगरपालिकामा पठाउने निर्णय भएको जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भित्रको आन्तरिक कलह उत्कर्षमा पुगेसँगै अध्यक्ष राजेन्द्र लिङदेनले तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापासँग गरिएको पार्टी एकता भंग गर्ने तयारी गर्नुभएको छ। थापाले निरन्तर पार्टी हित विपरीत कार्य गरेको र नेतृत्वलाई सार्वजनिक रूपमै चुनौती दिँदै आएको निष्कर्ष निकाल्दै लिङदेनले यस्तो कदम चाल्न लाग्नु भएको हो। स्रोतका अनुसार अध्यक्ष लिङदेन हाल बागमती प्रदेशको मुख्यमन्त्री नियुक्ति सम्बन्धी मुद्दामा बहसका लागि हेटौँडा पुग्नु भएको छ। आज बहस सकेर काठमाडौँ फर्के लगत्तै सम्भवतः भोलि केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएर एकता भंगको निर्णय गर्ने तयारीमा जुट्नु भएको छ। विशेष गरी बागमती प्रदेशमा पार्टीको निर्णय विपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने समूहलाई कमल थापाले साथ दिएपछि विवादले उग्र रूप लिएको हो। थापाले सामाजिक सञ्जाल मार्फत लिङदेनको कार्यशैलीलाई अधिनायकवादी भन्दै आलोचना गर्नुभएको छ। पर्वत र बागलुङलाई जोड्ने मालडुङ्गा पुलको पर्वततर्फको भागको पिल्लर छेउमा नदीले जमिन कटान गरेको छ। कटान भएको भागमा यति बेला त्रिपालले ढाके राखिएको छ। कालीगण्डक दोहनका कारण नदीले धार परिवर्तन गर्दा पर्वततर्फको भागमा क्षति पुगेको छ। चार वर्ष अगाडि पनि नदीले पुलको जगमा क्षति पुर्याएपछि पर्खाल निर्माण गरिएको थियो। उक्त पर्खाल नदीमा आएको बाढ़ीले बगाएको थियो। राष्ट्रिय गौरवको आयोजना मध्य पहाड़ी लोकमार्गमा पर्ने पुल जोखिममा पर्दा हजारौं यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। कालीगण्डकी नदीको बहाव बढ्दा पुलको तल्लो पिल्लरको भाग जगबाटै बगाउने जोखिम छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृति पाएपछि तनहुँको ब्यास नगरपालिकाले भूमि बैंक स्थापना तथा सञ्चालनको प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको छ। संघीय सरकारले भूमि बैंकका लागि स्वीकृति दिएका देशका पाँच पालिका मध्ये परेको ब्यास नगरपालिकाले नेपाल सरकारबाट जारी भूमि बैंक स्थापना तथा सञ्चालन कार्यविधि 2083 अनुरूप काम अघि बढ़ाउन लागेको हो। ब्यास नगर कार्यपालिकाको बैठकले नगर कार्यपालिका मार्फत सञ्चालन हुने भूमि बैंकको प्रक्रिया अघि बढ़ाउन र आवश्यक निर्देशिका तयार गरी पेश गर्न प्रमुख प्रशासकीय अधिकारी सुखदेव लम्सालाई जिम्मा दिएको छ। नगरपालिकाका प्रवक्ता तथा वार्ड नम्बर 9 का वडा अध्यक्ष सुरेश थापाले संघीय सरकारबाट प्राप्त स्वीकृति अनुरूप भूमि बैंक सञ्चालनका लागि आवश्यक प्रक्रिया र निर्देशिका निर्माणको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकारीलाई दिएको छ। भूमि बैंक सञ्चालनमा आएपछि नगरभित्रका बाँझो तथा न्यून उपयोग भएका जग्गाहरूलाई उत्पादकत्व वृद्धिका लागि प्रयोगमा ल्याइने ब्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ नेउपानेले जानकारी दिनुभयो। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छैन, एकैछिन विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोकरे घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेङवाडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
9: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
10: वर्षा यदि सुन न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
8: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
7: कता हिँडेको आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843823811। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजाघरको आडमा आइपुगेका छौ।
15: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
8: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
15: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
8: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
15: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9812656187।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याई त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
12: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9856000778।
18: हजुर, दान गरौ। शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
19: ऐतिहासिक धार्मिक